0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434 32 29, 98028 59 321, 061 581 8 71।
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: गण्डकी हेल्थ केयर नयाँ बजार पोखरामा विशेषज्ञ डाक्टर आउने सूचना। यही भाद्र 6 गते शनिबार बिहान 9 बजे दम तथा श्वास प्रश्वास रोग विशेषज्ञ, डीएम पल्मोनरी, क्रिटिकल केयर, स्लिप मेडिसिन, हिम्स भारत, आन्तरिक चिकित्सा केयुमा कार्यरत विशेषज्ञ डाक्टर सुवर्ण आचार्य आउँदै हुनुहुन्छ। आफ्नो स्वास्थ्यको जाँच गराई मौकाको फाइदा लिनुहोला। 2 हप्ता भन्दा बढी समयदेखि खोकी लागिरहेको, श्वास फेर्न गाह्रो हुने वा श्वास फुल्ने, श्वास फेर्दा घ्यार घ्यार आवाज आउने, छाती दुख्ने वा छाती थिचिएको महसुस हुने, ज्वरो आउने, खकामा रगत देखिने र तौल घट्दै जाने, बिना कारण थकाई महसुस हुने, बारम्बार छातीमा संक्रमण वा निमोनिया हुने, सुत्दा धेरै घुर्ने, निन्द्रामा हिँड्ने बोल्ने, बिहान उठ्दा टाउको दुख्ने, निन्द्रामा अचानक श्वास रोकिए जस्तो भई बिउजिने, राति सुते पनि दिनभरि निन्द्रा लागिरहने, बारम्बार नाक बन्द हुने, घाँटी खस सुने, आँखा रातो हुने, छातीबाट आवाज आउने, फोक्सोमा पानी जम्ने, कोविड संक्रमण पछिको फोक्सो सम्बन्धी समस्या भएका बिरामीहरूले तुरन्तै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला। डाक्टर आउने मिति यही भाद्र 6 गते शनिबार, समय बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क गण्डकी हेल्थ केयर प्राइभेट लिमिटेड, नयाँ बजार पोखरा, जीएमसी मेडिकल कलेजको एक पारी पछि। मोबाइल नम्बर 98458 15 246। याद गर्नुहोस्, फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ।
3: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
4: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
3: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
4: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
3: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेस्तरी स्वादिलो छ।
4: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
3: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
5: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061 533 123, 98028 50 701, 98028 50 702।
6: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
7: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
6: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
7: आजै बुक गर्नुहोस्
5: landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 9981355928 विजिट www.landmarknepal.com
8: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

0: नमस्कार, बिहान छ बजेको अन्नपूर्ण हाइलाइट्समा सबिनको स्वागत छ। आज मिति 2083 साल भदौ महिनाको 5 गते शुक्रबार, सन् 2026 अगस्त 21 तारीक, श्रावण शुक्ल पक्ष नवमी तिथि। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज, अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। कांग्रेसको देउबा पक्षले आज सर्वोच्च अदालतमा मुद्दा हाल्ने, 15 महाधिवेशन प्रक्रिया रोक्न माग। गण्डकीमा राइड सेयरिङ अन्यलमै थपियो म्याद। संविधान संशोधन गर्न प्रतिनिधि सभाको दुई तिहाई मात्र पर्याप्त नहुने रवि लामिछानेको भनाई। कानूनी र संवैधानिक प्रक्रियालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड़। रासोपालाई 5 वर्ष सरकार चलाउन दिनुपर्ने गगन थापाको भनाई। 5 वर्षपछि कांग्रेसले सरकार चलाउने दावी। नेपालगंज पोखरा उडान भदौ 31 गतेदेखि पुनः शुरू हुँदै आइतबार, बुधबार र शुक्रबार उडान गर्ने तयारी। युरोपमा परेको भीषण खडेरीले नदी सुक्दा भेटियो विश्व युद्धकालीन विशाल बम। र खेल खबरमा, पोखरामा राइट टू प्रोटीन रन 2026 हुने, 4,000 भन्दा बढ़ी धावक सहभागी हुने।
1: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा,
2: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुरमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिंगटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह 12 बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
0: अब समाचार विस्तारमा सुन्नुहोस्। नेपाली कांग्रेसको आधिकारिकता विवादसँगै 15 महाधिवेशनको विषय पनि सर्वोच्च अदालततिर सोझिएको छ। कांग्रेसका संस्थापन र इतर पक्ष आन्तरिक सहमति भन्दा कानूनी लड़ाईमा लागेका हुन्। गत पुष 27 देखि 31 सम्पन्न विशेष महाधिवेशनबाट विभाजित कांग्रेसमा संवाद मार्फत सहमति खोज्ने प्रयास असफल भएपछि विवाद अदालतमा केन्द्रित छ। निवर्तमान सभापति शेरबहादुर देउवा 5.5 महिनाको सिंगापुर हङकङको बसाईपछि साउन 28 स्वदेश फर्किएपछि कांग्रेसमा संवाद मार्फत सहमतिको ढोका खुल्ने पार्टी पंक्तिमा अपेक्षा रहेको थियो। कांग्रेसको इतर पक्षद्वारा साउन 29 देखि 31 आयोजित राष्ट्रिय सम्मेलनमा सहभागी भएका देउवा अहिले महाराजगंज स्थित निवासमा बसिरहनु भएको छ। कांग्रेस नेता प्रकाश शरण महतका अनुसार सभापति गगन थापासँग पछिल्लो समय कुनै संवाद भएको छैन। अहिले संवाद केही छैन, हामी आन्तरिक छलफलमा छौं, अदालतमा मुद्दा विचाराधीन रहँदा संवाद पनि अर्थ छैन, उहाँले भन्नुभयो। गत माघ 2 निर्वाचन आयोगले विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि 14 महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का सर्वोच्च पुग्नु भएको थियो। गत वैशाख 4 सर्वोच्च अदालतको संयुक्त इजलासले आयोगको निर्णयलाई सदर गरेपछि कांग्रेसमा सहमतिका लागि संवाद शुरू भएको थियो। तर त्यसपछि पनि सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मा पार्टी एकताको पक्षमा नरहेको निष्कर्षसहित देउवा समूह फैसला पुनरावलोकनको रिट लिएर सर्वोच्च पुग्यो। निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दिएको रिटमा पुनरावलोकनका लागि सर्वोच्च अदालतको पूर्ण इजलासले निस्सा दिएपछि कांग्रेसको आधिकारिकता विवादमाथि फेरि सुनवाई हुँदैछ। सर्वोच्च अदालतले मुद्दाका विपक्षी कांग्रेस सभापति थापा र उपसभापति शर्माका साथै निर्वाचन आयोगलाई म्याद पठाइसकेको छ। अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा सभापति थापाले 15 महाधिवेशनको तयारी अगाडि बढ़ाएपछि इतर पक्ष आक्रोशित रहेको छ। बिहिबार महाराजगंज स्थित डाक्टर शशांक कोइरालाको निवासमा बसेको इतर पक्षको शीर्ष नेताको बैठकले 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जाने निर्णय गरेको छ। संस्थापन इतर समूहका प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले भन्नुभयो, महाधिवेशन रोक्न माग गर्दै अदालतमा निवेदन दिने निर्णय भएको छ। शुक्रबारसम्म निवेदन दर्ता हुन्छ। सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले छुट्टा छुट्टै रिट दायर गर्नुहुन्छ। आधिकारिकता विवादमा पुनः सुनवाईका लागि निष्ठा दिएको सर्वोच्च अदालतले महाधिवेशन रोक्न आदेश दिने देउवा पक्षको विश्वास छ। सर्वोच्च अदालतबाट मुद्दा नटुंगी महाधिवेशन प्रक्रिया अगाडि नबढ़ाउन हामीले ध्यानाकर्षण पत्र पठाएका थियौं। संवाद र सुनवाई दुवै भएन, उहाँले भन्नुभयो। साथीहरू एकपक्षीय ढंगले अगाडि बढ़नुभयो। पुनः सुनवाईको अनुमति दिइसकेको सर्वोच्चले महाधिवेशन रोक्न आदेश दिनेमा विश्वस्त छौं। साउन 24 देखि भदौ 1 सम्म बसेको कंग्रेस केन्द्रीय समिति बैठकले निर्धारित मितिमै महाधिवेशन गर्ने निर्णय गरेको थियो। गत चैत 11 बसेको कंग्रेस केन्द्रीय समिति बैठकले भदौ 2 गतेदेखि असोज 19 गतेसम्म महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाएको थियो। कंग्रेस निर्वाचन समितिले 22 दिन अर्थात भदौ 24 देखि असोज 16 देखि 19 15 महाधिवेशन सक्ने गरी कार्यतालिका परिमार्जन गरेको छ। कांग्रेसको निर्वाचन समितिले आगामी असोज 16 देखि 19 लागि निर्धारित महाधिवेशनको तल्लो तहका कार्यतालिका हेरफेर गरेको देखिन्छ। निर्वाचन समितिका संयोजक प्रेम खड्काले काठमाडौँ उपत्यका र बाहिर भदौ 2 देखि 10 सम्म निर्वाचन अधिकृतलाई अभिमुखीकरण तालिम दिने बताउनुभयो। उहाँका अनुसार भदौ 11 निर्वाचन अधिकृतलाई जिल्ला खटाउने, भदौ 15 ओडामा निर्वाचित प्रतिनिधि पठाउने र भदौ 16 देखि 20 सम्म ओडामा अभिमुखीकरण तालिम दिइनेछ। भदौ मसान्तभित्र विदेश स्थित जनसम्पर्क समितिको महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका छ। भदौ 24 गाउँ नगर ओडा अधिवेशन, भदौ 27 गाउँ नगरपालिका अधिवेशन गर्ने कार्यतालिका छ। त्यस्तै भदौ 31 प्रदेश निर्वाचन क्षेत्र, असोज 3 प्रतिनिधि सभा निर्वाचन क्षेत्र र 1 निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन गर्ने निर्वाचन समितिको कार्यतालिकामा उल्लेख छ। असोज 7 जिल्ला, असोज 10 प्रदेश अधिवेशन गर्ने कार्यतालिका छ। केन्द्रीय महाधिवेशनको कार्यतालिका भने असोज 16, 17, 18, 19 गते हुनेछ। कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरीले पार्टीभित्र सहमतिको खोजीका लागि भदौ 24 मात्र महाधिवेशन गर्ने गरी कार्यतालिका परिमार्जन भएको बताउनुभयो। बारम्बार पार्टी विवाद अदालतमा पुर्याएर सहमतिको वातावरण बिथोल्ने काम भइरहेको उहाँको भनाइ छ। विशेष महाधिवेशनबाट आएको थापा नेतृत्वको केन्द्रीय कार्य समिति हाल 153 सदस्यीय छ। विशेष महाधिवेशनबाट 133 सदस्यीय कार्य समिति चयन भएको थियो भने कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदामे पदेन सदस्य रहनु भएको छ। विशेष महाधिवेशनमा सहभागी नरहेका तत्कालीन सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षका गरी 19 जनालाई थापाले केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको थियो। विशेष महाधिवेशन भएको 1 महिनाभित्र नियमित महाधिवेशन गर्नुपर्ने वैधानिक व्यवस्थाका कारण पनि कांग्रेसले पुसभित्र 15 महाधिवेशन गर्नुपर्नेछ। तर अदालतको आदेशमा उल्लेख भए अनुसार पनि असोजभित्रै 15 महाधिवेशन गर्नुपर्ने समय चापमा आफूहरू रहेको सभापति थापाको भनाइरहेको छ। यता कांग्रेसको निर्वाचन समितिले तल्लो तहका अधिवेशन सम्पन्न गर्न जिल्लामा खटाएका निर्वाचन अधिकृतलाई अभिमुखीकरण तालिम दिइरहेको छ। गण्डकी प्रदेश सरकारले राइड शेयरिङ र सेल्फ ड्राइभ सेवा कानूनी दायरामा ल्याउन दर्ता प्रक्रियालाई 1 महिनाको म्याद थप गरेको छ। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले दर्ता प्रक्रियालाई सहज बनाउन म्याद थपेको जनाएको छ। यसअघि 18 साउनभित्र सबै कम्पनीलाई दर्ता प्रक्रियामा आउन आह्वान गरिएको थियो। तोकिएको समयभित्र 5 कम्पनी मात्र सम्पर्कमा पुगेका थिए। हालसम्म यातायात व्यवस्था कार्यालय कास्कीले एउटा मात्रै कम्पनीलाई सञ्चालनको इजाजत दिएको छ। बाँकी 2 कम्पनीको आवश्यक कागजात बुझाएकाले अध्ययन भइरहेको कार्यालयका प्रमुख ढाका प्रसाद शर्माले जानकारी दिनुभयो। सजिलो नेपाल प्राली, सवारी नेपाल, इकोमो नेपाल, जेम्स ग्रीन इलेक्ट्रोमोबिलिटी सर्भिस र मुभ इन नेपाल प्रालीले कम्पनी दर्ताका लागि निवेदन दिएका हुन्। सवारी सेवा नेपालले 20 वटा स्कूटर सञ्चालन गर्ने गरी आधिकारिक रूपमा दर्ता प्रमाणपत्र पाइसकेको छ भने मुभ इन र इकोमोको कागजात अध्ययनको क्रममा रहेका छन् भने बाँकी दुई कम्पनीले आवश्यक कागजात बुझाएका छन्। अपेक्षाकृत कम्पनी दर्ता प्रक्रियामा नआएपछि सरकारले म्याद थप गरेको हो। बजारमा चर्चित पठाउ र इन्द्राय जस्ता कम्पनी अझै दर्ता प्रक्रियामा आएका छैनन्। पठाउले सम्पर्क गरे पनि उसको कम्पनी दर्ताको उद्देश्य फरक रहेको, राइट सेयरिङ सेवाका लागि इजाजत दिन सक्ने अवस्था नरहेको शर्माले बताउनु भएको छ। दर्ता बिना सञ्चालन भए पनि इन्ड्राइभ र पठाउ जस्ता ठूला सेवा प्रदायकलाई तत्काल बन्द गराउन कठिन छ। कम्तीमा 3 वटा वैधानिक कम्पनी सञ्चालनमा नआएसम्म यात्रुको सहजताका लागि पुरानो सेवा पूर्ण रूपमा रोक्न नसकिएको कार्यालयका प्रमुख ढाका प्रसाद शर्माले बताउनु भएको छ। प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्द बहादुर नेपालीले थप भएको म्यादभित्र पनि दर्ता नभएका कम्पनी को कडाईका साथ बन्द हुने दावी गर्नुभएको छ। शुरू शुरूको भएको हुनाले मन्त्रालयले सूचना नै निकालेर 1 महिनाको म्याद थप गरेको हो। उहाँले भन्नुभयो, थपिएको अवधि पूरा भएपछि दर्ता नभएकालाई हामी रोक्छौं र कानून अनुसार कार्यवाही प्रक्रिया अगाडि बढ़ाउँछौं। दर्ता बिना सञ्चालन गरेमा कम्पनीलाई पहिलो पटक 1 लाख जरिवाना र दोहोरायमा दोब्बर कार्यवाही हुने कानूनी व्यवस्था रहेको छ। यसबाहेक राइडरलाई पनि छुट्टै जरिवाना तोकिएको छ। दर्ता बिना सेवा सञ्चालन गर्ने दुई पाङ्ग्रे सवारी राइडरलाई प्रतिपटक 5,000 र 4 पाङ्ग्रेलाई 10,000 रूपियाँ जरिवाना लाग्नेछ। कम्पनी दर्ताको रकम पनि तोकिएको छ। दुई पाङ्ग्रे सवारीका लागि 25,000, 4 पाङ्ग्रेका लागि 50,000 दर्ता शुल्क लाग्नेछ। दुई पाङ्ग्रे र 4 पाङ्ग्रे सेवा दिनेका लागि 1,70,000 रूपियाँ शुल्क तोकिएको छ। सवारी दर्ताको पनि छुट्टै शुल्क छ। दुई पाङ्ग्रेका लागि प्रति सवारी 2,500 र 4 पाङ्ग्रेका लागि प्रति सवारी 10,000 रूपियाँ शुल्क तोकिएको छ। पहिलेदेखि नै सार्वजनिक सवारी साधनको रूपमा सञ्चालन भइरहेको सवारीको हकमा दर्ता शुल्कमा 50% छूट दिइने सरकारले जनाएको छ। इजाजत लिन कम्पनीसँग कम्तीमा 20 वटा सवारी साधन अनिवार्य हुनुपर्छ। नयाँ कम्पनीको हकमा दुई पाङ्ग्रे सवारीको अधिकतम संख्या तोकिएको छैन। 4 पाङ्ग्रे सवारी भए नयाँ कम्पनीको बढ़ीमा 300 वटा सवारी मात्र दर्ता गर्न पाउनेछन्। तर पुराना ट्याक्सी एपमा आबद्ध हुन चाहेमा यो सीमा लागू हुने छैन। कानून अनुसार एकजना राइडर एप एकपटकमा एउटा कम्पनीमा मात्र सूचीकृत हुन पाउनेछन्। राइडरले दैनिक 12 घण्टादेखि बढ़ीमा सवारी चलाउन नपाउने गरी एपमै प्राविधिक प्रणाली मिलाउनु पर्नेछ। दुई पाङ्ग्रे सवारीमा यात्रुले अनिवार्य रूपमा हेलमेट लगाउनु पर्नेछ। यात्रु बीमा, तेस्रो पक्ष बीमा र चालक बीमा अनिवार्य गरिएको छ। मन्त्रालयले गण्डकी प्रदेश राइड सेयरिङका लागि साउन 16 लागू हुने गरी राइड सेयरिङ र सेल्फ ड्राइभको सेवाको भाडादर समेत तोकेको छ। गण्डकीमा राइड सेयरिङ अन्यलमै थपियो म्याद। आजको आदर्श समाज राष्ट्रिय दैनिकमा खबर छापिएको छ।

धवल शमशेर राणा नेतृत्वको प्रस्तावित जय नेपाल पार्टीले संवैधानिक राज संस्था र हिन्दू अधिराज्यको पक्षमा जनमत सृजना गर्न देशव्यापी हस्ताक्षर संकलन गर्ने निर्णय गरेको छ। बिहिबार काठमाडौँमा बसेको जय नेपाल पार्टीको प्रथम केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधनका लागि वर्तमान सरकारले राय सुझाव संकलन गरिएको सन्दर्भमा संवैधानिक राज संस्था र हिन्दू अधिराज्यको पक्षमा जनमत सिर्जना गर्दै सम्बन्धित तहमा सकारात्मक दबाव सिर्जना गर्ने उद्देश्यले निकट भविष्यमा चरणबद्ध रूपमा देशव्यापी हस्ताक्षर संकलन गर्ने निर्णय गरेको हो। बैठकले गौहत्या तथा गाईको मासुको खपतमा रोक लगाउन राज्य लगायतका सम्बन्धित पक्षमाथि दबाव सिर्जना गर्ने उद्देश्यले भदौ महिनामा दबावमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ। त्यस्तै जय नेपाल पार्टीसँग विचार मिल्ने पार्टी संगठन समूह अभियान तथा व्यक्तिलाई पार्टीमा गोलबद्ध गर्न वार्ता समिति गठन गर्ने निर्णय गरिएको अध्यक्ष धवल शमशेर राणाले जानकारी दिनुभयो। बैठकले आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै जय नेपाल पार्टीको तर्फबाट उम्मेद्वार बन्न इच्छुक योग्य तथा लोकप्रिय नागरिकलाई सार्वजनिक आह्वान गर्ने निर्णय गरेको छ। अध्यक्ष राणाका अनुसार भदौ र असोज महिनाभित्र 77 जिल्लामा तदर्थ जिल्ला कार्यसमिति गठन गरिनेछ। त्यसका लागि केन्द्रीय सदस्यलाई समेत समावेश गरी विभिन्न टोली खटाइने उहाँले जानकारी दिनुभएको छ।

0: सत्तारूढ़ राष्ट्रीय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले संविधान संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाई बहुमत मात्र पर्याप्त नहुने बताउनु भएको छ। हिजो सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले संविधान संशोधनको कानूनी र संवैधानिक प्रक्रियाको जटिलतातर्फ ध्यान आकर्षण गराउनु भएको थियो। लामिछानेले कतिपय राजनीतिक दलहरूको संविधान संशोधनका लागि आवश्यक संख्या पुर्याउन सरकारलाई सहयोग गर्ने भनी दिएको अभिव्यक्तिको स्वागत समेत गर्नुभयो। तर संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाई संख्या मात्र अन्तिम आधार नभएको भन्दै उहाँले यसका अन्य प्रक्रियागत पक्षहरूलाई पनि उत्तिकै ध्यान दिनुपर्ने बताउनुभयो। सरकारलाई सहयोग गर्ने भावना र तत्परता देखाउने दलहरूप्रति आभार व्यक्त गर्दै उहाँले संविधान र कानूनको पूर्ण पालना गर्दै अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो। सभापति लामिछानेले संविधान संशोधन जस्तो संवेदनशील विषयमा भावना भन्दा पनि कानूनी र संवैधानिक प्रक्रियालाई प्राथमिकतामा राख्नुपर्ने बताउनु भएको छ। सरकारले विद्युत खरिद सम्झौता पीपीए खोल्ने प्रक्रिया अगाडि बढ़ाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा हिजो बसेको नेपाल विद्युत प्राधिकरण संचालक समितिको बैठकले पीपीए खोल्नका लागि आवश्यक मापदण्ड तयार गर्ने उपसमिति गठन गरेको हो। प्राधिकरणका संचालक समिति सदस्य अंशु किरण शाहीको संयोजकत्वमा गठित उपसमितिले सात दिनभित्र मापदण्ड तयार गरेर बोर्डमा पेश गर्नेछ। उपसमितिमा विद्युत विकास विभागका उपनिर्देशक, ऊर्जा मन्त्रालय तर्फबाट सीडीसी शालिग्राम भण्डारी, विज्ञ रिवाज शर्मा सदस्य रहनु भएको छ भने व्यापार शाखा निर्देशक, सदस्य सचिव रहने व्यवस्था रहेको छ। बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर नियुक्त हुनुभएको छ। उहाँलाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा 186 दुई बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्दै शपथ ग्रहण गराउनु भएको हो। किरण थापा मगर एमाले नेपाली कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको प्रदेशसभा सहित 63 जनाको समर्थनमा मुख्यमन्त्रीका लागि दावी पेश गर्नुभएको थियो। बागमतीमा राप्रपाले समर्थन जनाएपछि एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि बहुमत जुटेको हो। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले वैदेशिक सहायता तथा राष्ट्रिय प्राथमिकता वा बजेट प्रणाली, सार्वजनिक कोष, पारदर्शिता र लेखा परीक्षणको दायराभित्र रहेर परिचालन गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ। हिजो बसेको समितिको बैठकमा वैदेशिक सहायता परिचालन, व्यवस्थापन तथा यसबाट हुने खर्चको विषयमा छलफल भएको थियो। बैठकमा भएका छलफलको सारांश सुनाउँदै समिति सभापति भरत बहादुर खड्काले समितिले विभिन्न विषयमा सुझाव तथा निर्णय गरेको जानकारी दिनुभयो। कोशी र मध्य प्रदेशमा भएको धार्मिक द्वन्दबारे अध्ययन गर्न गठित छानबिन समितिहरूले आफ्नो प्रतिवेदन बुझाएका छन्। सुनसरी, सिराहा र धनुषामा फैलिएको द्वन्दको क्रममा भीड़ नियन्त्रणका लागि प्रहरीले गोली चलाउँदा 4 जनाको मृत्यु भएको थियो। सुनसरीको देवागंज गाउँपालिका 3 स्थित कप्तानगंजमा 3 जना र सिराहाको गोलबजारमा 1 जनाको ज्यान गएको थियो। गृह मन्त्रालयले सुनसरी घटना छानबिनका लागि सहसचिव भूपदेव थापाको नेतृत्वमा र सिराहा घटनाका लागि सहसचिव पुष्पराज शाहीको नेतृत्वमा समिति गठन गरेको थियो। दुवै समितिले गृहमन्त्री सुदन गुरूङलाई प्रतिवेदन बुझाएका हुन्। प्रतिवेदन अनुसार सुनसरीको कप्तानगंजमा भएको विवादको क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले गोली चलाएको खुलेको छ। प्रहरीको गोली लागेर जयप्रकाश महतो, ओमप्रकाश मेहता र रविन्द्र कुमार मेहताको ज्यान गएको थियो। यस्तै सिराहामा गणेश यादवको मृत्यु भएको थियो। यी घटनामा कसले गोली चलायो भन्नेबारे गृह प्रशासनले सार्वजनिक रूपमा केही जानकारी दिएको थिएन। तर छानबिन समितिले सुनसरीमा नेपाल प्रहरी र शस्त्र प्रहरी तथा सिराहामा प्रहरीकै गोली लागेर मानवीय क्षति भएको निष्कर्ष निकालेको छ। सिराहा घटना छानबिन समितिका संयोजक पुष्पराज शाहीले सोमबार गृहमन्त्री गुरूङलाई प्रतिवेदन बुझाएपछि पुष्टि गर्नुभयो। प्रतिवेदनको विषयबारे भने बोल्न नमिल्ने उहाँले बताउनु भएको छ। गृह मन्त्रालय स्रोतका अनुसार अहिले दुवै प्रतिवेदन अध्ययन भइरहेको छ। अध्ययन सकिएपछि कार्यवाही प्रक्रिया अघि बढ़ाउने भन्ने बारे निर्णय हुने खबरमा उल्लेख छ। अन्नपूर्ण हाइलाइट्समा थप समाचार बाँकी नै छ। एकैछिन छोटो विश्राम।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598251 9891 9190।
2: गण्डकी हेल्थ केयर नयाँ बजार पोखरामा विशेषज्ञ डाक्टर आउने सूचना। यही भाद्र 6 गते शनिबार बिहान 9 बजे दम तथा श्वास प्रश्वास रोग विशेषज्ञ डीएम पल्मोनरी क्रिटिकल केयर स्लिप मेडिसिन हिम्स भारत आन्तरिक चिकित्सा केयुमा कार्यरत विशेषज्ञ डाक्टर सुवर्ण आचार्य आउँदै हुनुहुन्छ। आफ्नो स्वास्थ्यको जाँच गराई मौकाको फाइदा लिनुहोला। दुई हप्ता भन्दा बढी समयदेखि खोकी लागिरहेको, श्वास फेर्न गाह्रो हुने वा श्वास फुल्ने, श्वास फेर्दा घ्यार घ्यार आवाज आउने, छाती दुख्ने वा छाती थिचिएको महसुस हुने, ज्वरो आउने, खकारमा रगत देखिने र तौल घट्दै जाने, बिना कारण थकाई महसुस हुने, बारम्बार छातीमा संक्रमण वा निमोनिया हुने, सुत्दा धेरै घुर्ने, निन्द्रामा हिँड्ने बोल्ने, बिहान उठ्दा टाउको दुख्ने, निन्द्रामा अचानक श्वास रोकिए जस्तो भई बिउजिने, राति सुते पनि दिनभरि निन्द्रा लागिरहने, बारम्बार नाक बन्द हुने, घाँटी खस्क हुने, आँखा रातो हुने, छातीबाट आवाज आउने, फोक्सोमा पानी जम्ने, कोविड संक्रमण पछिको फोक्सो सम्बन्धी समस्या भएका बिरामीहरूले तुरन्तै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला। डाक्टर आउने मिति यही भाद्र 6 गते शनिबार, समय बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क गण्डकी हेल्थ केयर प्राइभेट लिमिटेड, नयाँ बजार पोखरा, जीएमसी मेडिकल कलेजको ठिक पारिपट्टि। मोबाइल नम्बर 9845152446। याद गर्नुहोस्, फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ।
3: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै बीबीए, बीई, बीकम, बीबीएस, बीएचएम, बीसीए, बीएएलएलबी, बी फार्मा, एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 0615746558577903। मौकाको फाइदा उठाउनुहोस्।
4: फ्रिस्टाइल आइबिएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
5: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
4: किन आत्तिनु पर्यो? फ्रिस्टाइल हस्पिटलमा खुलेको फ्रिस्टाइल आइबिएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
5: साँच्चै हो र?
4: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
5: हो त?
4: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आइगर केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 0615740 9894 9484 46525।
6: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपाल के प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिशटेल माउंटेन कॉलेज में यूनिवर्सिटी अफ वुल्वरहैम्पटन यूके संग को साझेदारी में बीएससी ऑनर्स साइबर सिक्योरिटी र बीएससी ऑनर्स कंप्यूटर साइंस में भर्ना खुल्यो। पोखरा के उत्कृष्ट फिजिकल एंड एजुकेशनल इंफ्रास्ट्रक्चर र मैनेजमेंट सहित को वातावरण में अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिशटेल माउंटेन कॉलेज मुस्तांगसो पोखरा फोन नंबर 9802851717 9802851717।
7: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
8: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
9: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्यू रोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
10: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
11: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
10: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
11: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
10: मुटु रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
11: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
10: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
12: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
13: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
10: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
14: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
15: हाम्रा सेवाहरू
14: हार जोड्ने, नसा तथा मेरुदण्ड रोग,
15: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
14: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
15: पेट, छाती, मुटु, थाइराइड तथा मधुमेह रोग,
14: न्युरो सर्जरी सेवा,
15: बाल रोग,
14: नाक कान तथा घाँटी रोग,
15: मानसिक तथा स्नायु रोग,
14: प्रसूति तथा स्त्री रोग,
15: छाला, यौन तथा कुष्ठ रोग,
14: नेत्र रोग,
15: दाँत तथा मुख रोग,
14: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
15: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
14: सुविधा सम्पन्न आईसीयू सेवा,
15: डिजिटल एक्सरे,
14: सिटी स्क्यान सेवा,
15: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
14: इन्डोस्कोपी, ईसीजी,
16: ईईजी, पीटीए,
15: फिजियोथेरापी, यूरोफ्लोमेट्री,
16: केमोथेरापी,
15: सुरक्षित गर्भपतन सेवा,
16: होल बॉडी चेकअप, हेल्थ पैकेज,
15: मेट्रो सिटी हॉस्पिटल प्राली, पोखरा आर सृजना चौक कास्की।
16: फोन 061-572-648-572-849।
17: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
18: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 का लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
17: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
18: विस्तृत जानकारीका लागि लागरानी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर। फोन 061-573-163-582-844। वेबसाइट www.lagrandi.edu.np।
19: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
20: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
19: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
20: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 061-590-162-590-163।
21: हेलो
22: हजुर, नमस्कार।
21: हेलो
22: नमस्कार काका, सुन्नु भएन?
21: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
22: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज सुन्नु भएन?
21: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
22: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
21: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
22: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्ने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
21: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
23: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
17: होम केयर सेवा, होम केयर सेवा।
24: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
17: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
24: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
17: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
24: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
17: सुत्केरी नवजात शिशुको हेरचाह,
24: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
17: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
24: डाक्टर ल्याब सेवा,
17: औषधि डेलिभरी सेवा,
24: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलढुङ्गा पोखरा निबागल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-89-277।
23: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98-560-33-405, 98-560-33-405।
0: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
23: डोर टू डोर इन्टरनेशनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560131, 97150-1031031, पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।

0: पिछापछि अन्नपूर्ण हाइलाइट्समा अब बाँकी समाचार। सेवा प्रवाह गर्ने क्रममा भएका कानूनी र व्यावहारिक झन्झट हटाउँदै लगिएपछि सार्वजनिक सेवा प्रवाहमा गुणात्मक परिवर्तन आउन थालेको छ। विगतमा एउटै कामका लागि सेवाग्राहीले पटक पटक कार्यालय धाउनुपर्ने बाध्यताको अहिले अन्त्य प्राय भएको छ। अधिकांश सरकारी कार्यालयमा सुशासन प्रवर्धन, सेवा प्रवाहमा सुधार, निर्णय प्रक्रियामा सरलीकरण, परम्परागत विधि र प्रक्रियालाई पुनर्संरचना गरी सम्भव भएसम्मका सेवा आधुनिक र प्रविधि मैत्री बनाउन थालिएको छ। प्रशासन तथा कानूनविद काशीराज दाहालले 100 कार्यसूची कार्यान्वयनमा ल्याएसँगै सरकारले प्रदान गर्ने सेवामा गुणात्मक परिवर्तन आएको बताउनुभयो। उहाँका अनुसार अहिले सेवा प्रभावकारी भएन भने कार्यवाही हुन्छ भन्ने डरले कर्मचारी वृत्तमा रहेको छ। पहिलाको जस्तो कर्मचारीले गल्ती गर्दा पनि ट्रेड युनियनले समर्थन गर्छन् भन्ने गलत भाष्यको अन्त्य भएको छ। तसर्थ अहिले विगतको तुलनामा सेवा प्रवाहमा परिवर्तन आएको छ, दाहालले भन्नुभयो। सुशासनविद डाक्टर शेष रणमन नेउपानेले पनि सरकारले शासकीय सुधारका 100 कार्यसूची कार्यान्वयन गरेपछि त्यसको सकारात्मक प्रभाव प्रशासन कार्य सञ्चालनमा परेकोले सेवाग्राहीले सहज र सरल रूपमा सेवा प्राप्त गर्न थालेको बताउनुभयो। यस्तै अझ सरकारी सेवालाई थप प्रविधि मैत्री बनाउँदै लग्नुपर्छ, उहाँले थप्नुभयो। राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयमा हुने अनियमितता, भ्रष्टाचार, गुणस्तरहीन कार्यको सूक्ष्म निगरानी समेत राख्दै आएको छ। अहिले सरकारी कार्यालयमा सेवाग्राहीले एउटै कामका लागि धेरै फारम भर्नुपर्ने, विभिन्न कोठामा पटक पटक धाउनुपर्ने, एउटै कामलाई पनि धेरै दिन कुर्नुपर्ने अवस्थाको अन्त्य प्राय हुँदै गएको छ। अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालय, मालपोत, नापी, श्रम, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयमा सहजता प्रदान गर्न र ती निकायमा बिचौलिया अन्त्य गर्न सेवाग्राहीको सहजताका लागि निवेदन र उजुरी लेख्न नजान्ने सेवाग्राहीका लागि छुट्टै कर्मचारी खटाउन शुरू गरिएको छ। उक्त कार्यालयमा क्यूआर कोड, वेबसाइट, मोबाइल एप्लिकेशनमा आधारित एकीकृत सेवा प्रणाली शुरू भएकाले सेवाग्राहीको गुनासो सुनवाई प्रणाली कार्यान्वयनमा आएकोले अधिकांश मन्त्रालय र निकायले अनावश्यक कर्मचारीको दरबन्दी कटौती गरी नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अभियान समेत भएको छ। काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्लाधिकारी तुलसी प्रसाद दाहालले शासकीय सुधारका 100 कार्यसूची आउनु अघि नै सेवा प्रवाहमा गुणस्तरीयता कायम गरिएको भन्दै त्यसपछि पनि यो अभियानलाई निरन्तरता दिइरहेको बताउनु भएको छ। सार्वजनिक सेवामा गुणात्मक परिवर्तन आजको गोर्खापत्र दैनिकमा खबर छापिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले पछिल्लो समय भ्रष्टाचारको प्रकृति सीमाविहीन रूपमा बाह्य मुलुकमा समेत डील हुने गरेको जानकारी पनि सम्बन्धित देशसँग पारस्परिक कानूनी सहायता सम्झौता नभएसम्म सूचना संकलन हुन नसकेको बताउनु भएको छ। बाह्य मुलुकमा नै भ्रष्टाचार डील र लेनदेन हुने भए पनि सूचना आदान प्रदानका लागि राज्य स्तरमा सम्झौता नहुँदा आयोगले सूचना पाउन नसकेको प्रमुख आयुक्त राईले बताउनुभयो। उहाँले भारत र चीनसँग सम्झौता भए पनि कार्यान्वयनमा आइ नसकेको बताउनु भएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा राईले सूचना प्रविधि, स्वास्थ्य सामग्री खरिद जस्ता विषयमा विदेशमा नै लेनदेन भएका पर्याप्त सूचना भएको दावी गर्नुभयो। राईले भन्नुभयो, हेल्थ र आईटी सेक्टरका धेरै विषयमा देश बाहिर डील हुने गरेका छन्। तपाईहरूले विकल सुनिलको प्रगढता थाहा पाउनुभएकी छ होला। सिंगापुर र अमेरिकामा डिलिङ र लेनदेन गरेका छन्, तर ती दुवै देशसँग हामीले एमएलएल गरेका छैनौं। त्यो त नहुँदासम्म हामीले प्रमाण संकलनको लागि कुरा गर्न सक्दैनौं। विभिन्न च्यानल प्रयोग गरेर हामीले दुई देशलाई सहयोगको लागि आग्रह गर्यौं। दुवैले एक एक पटक सहयोग गरे त्यसपछि हाम्रा कुरा सुन्न तयार छैनन्। राष्ट्र बैंक तथा इन्टरपोलबाट सम्भव भएन। पछिल्लो समय त सबैभन्दा बढ़ी डिलिङ युएमा हुन्छ, तर युएसँग पनि सम्झौता छैन। हामीले केही गर्न सक्ने अवस्थामा छैनौं। उहाँले भ्रष्टाचारका उजुरी अनुसन्धानको अदम्यादमा यसअघि पनि संसद र संसदीय समितिमा पर्याप्त छलफल भएर कानूनमा नसमेटिएको स्मरण गराउनु भएको छ। बिगो नभएको मुद्दाको हकमा भने अहिले पनि 5 वर्षको हदम्याद रहेको उहाँको भनाइ रहेको छ। देश बाहिर भ्रष्टाचार सम्बन्धी डील आजको गोर्खापत्र दैनिकमा खबर छापिएको छ। भदौ 2 गते बिहान 7 बजेको समय, न पानी न घाम, मौसम सामान्य थियो। नवलपुरको गैंडाकोट नगरपालिका 14 की हेमकुमारी आले अरू दिन जस्तै घरभन्दा केही माथि रहेको शंख देवी सामुदायिक वनमा च्याउ टिप्न जाने निरो गर्नुभयो। हँसिया र सानो झोला भिरेर उहाँ अघि लाग्नुभयो। 2.5 वर्षको नाति शिवान तामाङ रुँदै रुँदै आफ्नो पछि लागेको हेमकुमारीले पत्तै भएन। घरभन्दा केही माथि पुगेपछि नाताले शिवानीका हजुरबा पर्ने एकजनाले सोध्नुभयो, बाबु कता जान लागेको? हजुरआमा त अगाडि गइसक्नुभयो। शिवान केही नबोली अघि बढे। उनी हजुरआमालाई पछ्याउने प्रयासमै थिए, जुन कुरा शिवानीकी हजुरआमालाई पत्तै थिएन। हजुरआमा जंगल जानुभयो, च्याउ टिप्नुभयो र घर फर्किनुभयो। सायद बाटो फरक परेछ होला, हजुरआमा र नातिको भेट कतै पनि भएन। हजुरआमा घर फर्किँदा नाति शिवान घरमा थिएनन्। सोधखोज भयो, गाउँभरि हल्ला भयो। गाउँले सम्भावित शिवान गएको हुन सक्ने बाटोलाई पछ्याउँदै जंगलभरि खोजे, तर कतै भेटेनन्। फर्केर इलाका प्रहरी कार्यालय गैंडाकोटलाई खबर गर्दा दिउँसो 2 बजिसकेको थियो। गैंडाकोटले नजिकैको इलाका प्रहरी कार्यालय रजहर र अस्थायी प्रहरी पोस्ट बेडलियालाई पनि खबर गर्यो, साथै सशस्त्र प्रहरी बललाई पनि जानकारी गरायो। झण्डै 50 जनाको प्रहरी टोली र झण्डै 200 जना स्थानीय गरी 250 जनाको टोली शिवानलाई खोज्न जान तयार भयो। टोलीले टर्च लाइट बालेर राति 8 बजेसम्म खोज तलाश गर्यो, तर कतै पत्ता लागेन। निराश भएर टोली घर फर्क्यो। अर्को दिन भदौ 3 गते पनि सोही तालिका अनुसार नै खोज तलाश जारी नै रह्यो। 250 जनाको टोलीले जंगलका हरेक कुना कुना खोज्यो, शिवान कतै भेटिएनन्। भदौ 4 गते पनि अघिल्लो दिन जस्तै ठूलो संख्यामा खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय गरी 250 जनाको टोली परिचालन भयो। खोज्न जाने सबैको मनमा एउटै कुरा खेलिरहेको थियो, सास नभए शिवानको लास भए पनि भेट्न पाए हुन्थ्यो। खुशीको कुरा यो पटक भदौ 4 गते बिहान 10 बजे शिवान भेटिए। गैंडाकोट 14 स्थित शंखदेवी सामुदायिक वन अन्तर्गतको भंगरे खोलाको सिरानको कुने कोपचेरामा रुँदै गरेको अवस्थामा सबै खुशी भए, बच्चासँग अंकमाल गरे। शिवानलाई तत्काल भरतपुरको सरकारी अस्पताल पुर्याइयो, चेक जाँच गरियो। शरीरका विभिन्न भागमा फोक्का परेको बाहेक उनको स्वास्थ्यमा कुनै समस्या देखिएन। स्वास्थ्य सामान्य छ, म भर्खरै शिवानलाई भेटेर आएँ, उनी ठिक छन्, स्वास्थ्य अवस्था राम्रो छ, चिन्ता मान्नुपर्ने केही छैन, इलाका प्रहरी कार्यालय गैंडाकोटका इन्चार्ज प्रहरी निरीक्षक लक्ष्मण गिरीले भन्नुभयो। सौभाग्यले बाँचेका शिवान घना जंगलमा 2.5 वर्षीय बालकको 3 दिन आजको गोर्खापत्र दैनिकमा खबर छापिएको छ। अन्नपूर्ण हाइलाइट्समा थप समाचार बाँकी नै छन्, एकैछिन पुनः छोटो विश्राम।
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै
4: पढ्छन्।

0: वर्ष भन्दा पुरानो
1: नेटफ्लिक्स इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
2: अनि बाबा, यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
1: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेटफ्लिक्स इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेकसाइड पोखरा। फोन 061-454-6989, 452-715।
4: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
5: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
5: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 9850607729।
6: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
7: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
8: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98-4-34-32-29, 98-028-59-321, 061-581-871। बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, भाषापुत्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98-560-81-331, 97-614-11-905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
4: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटरी मार्ग, हस्पिटल चोक, पोखरा 12, कास्की। फोन 061-578-161-578-162।
0: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
8: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले

0: दुई पटक QAA को प्रमाण पत्र प्रदान गरेको पोखराको केन्द्र बिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम BBA, BITM र BMTM, वार्षिक कार्यक्रम BBS, BSc माइक्रोबायोलोजी, BEd र BA, व्यवस्थापन, विज्ञान, शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
1: विस्तृत जानकारीको लागि
2: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की, फोन 061-581-822, 572-287।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375526

0: ஃபோன் பாயிண்ட் சங்க சதை ரிவார்டட்.
1: ஐயானி மேரோ தாத் துகேர ஐரான் பயக்கு சு. தேசமா சோரா சோரிக்கு பனி தேஸ்தை ச. கா கோயர உபசார் கரோனி ஹோலா.
2: होइन किन चिन्ता लिएको, त्यस्तै दाँतको दुखाई भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01856536, मोबाइल 9956600536।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स, नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
5: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
6: ल्यान्डमार्क होटल एण्ड रिजोर्टमा स्वागत छ।
5: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
6: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513558, विजिट www.landmarknepal.com।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस यार, आजको पास त उतै होला हस यार।
1: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जामिर बरु मेरो ब्यागमा गएर आइहालम।
3: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856408082, 9461408082।
4: विषयपछि अन्नपूर्ण हाइलाइट्समा अब बाँकी समाचार। नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालले तत्काल कुनै नयाँ राजनीतिक एडभेन्चर धान्न नसक्ने बताउनु भएको छ। बिहिबार काठमाडौँमा आयोजित दोलखा लोकनायकहरूको पुस्तक विमोचन कार्यक्रममा उहाँले अब नेपालमा राजनीतिक एडभेन्चर नचाहिएको बताउनुभयो। उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले पाँच वर्षका लागि सरकार चलाउन जनताबाट म्यान्डेट लिएर आएकाले उसलाई पाँच वर्षसम्म काम गर्ने अवसर दिनुपर्ने उल्लेख गर्नुभयो। पाँच वर्षपछि कांग्रेसले सरकार चलाउने गरी आफूहरूले तयारी गरिरहेको पनि उहाँले जानकारी दिनुभयो। उहाँले विगतबाट पाठ सिकेर आफूलाई सच्याएर अघि लैजाने बताउनु भएको छ। लामो समयदेखि रोकिएको नेपालगंज पोखरा नियमित हवाई सेवा यही भदौ अन्तिम सातदेखि पुनः सञ्चालनमा आउने भएको छ। निजी क्षेत्रको सेवा प्रदायक बुद्ध यरले यही भदौ 31 नेपालगंज पोखरा उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ। बुद्धयर नेपालगंजका प्रमुख विनित विक्रम शाहले यात्रुको माग बढ़ेकाले उडान पुनः सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभएको छ। उहाँका अनुसार भारतको उत्तर प्रदेशलाई पोखरासँग सिधै जोड्ने यो उडानका लागि यात्रुको समेत माग बढ़दै आएको छ। गत जेठ 5 गतेदेखि उडान स्थगित भएको थियो। भारतबाट आउने धार्मिक पर्यटकको संख्या घट्नु र इन्धन खर्च बढ़ी भएकाले उडान रोकिएको शाहले बताउनुभयो। पछिल्लो समय धार्मिक पर्यटकको संख्या बढ़नासाथ उडानको माग बढ़ेकाले सेवा पुनः सञ्चालन गर्न लागि उहाँले जानकारी दिनुभएको छ। तालिका अनुसार आइतबार, बुधबार र शुक्रबार उडान हुनेछ।

0: कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद प्रभावितलाई सहयोग गर्न आह्वान गरेको छ। त्यसका लागि पालिकाले राहत तथा पुनर्स्थापना विपद व्यवस्थापनको सञ्चालनमा ल्याएको हो। गत असार र श्रावण महिनामा गाउँपालिकाको क्षेत्रमा आएको बाढ़ी पहिरो तथा अन्य विपदजन्य घटनाबाट प्रभावित क्षेत्रको पुननिर्माण, पीड़ित परिवारको राहत र उद्धार तथा पुनर्स्थापनाका लागि विपद व्यवस्थापनको सञ्चालन गर्न लागि गाउँपालिका अध्यक्ष विष्णु बहादुर केसीले बताउनु भएको छ। अविरल वर्षासँगै आएको बाढ़ी पहिरो तथा विभिन्न विपदजन्य घटनाका कारण गाउँपालिकाभित्रका सड़क, पुल, होटल लगायतमा भौतिक तथा सार्वजनिक संरचनाहरूमा क्षति पुगेको, स्थानीय नागरिकको जनजीवनमा ठूलो क्षति पुगेको बताइएको छ। हामी क्षतिको विवरण अझ संकलन गरिरहेका छौं। पालिकाका एक्लो प्रयासले सम्भव नभएपछि विपद व्यवस्थापनका लागि कोष बनाएर कठिन परिस्थितिमा प्रभावित परिवारसँग राहत, उद्धार र पुनर्स्थापनका लागि सबै व्यक्ति, संघ संस्था तथा सरकारवालालाई विपद व्यवस्थापन कोषमा सहयोग गर्न आह्वान गरेका छौं अध्यक्ष केसीले बताउनु भएको छ। पोखरा दुई बरपाटन स्थित बिन्दवासिनी माध्यमिक विद्यालयमा सीसी क्यामेरा तथा स्मार्ट आईडी कार्ड स्क्यानर मेसिनको शुभारम्भ एवं सहयोग हस्तान्तरण गरिएको छ। विद्यालयमा जडान गरिएको सीसी क्यामेरा तथा स्मार्ट आईडी कार्ड स्क्यानर मेसिनको बिहिबार शुभारम्भ एवं सहयोग हस्तान्तरण कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर दुईका वडाध्यक्ष दिवसमान प्रधानाङ्गले विद्यार्थीहरूको नियमितता र विद्यालयको सुरक्षामा यो प्रणालीले सहयोग पुग्ने बताउनुभयो। विशिष्ट अतिथि पोखरा महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत सोमनाथ भण्डारीले विद्यालयले शुरूआत गरेको यो कार्यको प्रशंसा गर्दै सूचना तथा संचार प्रविधिलाई आत्मसात गरी अगाडि बढ़नुपर्ने बताउनुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अग्निप्रसाद भूषालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष प्रेम बहादुर गुरूङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै विद्यालयका प्रधानाध्यापक वसन्त राज पाण्डेले विद्यार्थीहरूको नियमित तथा विद्यालयको सुरक्षामा यो प्रणालीले सहयोग पुर्याउने बताउनुभयो। कार्यक्रममा लायन्स क्लब पोखरा पीस नेपाल भ्यालीले विद्यालयको सभाकक्ष मरमत तथा व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। क्लबका रिजनल चेयरपर्सन राजन पन्थीका बुबा गोपाल विश्वकर्माको जन्मदिनको अवसरमा विद्यालयलाई सहयोग स्वरूप 50 थान प्लास्टिकका कुर्सी समेत प्रदान गरिएको थियो।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला बिहानको 7 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
0: तनहुँ जिल्लाका बजार क्षेत्रमा उद्योग व्यवसाय सञ्चालन गर्नेको संख्या बढ़ेको पाइएको छ। एक वर्षमा जिल्लामा 670 नयाँ उद्योग दर्ता भएका छन्। एकीकृत सेवा कार्यालयका अनुसार गत आर्थिक वर्षमा 243 उद्योग र 327 वाणिज्य फर्म दर्ता भएका थिए। दर्ता भएका फर्ममा व्यापार, उत्पादन र सेवामूलक क्षेत्र रहेका छन्। गत आर्थिक वर्षमा 484 उद्योग व्यवसाय खारेज भएको जानकारी दिँदै उक्त कार्यालयका प्रमुख ईश्वरी प्रसाद रेग्मीले आर्थिक वर्ष 2081-82 को तुलनामा गत आर्थिक वर्षमा 94 उद्योग थपिएको बताउनु भएको छ। नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा एक वर्षमा 21 नाउर र 11 झारलको शिकार गरिएको छ। विदेशी शिकारीले प्रतिस्पर्धात्मक मार्फत नाउर र झारलको शिकार तथा वन्यजन्तु विभागलाई राजस्व बापत 4,17,00,000 रूपियाँ बुझाएका छन्। ढोरपाटनमा वर्षमा 2 चरणमा शिकार हुने गर्छ। पहिलो चरणमा 3,03,05,000 र दोस्रो चरणमा 1,43,74,000 राजस्व बुझाइएको हो। आरक्षका रेन्जर सागर सुवेदीका अनुसार गत आर्थिक वर्षको पहिलो याममा 11 नाउर र 8 झारलको शिकार अनुमति दिएको थियो। विभिन्न कम्पनी मार्फत आएका विदेशी शिकारीले 8 नाउर र 5 झारलको शिकार गरेका थिए। राजस्व बुझाए पनि तीन नाउर र तीन धारलको शिकार हुन सकेन। दोस्रो शिकार याममा 14 नाउर र 10 धारलको शिकारका लागि अनुमति दिएको थियो। यसो याममा शिकारीले 13 नाउर र 6 धारलको शिकार गरेका थिए। प्राविधिक कारणले एक नाउर र 4 धारलको शिकार हुन नसकेको सुविधिले बताउनु भएको छ। ढोरपाटन शिकार आरक्षकका कार्यालय प्रमुख संरक्षण अधिकृत अडनाथ बरालका अनुसार गोली गठामा देखिएको समस्या, बिरामी हुनु र समय मौसममा आएको परिवर्तन र निशानामा चुक्नु लगायतका कारणले पनि अनुमति लिएका केही नाउर र धारलको शिकार हुन नसकेको खबरमा उल्लेख छ। एकै वर्षको अवधिमा म्याग्दीबाट 73 करोड़ मूल्य बराबरको आलु र सुन्तला बिक्री भएको छ। कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष 82-83 40 करोड़को आलु र 33 करोड़ 86 लाख मूल्य बराबरको सुन्तला बिक्री भएको हो। 4,515 मेट्रिक टन सुन्तला र 33,120 मेट्रिक टन आलुको व्यापार भएको कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत संजीव बास्तोलाले जानकारी दिनुभएको छ।

पोखरा 18 सौर्यखोला स्थित बाल कैलाश्वर महादेव गुफाको महिमा बढ़दै गएको छ। पछिल्लो समय गुफा प्रबन्धनका लागि विभिन्न प्रयास भएसँगै त्यसको महिमा बढ़दै गएको हो, जस अन्तर्गत पछिल्लो पटक गुफा जान आउन गण्डकी प्रदेश सरकार, पर्यटन मन्त्रालय तथा स्थानीय आर्थिक साथै अन्य व्यवस्थापकीय सहयोगबाट करिब 150 मिटर लम्बाईको रेलिङ सहितको सिँढी बाटो निर्माण गरिएको छ। बाटो निर्माणसँगै गुफा उजाउ गर्न सहज भएको छ। साथै बाटो छेउछाउका केही फूलका बिरूवा पनि रोपिएका छन्। केही वर्ष अघि मात्रै त्यहाँ प्रदेश सरकार अन्तर्गत नै सामाजिक विकास मन्त्रालयको सहयोगमा गुफा संरक्षणका साथै मन्दिर, ट्रस्ट र शौचालय निर्माण पनि गरिएको थियो। पछिल्लो समय गुफा प्रबन्धनमा स्थानीयको चासो वात्तै बढ़ेको छ। उनीहरूले जनसंधानदेखि पैसा संकलन मार्फत गुफा प्रबन्धन एवं त्यस क्षेत्रको पूर्वाधार विकासमा हौसिएर लागेका हुन्। त्यहाँ स्थानीय सौर्यखोला लगायत पर्स्याङ, मालेपाटन लगायतका वासीले खुलेर सहयोग समेत गरेको खबरमा उल्लेख रहेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले पत्र पत्रिका वर्गीकरण र लोक कल्याणकारी विज्ञापन वितरण प्रणालीलाई पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउनका लागि सुधारको गृह कार्य थाल्न निर्देशन दिनुभएको छ। संचार मन्त्रालयमा बिहिबार सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिल नेपालका अधिकारीसँगको भएको छलफलमा एउटै व्यक्ति वा संस्थाको स्वामित्वमा रहेका धेरै पत्र पत्रिकाले लोक कल्याणकारी विज्ञापन लिने गरेको, वास्तविकताभन्दा बढ़ी पत्रिका छापिएको विवरण पेश गर्ने तथा काउन्सिलमा बुझाइएको विवरण र वास्तविक प्रकाशन संख्या बीच फरक हुने समस्या उठेको समेत बताउनु भएको थियो। छलफलमा सूचना तथा प्रसारण विभागका निमित्त महानिर्देशक अनुप नेपाल, प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भूषाल र वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल लगायतको सहभागिता रहेको थियो।

प्रधानमन्त्री बालेन शाह मुस्ताङ जानुहुने भएको छ। उहाँ आज पोखरा हुँदै मुस्ताङ जाने कार्यतालिका रहेको निकट स्रोतले जानकारी दिएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरूङले भने अहिलेसम्म आफूलाई प्रधानमन्त्री आउने बारे जानकारी नभएको बताउनुभयो। यद्यपि उहाँ पोखरा विमानस्थल हुँदै मुस्ताङ जाने कार्यतालिका तय भएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जानकारी दिएको छ। मुस्ताङ बाहेक अन्त कहाँ जाने भन्ने बारे खुलाइएको छैन। मेडिकल व्यवसाय एवं राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाव महाअभियानका संयोजक दुर्गा परसाईको घरमा प्रहरीले खानतलासी गरेको छ। हिजो दिउँसो ठूलो संख्यामा पुगेको प्रहरी टोलीले उहाँको घरमा खानतलासी गरेको हो। भक्तपुर प्रहरी अपराध अनुसन्धान कार्यालयका टोली सहितको टोलीले परसाईको घरमा खानतलासी गरेको स्रोतले बताएको छ। सोही क्रममा केही ठान मोबाइल डिभाइस र आईपीआर समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

सभामुख डोरप्रसाद अर्यालले प्रतिनिधि सभा सदस्यले सदनमा उठाएको जिज्ञासाको उत्तर दिनका लागि प्रधानमन्त्रीलाई रूलिङ गर्नुभएको छ। विपक्षी दलका सांसदहरूले यसअघिका अधिकांश बैठकमा प्रधानमन्त्रीबाट जवाब आउनुपर्ने मागसहित रूलिङका लागि अनुरोध गर्दै आउनुभएको थियो। सभामुख अर्यालले प्रतिनिधि सभाको नियमावली 2083 नियम 56, 57, 58, 59, 60 र 60 बमोजिम प्रतिनिधि सभाका सदस्यको जवाफ दिनको लागि प्रधानमन्त्रीलाई निर्देशन गर्नुभएको यस अघि जस्तै हिजोको बैठकमा पनि विपक्षी सांसदले उठेर विरोध समेत जनाएका थिए।

0: परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मदले शिष्टाचार भेटघाट गर्नुभएको छ। साउदी अरब नेपालको प्रमुख श्रम गन्तव्य मुलुक हो। परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल साउदी अरब बीचको द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, नेपाली श्रमिकको सुरक्षा तथा कल्याण एवं आपसी हित लगायतका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। छलफलमा नेपाल र साउदी अरब बीच कूटनीतिक सम्बन्ध स्थापना भएको, 50औं वर्षगाँठको महत्वलाई स्मरण गर्दै दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमण तथा आदान प्रदानलाई निरन्तरता दिनुपर्नेमा जोड़ दिएको छ। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सन्धिको पक्ष राष्ट्रको सम्मेलन कोप 31 यसपटक टर्कीको अन्यालमा आगामी कार्तिक 23 मंगसिर 4 गतेसम्म गर्ने तयारी शुरू गरिएको छ। आसन्न सम्मेलनमा अस्ट्रेलिया र टर्कीले संयुक्त रूपमा आयोजना गर्ने भएकाले पनि कोप 31 सम्मेलन विगत भन्दा पृथक हुने अनुमान गरिएको छ। प्रत्यक्ष आयोजकको रूपमा टर्की सरकार र कार्यसूचीको समन्वयनगत भूमिका अस्ट्रेलियाले अग्रसरता समेत गरेको खबरमा उल्लेख छ। अन्नपूर्ण हाइलाइट्समा अब मौसम सम्बन्धी जानकारी। केही दिनदेखि देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशव्यापी बदलीसँगै आउँदो 3 दिनसम्म देशका विभिन्न भागमा भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले अनुरोध समेत गरेको छ। मनसूनको न्यूनचापीय रेखा नेपालको सरदर स्थानको आसपास रहे पनि नेपालमा मनसूनी जलवाष्प र स्थानीय वायुको समेत सक्रियता रहेकाले विभिन्न स्थानमा भारी वर्षाको समेत सम्भावना हुन सक्ने मौसमविद हरिप्रसाद दाहालले जानकारी दिनुभयो। उहाँका अनुसार आज देशका धेरै ठाउँमा भारी वर्षाको समेत अनुमान गरिएको छ। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको समेत सम्भावना सूचकले देखाएको जनाएको छ। अन्यत्र भने हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी प्रदेशको तराई र मध्य प्रदेशका केही ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। वर्षाका कारण शनिबारसम्म विभिन्न क्षेत्रमा गिग्रियान, वाहाब, बाढ़ी पहिरो तथा भूच्छया जस्तो प्राकृतिक प्रकोपको जोखिमबाट बस्न दैनिक जीवन लगायतका कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सड़क तथा हवाई यातायातमा असर पर्न सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। अन्नपूर्ण हाइलाइट्समा अब अन्तर्राष्ट्रिय समाचार। युरोपमा भएको भीषण खडेका कारण डब्ल्यू नदीको जलस्तर निकै घटेपछि दोस्रो विश्वयुद्धकालीन एक विशाल बम फेला परेको छ। स्क्लोभाकियामा रहेको नदीको सतह सुकेर ऐतिहासिक रूपमा घटेपछि फेला परेको ब्रिटिश माइन बमलाई प्रहरी र सेनाको टोलीले सफलतापूर्वक निष्क्रिय पारेको बीबीसीले जनाएको छ। अन्नपूर्ण हाइलाइट्समा अब खेल समाचार। प्रोटीन, सचेतना, पोषण, शारीरिक तन्दुरूस्ती र तथा स्वास्थ्य जीवनशैली प्रवर्धन गर्ने उद्देश्यले पोखरामा राइट टू प्रोटीन रन 2026 आयोजना हुने भएको छ। आयोजक नेपाल फिल्ड इण्डस्ट्री एसोसिएशनले हिजो पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको हो। कार्यक्रम संयोजक समेश राज भण्डारीका अनुसार आगामी असोज 3 गते शनिबार पोखराको लेकसाइड स्थित वसुन्धरा पार्कबाट प्रतियोगिता शुरू हुनेछ। प्रतियोगितामा 4,000 भन्दा बढ़ी धावक सहभागी हुने अपेक्षा गरिएको छ। प्रतियोगितामा 8 विधामा सञ्चालन हुनेछ। पुरूष तथा महिला हाफ म्याराथन, खुला दौड़, कक्षा 12सम्मका विद्यार्थीका लागि पुरूष तथा महिला दौड़ र पुरूष तथा महिला व्हील चेयर दौड़ समावेश गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा उत्कृष्ट 5 स्थान हासिल गर्ने धावकलाई नगद पुरस्कार प्रदान गरिनेछ। कुल पुरस्कार राशि 12,80,000 रूपियाँ रहेकोमा 25% कर समेत आयोजकले बेहोर्ने भएकाले पुरस्कारको कुल मूल्य 16,00,000 पुग्ने अनुमान गरिएको छ। र अन्तर्राष्ट्रिय आमन्त्रण चौथो संस्करणको ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक भएको छ। खेल सँगसँगै पर्यटन प्रबन्धनमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिताको तालिका फतालुङ गाउँपालिकाको सिजेङमा हुने खबरमा उल्लेख रहेको छ। प्रतियोगिता भदौ 12 हुने खबरमा उल्लेख छ। खेल खबरसँगै बिहान 6 बजेबाट प्रसारणमा रहेको अन्नपूर्ण हाइलाइट्समा खबरको सिलसिला सकिएको छ। जहाँ जाँदै प्रमुख समाचारका शीर्षक पुनः एकपटक। कांग्रेसको देउबा पक्षले आज सर्वोच्च अदालतमा मुद्दा हाल्ने, 15 महाधिवेशन प्रक्रिया रोक्न माग। गण्डकीमा राइड शेयरिङ अन्यलमै थपियो म्याद, संविधान संशोधन गर्न प्रतिनिधि सभाको दुई तिहाई मात्र पर्याप्त नहुने रवि लामिछानेको भनाई, कानूनी र संवैधानिक प्रक्रियालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड़। राष्ट्रपालाई पाँचै वर्ष सरकार चलाउन दिनुपर्ने गगन थापाको भनाई, पाँच वर्षपछि कांग्रेसले सरकार चलाउने दावी। नेपालगंज पोखरा उडान भदौ 31 गतेदेखि पुनः शुरू हुँदै आइतबार बुधबार र शुक्रबार उडान हुने। अन्तर्राष्ट्रिय खबरतर्फ, यूरोपमा परेको भीषण खडेरीले नदी सुक्दा भेटियो विश्वयुद्धकालीन विशाल बम। र खेल खबरमा, पोखरामा राइट टू प्रोटीन रन 2026 हुने, 4,000 भन्दा बढ़ी धावक सहभागी हुँदै। अरविन्द विक्रम राणालाई धन्यवाद। हाम्रो अर्को हाइलाइट साँझ 6 बजे सुन्न सक्नुहुनेछ। यसका लागि समाचार कक्षबाट सबिन बिदा माग्छु। नमस्कार।
1: रेडियो अन्नपूर्ण 93.4।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढ़ी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्वमा समस्या, मुटुको चालमा गड़बड़ी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-871।
3: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
4: गण्डकी हेल्थ केयर नयाँ बजार पोखरामा विशेषज्ञ डाक्टर आउने सूचना। यही भाद्र 6 गते शनिबार बिहान 9 बजे दम तथा श्वास प्रश्वास रोग विशेषज्ञ डीएम पल्मोनरी क्रिटिकल केयर स्लिप मेडिसिन हिम्स भारत आन्तरिक चिकित्सा केयोमा कार्यरत विशेषज्ञ डाक्टर सुवर्ण आचार्य आउँदै हुनुहुन्छ। आफ्नो स्वास्थ्यको जाँच गराई मौकाको फाइदा लिनुहोला। 2 हप्ता भन्दा बढी समयदेखि खोकी लागिरहेको, श्वास फेर्न गाह्रो हुने वा श्वास फुल्ने, श्वास फेर्दा घ्यार घ्यार आवाज आउने, छाती दुख्ने वा छाती थिचिएको महसुस हुने, ज्वरो आउने, खकारमा रगत देखिने र तौल घट्दै जाने, बिना कारण थकाई महसुस हुने, बारम्बार छातीमा संक्रमण वा निमोनिया हुने, सुत्दा धेरै खुल्ने, निन्द्रामा हिँड्ने बोल्ने, बिहान उठ्दा टाउको दुख्ने, निन्द्रामा अचानक श्वास रोकिए जस्तो भई बिउजिने, राति सुते पनि दिनभरि निन्द्रा लागिरहने, बारम्बार नाक बन्द हुने, घाँटी खस हुने, आँखा रातो हुने, छातीबाट आवाज आउने, फोक्सोमा पानी जम्ने, कोविड संक्रमण पछिको फोक्सो सम्बन्धी समस्या भएका बिरामीहरूले तुरन्तै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला। डाक्टर आउने मिति यही भाद्र 6 गते शनिबार, समय बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क गण्डकी हेल्थ केयर प्राइभेट लिमिटेड, नयाँ बजार पोखरा, जीएमसी मेडिकल कलेजको पारीपट्टि। मोबाइल नम्बर 98458-15-246। याद गर्नुहोस्, फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ।
5: ओहो नासर बे, कति छ्याब डिजाइन बे मारेगा न किनानी खनि तोला
6: खनाई दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलादी तोला
5: ए नै स्याबा मार दोकान पो मोना नै प्रेसोलाई नै च्याब चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनाइ तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुल तुई बिसानारी बेल्ले छ्याब कोपिम ओछे
6: हजुर किने झोको लाइनी छ्याबा मारे डिजाइन गहना चैदी म बिस्या वा चुबल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खुवाऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
5: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
6: समुदाय रबा ताक रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन
5: रूपाकोट ज्योति सुन चाँदी दोकान महेन्द्रपुर पोखरा सम्पर्क 061-5808-15 98-5-60-35-8-15 प्रोप्राइटर दशरथ सुनार
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
8: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस् सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 98-02-85-17-17 98-02-85-17-17
9: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ
10: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागगाण्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
9: आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ
10: विस्तृत जानकारीका लागि लागगाण्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 061-573-163-582-844 वेबसाइट www.lagrandi.edu.np
11: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
12: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ
13: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन डाक्टर वन्दना श्रेष्ठ
14: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य डाक्टर प्रवीण थापा डाक्टर सुभाष गुरुङ
13: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ डाक्टर देवेन्द्र श्रेष्ठ
14: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी डाक्टर चुम्मया पोन
13: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ
14: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेल्चन फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी
13: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल
14: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर प्लास्टिक सर्जन डाक्टर पियुष गिरी छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन डाक्टर विशाल गुरुङ कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल
15: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलोसिस सेवा र आँखा उपचार सेवा 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
13: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
10: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
12: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानिमा बैंक रहेको भवन। सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9560334005, 9560334005।

0: लगाउने
1: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला।
2: अयानी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
3: होइन किन चिन्ता लिएको, त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
2: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
3: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01658685536, मोबाइल 98560056।
5: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि
2: एनएमबी क्यापिटल को एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटल को वेबसाइट वा नजिकैको एनएमबी बैंकको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: हेलो
4: हजुर, नमस्कार।
3: हेलो
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: ओ, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: INS नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061 433 342 433 640।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु। साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपलिज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-689, 452-715।
7: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू:
7: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
8: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
7: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
8: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
7: न्युरो सर्जरी सेवा,
8: बाल रोग,
7: नाक कान तथा घाँटी रोग,
8: मानसिक तथा स्नायु रोग,
7: प्रसूति तथा स्त्री रोग,
8: छाला, यौन तथा कुष्ठ रोग,
7: नेत्र रोग,
8: दाँत तथा मुख रोग,
7: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
8: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
7: सुविधा सम्पन्न ICU सेवा,
8: डिजिटल एक्सरे,
7: सिटी स्क्यान सेवा,
8: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
7: इन्डोस्कोपी, ECG, EEG, PTA,
8: फिजियोथेरापी, युरोफ्लोमेट्री,
7: केमोथेरापी,
8: सुरक्षित गर्भपतन सेवा,
7: होल बडी चेकअप, हेल्थ प्याकेज,
8: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
7: फोन 061-572-648, 572-849।
9: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
10: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
9: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, KYC अपडेट हुनुपर्नेछ आदि।
10: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 061-590-162, 590-163।
11: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
10: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
11: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध। उपलब्ध छ।
10: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
11: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-0727-29।
12: जलवायु परिवर्तन र रेड क्रस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
13: भूमि वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ।
12: जल, जमिन, जंगल, खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
13: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
12: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
13: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
12: आत्मनिर्णयको कारलाई मान्यता देऊ।
13: अन्तर्राष्ट्रिय श्रम संगठन आइलो महासन्धि नम्बर 169 र युएन ड्रिप कार्यान्वयन गर।
12: नेपाल आदिवासी जनजाति महासंघ।
10: होम केयर सेवा, होम केयर सेवा।
11: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
10: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
11: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
10: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
11: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
10: सुत्केरी नवजात शिशुको हेरचाह,
11: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
10: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
11: डाक्टर ल्याब सेवा,
10: औषधि डेलिभरी सेवा,
11: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 9856-89-2-77।
14: ओहो, छोरीको बिहेको कुरा पनि छिन्नियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
15: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
14: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
15: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
14: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्क्वेटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
15: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
14: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
11: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, फोन 061-533-123, 9008-50701, 9008-50702।
16: पेन्सन पट्टा हराएको सूचना, यही मिति 2083 साल।
15: ए हजुर, पेन्सन पट्टा हराए रे?
17: हो, म खोज्दैछु।
15: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
11: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
15: बुद्धि तमाङ,
11: गौमाया गुरुङ,
15: विल्सन विक्रम राई,
11: सुनिल थापा,
15: पशुपति राई,
11: डीबी गुरुङ।
18: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा, पेन्सन पट्टा यही भाद्र 26 गते।
19: आउनुहोस् सँगै दौडौं, स्वस्थ बनौं।
11: प्रत्येक महिलाको पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
19: बुद्धि तमाङ,
11: गौमाया गुरुङ,
19: विल्सन विक्रम राई,
11: सुनिल थापा,
19: पशु

0: हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
1: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
2: यस पटकको विशेष आकर्षणमा भूपू सैनिक दौड़, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड़ रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर, पोखरा 11 फुलबारी।
0: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061588716।
1: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाचन माथिल्लो तल्ला।
0: वेबसाइट www.pokhramarathon.org।
1: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।

0: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
1: नमस्कार, कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। म अर्जु उपस्थित भएको छु हाम्रो साथी अरविन्द सिंहकै। आज बैठकमा हामी विभिन्न विषयवस्तुमा कुराकानी गर्छौं। आजको विषय हामीले कलासँग सम्बन्धित विषयलाई लिँदैछौ। हाम्रो कला हरेक दिन, हरेक वर्ष, हरेक महिना, हरेक हप्ता चर्चा गरिरहने, चर्चा नगरेरै पनि यसमा हामी लिप्त भइरहने यो पेसा हो। कलालाई लिएर राज्यका अंगहरूले वा राज्यले वा प्रतिष्ठानहरूले कसरी यसलाई, यो क्षेत्रलाई अगाडि बढ़ाइरहेका छन्, ती कुराहरू हामी गर्दछौं र कहिलेकाहीँ हुने ती क्रियाकर्महरूमा केही असन्तोषका आवाजहरू पनि आउने गर्छन्, आवाजहरू पनि उठ्ने गर्छन्। अहिले देश दौड़ाहामा लाग्नु भएको छ। नेपाललाई नेपालमा मात्रै सीमित नराखी विश्वभर नै चिनाउने अभियानमा लाग्नु भएको छ। ती ठूला ठूला पहाड़हरूका टुप्पादेखि खोज कुना कन्द्रा वहाँ पुग्नु भएको छ। भर्खरै पूर्वका पहाड़हरू, पूर्वका कुना कन्दराहरू पुगेर त्यहाँको सोधखोजी गरिकन त्यहाँका धार्मिक स्थलहरू, पर्यटक स्थलहरू वा प्रकृतिलाई आफ्नो यो त्रिकोणी कानभासमा उतारेर आउनु भएको छ। देशैभर उहाँको यात्रा छ, जो नबुलपुरबाट उहाँले आरम्भ गर्नुभएको थियो। यो लुम्बिनी क्षेत्र छेउछाउबाट विश्वमा चिनाउने यो महाअभियानसँगै फेरि एउटा भर्खरै 3 गते प्रेस विज्ञप्ति पनि जारी भएको अवस्था छ। यो किन रहेछ, यसका बारेमा हामी केही सोधीखोजी गर्छौं। गण्डकी प्रज्ञा प्रतिष्ठान ललित कलाको मौलिक पहिचान, अस्तित्व र न्यायोचित प्रतिनिधित्वका लागि कानूनी सत्याग्रह सम्बन्धी लेखिएको छ। सृजनाको विविधता नै सांस्कृतिक समृद्धि हो। गण्डकी प्रदेशको सभ्यता, दर्शन, सौन्दर्यलाई आफ्नो क्यानवास र कलाकृतिमा मूर्त रूप दिने ललित कलाका श्रष्टाहरू बिना गण्डकी प्रज्ञा प्रतिष्ठानको परिकल्पना अधुरो र अपूरो रहन्छ। संस्थालाई समावेशी, न्यायसंगत तथा कलाका सम्पूर्ण विधाहरूको साझा संगम स्थल बनाउन प्रतिष्ठानको नेतृत्व तहमा ललित कलाको सम्मानजनक उपस्थिति अनिवार्य शर्त हो। यसै मर्म र निष्ठालाई आत्मसात गर्दै सृजनशील कलाकार समूह, नेपाल व्यावसायिक कलाकार संघ र नेपाल कमर्सियल आर्टिस्ट संघले संयुक्त रूपमा आजभन्दा 1 वर्ष अगाडि गण्डकी प्रदेश सरकार समक्ष आफ्ना स्पष्ट र न्यायचित मागहरू समेटेर ध्यानाकर्षण पत्र बुझाएका थियौं। हाम्रो स्पष्ट माग थियो, प्रतिष्ठानका शीर्ष 3 पदाधिकारी मध्ये कम्तीमा एक पदमा ललित कला क्षेत्रको शासक नेतृत्व हुनुपर्छ। परिषद र प्राज्ञ सभाका सदस्यहरू गरी समग्र संरचनामा यस क्षेत्रबाट कम्तीमा 6 जना श्रष्टा प्राज्ञहरूको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ। अत्यन्तै धैर्य रचनात्मक संवादको

0: तो रोज्दा पनि प्रदेश सरकारले हाम्रा जायज आवाज र कला क्षेत्रको स्वाभिमानलाई निरन्तर व्यवस्था र उपेक्षा गर्यो। जब सृजनाको सम्मान हुँदैन, खबरदारीलाई अनादर गरिन्छ, तब अधिकारको रक्षाका लागि कानूनी संघर्ष नै अन्तिम विकल्प बन्न पुग्छ। फलस्वरूप हामी हिजो गण्डकी प्रदेशका माननीय मुख्यमन्त्रीज्यूलाई विपक्षी बनाई न्यायको ढोका खचखच्याउन माननीय उच्च अदालतमा मुद्दा दर्ता गर्न बाध्य भएका छौं। कला संस्कृति स्रष्टाको अस्तित्व स्वाभिमान जोगाउन थालिएको यो न्यायिक र ऐतिहासिक संघर्ष केही संस्थाहरूको मात्र नभई सम्पूर्ण ललित कला क्षेत्रको साझा अभियान हो। तसर्थ आफ्नो अधिकार र पहिचानका लागि सजग एवं सचेत बन्दै कानूनी लड़ाईमा ऐक्यबद्धता जनाउन संगठित रूपमा आवाज बुलन्द गर्न सम्पूर्ण ललित कला सम्बन्धी संस्था, ललित कला कर्मी, कला अनुरागी तथा शुभचिन्तकमा हार्दिक आह्वान गर्दछौ। पालिकाहरू प्रदेश स्तरमा गठन हुने प्रज्ञा प्रतिष्ठानको वर्तमान ढाँचा ललित कलाको वृहत सौन्दर्य र मर्म समेट्न अपर्याप्त छ। तसर्थ दृश्य कला र स्रष्टाको स्वाभिमानलाई जगदेखि संस्थागत गर्न उप उपन्त हरेक प्रदेश र स्थानीय तहमा स्वायत्त र पृथक ललित कला प्रज्ञा प्रतिष्ठानको स्थापना गरिनुपर्छ भन्ने हाम्रो दृढ संकल्प र ओजस्वी माग रहेको छ। कलाको वास्तविक आत्मा जोगाउन यो संस्कृतिलाई सांस्कृतिक संघर्ष अविरल जारी रहनेछ। प्राज्ञ नगिन सिंह ठकुरी त्यसै गरी शिव शिरपाली अनि पार्वती अधिकारी यो हस्ताक्षरमा हुनुहुन्छ। आज यहाँसम्म किन आइपुग्नु पर्यो, म प्राज्ञ लामो समयदेखि यो ललित कलाको क्षेत्रमा लागिरहनुभएका, केन्द्रसम्म पनि आफ्नो प्रभाव समाइरहनुभएका र त्यो आफ्नो कलाको माध्यमबाट देशलाई मात्रै नभई आफ्नो कला विदेशमा पनि आफ्नो प्रतिनिधित्व गराइसक्नु भएको छ, उहाँसँग कुराकानी गर्छु। नमस्कार प्राज्ञजी, यहाँलाई स्वागत छ।
1: नमस्कार, सुन्दरवनका धनी, मेरो आवाजको दायरा रहनुभएका सम्पूर्णमा जय कला क्रान्ति।
0: जय कला क्रान्ति, अब यो सुन्दर भूमि पौटेकी राजधानी पोखराबाट सुरु गरिकन हाम्रो प्रदेशबाटै आरम्भ गरिकन अहिले देशभर पुर्याउनु भएको छ, यात्रा सकियो टुङ्गियो कि अब अझै केही जिल्ला बाँकी छन्?
1: होइन, यो 77 जिल्लाको एक चरण सकियो र फेरि यो नेपाल कला यात्रा पुस्तक निकालियो र यो विमोचन भएको पहिलो चोटि नै हजुरले अन्तर्वार्ता लिनुभएको थियो यही अन्नपूर्ण एफएममा।
0: यो चाहिँ सगरमाथा काखमा विमोचन गरियो भन्ने सुनेका थियौँ हामीले।
1: हजुर, होइन, यो अस्ति
0: पूर्वी क्षेत्रमा गरियो,
1: सगरमाथा काखमा नि गरियो। र यो कस्तो छ भन्दाखेरि यो नेपाली 15 वर्ष लाएर नेपालीमा छापियो र यसलाई 197 वटा देशको भाषामा छाप्न छ र त्यहाँको भाषामै छापेर त्यहाँको स्कूल, क्याम्पस, लाइब्रेरी र विश्वविद्यालयमा कम्तीमा 300 वटा निशुल्क हामीले बाँडेर अब सगरमाथा र बुद्ध लुम्बिनी हाम्रो देशको हो भनेर हामीभन्दा पछाडिको पुर्खाले चाहिँ अब दुःख गर्न नपरून्, बुद्ध भवन इन नेपाल, बुद्ध माउन्ट एभरेस्ट इन नेपाल भनेर त्यस त्यो पनि आन्दोलन गर्न नपरून् भन्नु नपरून् र फेरि माघवी लक्ष्मीप्रसाद देवप्रसादले भने जस्तो सुन्दर शान्त विशाल भने जस्तो ती दुईवटा मात्रै होइन कि 77 जिल्लामा कम्ती 3 वटा हेर्नलायक, देख्नलायक, सुन्नलायक ठाउँहरू छ भनेर नेपाल घुम्न आउँछन् र 1 करोड पर्यटक आउँछन् 27 सालमा। अहिले 12 लाखदेखि 17 लाखको पर्यटक आगमनको कुरा छ र यो हाम्रो पुस्तक सबै राष्ट्रमा 197 वटा देशमा पुगेपछि पढ्छन्, बुझ्छन् र 1 करोड पर्यटक ल्याएर हामी नेपाली समृद्धि हुन्छौँ कला मार्फत भन्ने यो महाअभियान हो।
0: कला मार्फत हाम्रो पर्यटनलाई यसले झकझग्याउँछ, विश्वसम्म पुर्याउँछ र कम्तीमा पनि विश्वका ती मान्छेहरू यसलाई अध्ययन गरे भने पक्कै पनि केही न केही बुझ्नुहुन्छ। सगरमाथा यहीँ छ, बुद्ध यहीँ जन्मिएका थिए, हाम्रा प्राचीन मठ मन्दिरहरू यहीँ छन्, हाम्रो प्रकृति यो विभिन्न स्वरूपको होइन। यो मेचीकोशी सगरमाथाका यो 3 क्षेत्रलाई हेर्दा र पश्चिमी बेललाई हेर्दा कस्तो फरक रहेछ?
1: होइन, भूगोल चाहिँ कस्तो छ भन्दाखेरि प्राय प्राय उस्तै हो, तर अब अविकसित विकट त अब जाँदै हुने भयो। स्कुलका विद्यार्थीहरू 1 घण्टा लाएर पढ्न जाने, 1 घण्टा लाएर होइन 1.5 घण्टा आएर झर्ने, उकालो ओह्रालो सबै ठाउँमा त्यस्तै छ। मैले अब हामी यहाँ पोखरावासी भयो,
0: अब त दैलेख हुम्ला जुम्ला पुग्दाखेरि पनि त्यस्तै हो, उता त ओलाङसुङ होला, पाथिभरातिर सोलुखुम पुग्दा पनि त्यस्तै छ,
1: त्यस्तै छ। मेन आयो अझ सबभन्दा अनौठो कुरो त जस्तै हामी यहाँ हिलो बाटो थियो नि त पोखरामा, अहिले अब 6 लेनको बाटो बनिसक्यो। त हामीले बच्चामा स्कुल पढ्दाखेरि होइन भन्दा आजभन्दा अब 46-47 सालतिर पनि पढ्दाखेरि के थियो भन्दाखेरि नाम्चे बजार भनेर पढिन्थ्यो. अनि हामीले गाडी लिएर गयौँ नाम्चे बजार जाने भनेर, नाम्चे बजारमा आएर अन द स्पट पेन्टिङ गर्ने भनेको त सर सदरमुकाम सल्लेरीसँग पनि सानो बाटोभन्दा पुगेर हिँड्छ कि. भनेपछि त संसारका मान्छे आउने,
0: विश्वको प्रख्यात,
1: विश्वको प्रख्यात ठाउँ, बाटोघाटो त पुग्यो होला भनेको. आधी बाटोसँग कच्ची बाटो, फुरिल गाडी बाइक नजाने. भनेपछि यो विकास चाहिँ यो पुरै सहर केन्द्रित मात्रै भयो रहेछ कि. अब हाम्रो यहाँ 100-100 मिटरको फ्रगमा दुईतिर बाटो बत्ती बोल्छ. अब हामी सुरुमा गयौँ, अब सधैँ बिहान 6 बजे 9 बजे टिकटक लाइफमा बसेर यो अभियानमा 100 रुपियाँ जोडेर 5 लाख नेपालीद्वारा प्रकाशित गरेको कीर्ति भनेर यसरी हामीले अभियान गरेछौँ नि. यो अभियानमा जोड्नको लागि अब मान्छेहरू भेट्दा भेट्दा 2300 भेटिएन. अनि हजुरको अन्तर्वार्ता अन्तर खोटाङमा 500 किलोमिटर पर हजुर खोटाङमा इन्टरभ्यू लिसिएको थियो. त्यहाँ त खोटाङमा चाहिँ अलिअलि चल्थ्यो. सुरुमा गएपछि त हामी त न नेट छ नि, न फोन छ नि, न डाटा छ नि,
0: सम्पर्कविहीन.
1: अनि हामीले चाहिँ होइन म अनलाइनमा छैन भन्दा साथीले चाहिँ मेरो चाहिएको साथी नुरी शेर्पाले चाहिँ अनलाइनमा यसो डाटा अन गरेर अनलाइनमा गरेर देखाउनुहोस् न, बोल्नुहोस् न झरना कस्तो छ त्यहाँ. सुन्दर झरना, अब जुडुवा झरना, अनि त्यो एउटा झरना रहेछ कि. त्यो झरना
0: हरियो पहाडको बीचबाट झरना खसिरहेको र तपाईँहरू 3-4 जना तल उभिएर फोटो खिचिरहेको एउटा दृश्य थियो. त्यो कहाँ सोलुको हो
1: त्यो? सोलुको. त्यो हेर्दाखेरि यसो देखाउन भने मैले सोलुखुम्बुको 105 फिट लामो. अनि फेरि मैले सबै पेन्टिङ बनाएँ, यो चाहिँ गाईघाटको पेन्टिङ हो नि, बागलुङको बनाएको. 105 फिट त्यति, 105 मिटर त्यति अल्गो. अनि जुम्लिया छ भनेपछि त नयाँ भयो मेरो लागि. अनि देखाउनु भन्दाखेरि अनि डाटा खोलेर देखाउनु भनेको, ढाडी चल्दैन हजुर कस्तो होला, अब कस्तो कन्जुस गरेर एउटा डाटा पनि नचलाउने भनेको त डाटै नचल्दो रहेछ. अनि त्यो एउटा घर रहेछ, त्यहाँ होटेल रहेछ, होटेलको वाइफाई चल्यो भने चल्यो बत्तीको बेलामा, नत्र भने उनीहरू चाहिँ यो सोसियल मिडिया कसरी हेर्ने भन्दा डाउनलोड गरेर हेर्ने.
0: नेटवर्क कभरेज चाहिँ कमजोर रहेछ,
1: कमजोर
0: भन्दा पनि रहेनछ भन्नु पऱ्यो होइन.
1: रहेनछ भनेको उही, अब हामी पोखरावासी त महानगरवासी भनेको साँच्चै महानगरवासी नै रहेछौँ कि. त्यहाँ नगरवासी पालिकावासी भनेपछि राज्यले चाहिँ जस्तै यो जस्तै पर्यटक स्थलहरू जति पनि छन् नि त्यहाँसम्म बाटो पनि नपुर्याएको कि. अझ भनौँ न, कमसेकम यति धेरै पालिकाहरू छ, पालिकाको मेन सेन्टरमा पनि बाटो नपुगेको कि. भनेपछि त अनि हाम्रो देश त विकासै गरिन्छ, विकास कहाँ भएको? सहरमा बत्ती छ, बाटो छ. बरु यहाँ 6 लेन 1 लेनको बाटो बनाउनु भन्दा बरु 4 लेनको यहाँ बाटो बनाएर बाँकी 4 लेनको बाटो त नाम्चे बजार लैदियो हुन्थ्यो होइन, उता हुम्ला राधाताल लैदियो हुन्थ्यो होइन त नि, के मजुवागढी लैदियो हुन्थ्यो. त्यो 8 लाइनमा 4 लाइन राखेर बाँकी 4 लाइन त चारतिर पुऱ्याइदिए त छिटो विकास हुन्थ्यो नि. अनि बिजुली पनि त्यस्तै छ, बिजुलीमा त्यही छैन होइन. अब टेलिकमको नेटवर्क अब एनसिएल त चल्दै नचल्ने भयो होइन, अब टेलिकम पनि चलेखेन भनेपछि त्यति दर्दनाक स्थिति छ कि. भनेपछि अनि त्यही भएर मान्छे जुरुक्क उठ्छ कर्णाली भन्थे. अब हामीले लिफ्ट दिएथ्यौँ बच्चाहरूलाई स्कुल आउँदाखेरि, 3 कक्षासम्म चाहिँ आधारभूत भनेर त्यही स्थानीय पढाइ हुने. अनि ल छिटो लैजिनु छिटो लैजिनु, जुका केलाउनु पर्छ अरे. अनि हामी त धान केलाउँछौँ, खानेकुरा केलाउँछौँ. त्यहाँदेखि स्कुलको बच्चाहरूले चाहिँ स्कुल पुगेपछि जुका केलाउने, त्यति धेरै जुका टाँसिने
0: खुट्टा खुट्टामा
1: जुका केलाएर बस्नुपर्छ, छिटो लैदिनु भनी भनेपछि अनि अब त्यति विकट छ कि ठाउँहरू.
0: देशको हाम्रो गाउँको हाम्रो पालिकाको अनुहार कहाँ छ?
1: अनुहार कहाँ छ? तर प्राकृतिक सौन्दर्यहरू मैले अझ त्यो सेतो त्यो झरनामा चाहिँ यसो पेन्टिङ गरेर हेर्दै गरेँ, झ्याप महादेव देखेँ कि. महादेव सचेतकार भयो. अनि पछि मैले त्यहाँ धेरैलाई भने, नुरी शेर्पा, जसबहादुर होइन, राईहरू सबैलाई देखाएँ. पछि सबले देखेँ कि त्यो महादेव. त्यो महादेवलाई अलिकति राम्रो बनाइदियो भने, अलिकति मैले त अब एब्स्ट्रेक्ट तरिकाले देखेँ, मैले बुझाएपछि त सबैले बुझेँ, अलिकति बनायो भने त त्यहाँ त धेरै मान्छे पुगिहाल्छ।
0: जस्तो हाम्रो यहाँको माछा पोखरीमा यसो हिउँ परेको बेला बाघको चित्र देखिन्छ नि,
1: होइन,
0: त्यहाँ पनि महादेवको त्यो
1: सिम्बल
0: देखिन्छ,
1: सिम्बल देखिन्छ
0: झरनामा,
1: झरनामा साक्षात हुन्छ कि। मैले नि यसो झ्याप देखेको कि महादेवले, अनि अनि टाउ ठुलो टाउको देखिन्छ, अनि यता त गङ्गा जल भयो, महादेवको शिरबाट गङ्गा बग्छन् भन्छन् नि, त्यो साक्षात देखिन्छ कि, भव्यहरू हुन्छ कि। अनि अर्को कुरो, साथीले तेर्सै तेर्सै छ भनेर गइयो, पुरै फुलिल गाडी लिएर गइयो, फुलिल लाउनु पर्यो, अनि त्यो एक घन्टाको बाटो होला कि, त्यो एक घन्टा दुई घन्टाको बाटो, दुई दिनसम्म त हामीले अब डिजेल सकियो कि, 30 लिटर डिजेल दुई दिन रुकेर बल्ल हालेर अनि बल्ल रिटर्न ब्याग भइयो कि, किनकि फरिनै लाएर उक्लिनु पर्छ, ओलिन त्यस्तो उक्लिन्न झन्। त्यही भएको हुनाले अब गाह्रो छ, गाह्रो छ, प्राकृतिक सौन्दर्यहरू भरिपूर्ण छन्, तर यसको प्रचार प्रचार गर्न र त्यहाँ देखेको अलिकति श्यामलाई अलिअलि खर्च गरेर त्यो गर्यो भने सो त यो देश स्फूर्त रूपमा विकसित हुन्छ भन्ने लागि नै यो अभियान सुरु गरेको हो। किनकि यो हाम्रो अभियान सुरु गरेकै यो 64-65 सालतिर सगरमाथा अब इन्डिया र भारतले आफ्नो भनिराखेको अवस्था थियो, के अरे चाइना र इन्डियाले, अनि गौतम बुद्ध चाहिँ अब 2 दर्जन बढीमा आफ्नो पाठ्यक्रममा छापिएको थियो आफ्नो देशको भनेर। त्यहाँपछि होइन अब यो सगरमाथा र लुम्बिनी अरू देशले लाने भए त भोलि पर्सि चर्चित हुँदैखेरि स्वतन्त्र जिल्लाका नि लैजान्छन् भनेर अन्धस्फोट त्यसरी हामीहरूले चित्र बनाउन सुरु गरियो र एक चरण घुमियो, अनि फेरि यो सबै भाषामा छाप्ने भएको हुनाले, अनि फेरि हरेक किनकि यहाँ पाथी भएरकै मलाई सम्मान सबै गरे, तर पुस्तक लिएनन् कि, किन लिएनन् भन्दा मुकुलुम यहाँ शब्द भएन भनेर। त्यहाँपछि यस्तो त फेरि हरेक जिल्ला पुगेर त्यहाँको जिम्मेवार नागरिकलाई फेरि विमोचन गराउँदै गराउँदै हिँडेर अब चाहिँ हजुरले विमोचन गराएपछि हजुरले पनि लेखिदिनु पर्यो, भोलि यो किताब विदेशी भाषामा छापिने बेलामा चाहिँ यो चाहिँ सबै नेपालीको एउटै होस् भन्ने तरिकाले फेरि त्यही भएर सगरमाथाको फेरिमा फेरि विमोचन गरियो।
0: अब यो यसरी आफ्नो कलाकृतिहरू देशका कुना कन्द्रामा गएर नेपालको परिचयको लागि विश्वभर पुर्याउनको लागि जुन अभियान थाल्नु भएको छ, अब यसको अंग्रेजी संस्करण पक्कै पनि आउँछ, यो सजिलो काम त होइन, त ठाउँमा गएर फेरि त्यहाँको कला संस्कृति र देशको पहिचानलाई चित्रमा उतार्नु भनेको सानो कुरो पनि होइन। अब यो अंग्रेजी भाषामा आएपछि कम्तीमा देश विदेशसम्म पनि पुग्ला र त्यसले केही न केही रूपमा पनि टुवा पुर्याउला भन्ने हामी विश्वास गरौं। अब यसरी रंग चलाउने कुची चलाउनेहरूलाई कसरी हेरिदो रहेछ, हाम्रो राज्यले कसरी हेरिरहेको छ वा हाम्रो स्थानीय जनस्तरले कसरी हेरिरहेका छन्, के बुझ्न चाहन्छन्?
1: यस्तो छ, अब राज्यले त हेर्दै हेर्दैन, अन्धै छ होइन, उही हात्ती चाहिँ कस्तो छ भन्दाखेरि एकजनाले अब सुन समातेर लामो छ, खुट्टा समातेर थामो जस्तो छ होइन, कान समातेर नाङ्लो जस्तो छ भने जस्तो, बुझबुचाएका हुन् कि बुझ्दै नबुझेका हुन्, कन्फ्युजमा छौँ कि हामी राज्य चाहिँ। जस्तै हामीले स्थानीय निकायमा जब हामीले चित्र बनाउँछौँ, अन्ध स्पोर्ट चित्र बनाउँछौँ, त्यहाँबाट जसबहादुर राई हुनुहुन्थ्यो पूर्व वडा चाहिँ, जसकै पहलमा त्यो लोकल बाटो खनिएको भन्ने कुरा थियो, अनि उहाँले चाहिँ होइन यो बोल्ने मान्छे हुन्छन् चित्र बनासी बल्ल सहयोग गर्छु भन्नुहुन्थ्यो कि। अनि पहिलो दिन पानी पर्यो भयो, र दोस्रो दिन पानी पर्दा पर्दा नि बनाइयो, अनि म अझ त्यहाँ गएर नुहाएँ पनि, त्यहाँ त एउटा भैँसी मरेको अनि के मरेको भनेर नुहाउन जानु डाउने रहेछन् त्यो ठाउँमा, अनि अझ म यो साउने भेलमा नुहाइदिएँ होइन, पानी परेको ठाउँमा नजिकै जानु डाउने, स्थानीयले नै इन्टरभ्यू लिइरहेको थिएँ म नुहाएको आएको देखेर अचम्म मानेर ओहो भन्थे। अब हामी त अनि मैले भन्थेँ त्यतिखेर इन्टरभ्यू, यसरी नै 197 देशका मान्छेहरू यो झरमा ल्याएर नुहाउने हो भन्ने कुरा गरेँ, अनि मैले त्यो चित्र बनाएपछि मान्छेहरूले एकदमै सहयोग गरेँ, बोहो भनेर जादु छ, आर्टिस्ट म्याजिक, आर्टिस्ट म्याजिसियन भने जस्तो यो जादु, यो जादुगरहरू सम्मान गरे, उनीहरूले धेरै सहयोग गरेपछि पछि गाडी फर्किँदाखेरि नि बाइक लिएर आएर गाडी धकली धकली हामीलाई सहयोग गर्नुभयो। अनि देखेपछि त्यसरी बुझ्छन् स्थानीय नागरिकहरू, लोकल तौरमा। तर अब यो माथि भन्ने कुराहरू चाहिँ यो अलिकति बुझ्दै बुझ्दैनन् कि, किनकि अहिले संसारमा सबैभन्दा बहुमूल्य वस्तु चाहिँ के छ भन्दाखेरि पेन्टिङ हो नि त, होइन? जस्तै अब मोनालिसा 4 वर्ष लाएर बनाए,
0: उहिले लियोनार्दोले बनाएको
1: बनाएको अब
0: 1500 चित्रहरू बनाउनु भयो होला, तर होइन मोनालिसाको कति
1: कति छ प्रख्यात छ त्यो पैसाले किन्नै सक्दैनन्। अब अरबौंमा अहिले अक्सनमा नै अरबौंमा बिक्री भइरहेछ, यही इन्डियामै बिक्री भयो, होइन? अब भइरहेछ, तर अब कलालाई फेरि हाम्रो सरकारले बुझ्दै बुझ्दैन।
0: अहिले अब एउटा असन्तुष्टि पनि जाहेर गर्नु भएको छ, हिजोको एउटा विज्ञप्ति पनि छ, अब किन त त्यहाँसम्म किन असन्तुष्टि राख्नु पर्यो?
1: हामीले यो गण्डकी प्रज्ञा प्रतिष्ठानको कुरा गर्नुभयो हजुरले, होइन? गण्डकी प्रज्ञा प्रतिष्ठानमा चाहिँ हामीले चाहिँ पहिला जस्तै काठमाडौँमा पनि हामीले यस्तै घेरा कला आन्दोलन गरेथ्यौँ कि, जहिले पनि ललित कलालाई एउटा प्राज्ञा दिने परिषद सदस्य अनि बजेट नदिने, त्यही गरेर एक टिक्काका धेरै हाम्रो अग्रज कलाकारहरूले बहिष्कार गरेर बस्नुभयो, होइन? कोही सहभागी हुने, कोही बहिष्कार हुने, दुई पाटोमा चलिराख्दाखेरि हामीले चाहिँ बहिष्कार गर्ने होइन, सहभागी हुँदै अब हामी दबावमूलकमा हस्तक्षेपकारी प्रोग्राममा जानुपर्छ, अब हामीले नाफामा ताला लाएरै हाम्रो अब चाहिँ यो नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा हामी ललित कलाकर्मी अट्न सक्ने भएनौँ, अटाउँदै अटाउने भएनौँ, त्यही भएर अब यसलाई छुट्टै चाहिन्छ भनेर हामीले तारा लाएर अभियान गरेपछि हामीले होइन अहिले यसमा हाम्रो देवेन्द्र थुम्केली, लालकाजी लामा अनि प्रदीप अधिकारी, सुशान्त र म हामीहरू नेतृत्वमा सारा युवा कलाकारहरू मिलेर अनि हामीले ललित कला प्रज्ञा प्रतिष्ठान छुट्यायौँ। सेम केस यहाँ भइरहेछ, अब हामीले चाहिँ हाम्रै डिमान्ड अनुसार हरेक पालिकामा प्रदेशमा चाहिँ यो प्रतिष्ठान कला साहित्यको प्रतिष्ठान हुनुपर्छ भन्ने थियो, अझ प्राज्ञ प्रतिष्ठान होइन कि यो संस्था हुनुपर्छ भन्ने थियो, तर त्यही संरचना अनुसार कुलपति उपकुलपतिको भाइटल पोस्ट अनि परिषद सदस्यहरू जहाँ विभागीय प्रमुखहरू हुन्छन् अनि सभामा भनी थियो, यहाँ 24 जनामा लगभग 24 जनामा 3 जना कुलपति उपकुल सदस्य सचिव 21 जना 7 त्यहाँ 21 7-8 जना पर्नुपर्ने कम्तीमा हाम्रो ललित कलाको क्षेत्रमा, किनकि केन्द्रमा 3 भाग लगाएपछि यहाँ 3 भाग लाउनु पर्ने, बजेट पनि त्यसरी 3 भाग लाउनु पर्ने। तर योभन्दा अघिल्लोचोटि के गरियो भने 1 जना पनि सहभागी गरिएन 8 जनामा, अनि त्यहाँपछि बजेट पनि गरिएन। मैले बजेट चलाएको भनेको एउटा वर्ष, अनि त्यहाँपछि हामीलाई गरम लाखौँको बजेट हुन्छ प्रोग्राम गर्नुहोस् भन्ने प्रोग्राम गऱ्यो अनि बजेट नदिने, मैले एकचोटि 35,000 दोस्रोचोटि जम्मा 10,000 कि, त्यहाँपछि त लिँदै लिन्न भनेर अनि नेसनल एक्जिबिसन गरेको थिएँ 3 चोटि छ, 2 चोटि त्यस्तो भयो, अनि त्यहाँदेखि धोका भएपछि लिँदै लिन्न भन्नुभयो। अनि त्यही भएको हुनाले बजेटै छैन, बजेट घटेर आएछ भन्ने, अनि उलाउलाई पुर्याउँदा पुग्दै पुगेन भन्ने भयो। अब सङ्गीत साहित्यलाई पुर्याउँदा पुग्दै पुगेन भन्ने भयो। त्यसै भएको कुराले जसरी केन्द्रमा फुटालिएको थियो, अब हाम्रोमा के छ भन्दाखेरि अब गण्डकी ललित कला प्रज्ञा प्रतिष्ठान हरेक पालिकाहरूमा छुट्टै ललित कला प्रज्ञा प्रतिष्ठान चाहियो, अब नत्र भने अहिले जस्तै ललित कला
0: अहिलेको संरचनालाई समेट्न सकेन,
1: र किनकि हुँदै भएन,
0: समेट्न सकेन, हुँदै भएन, तर समेट्न सकिन्थ्यो कि नै
1: होइन? हामीले आजभन्दा जेठ 18 गतेतिर होला, 1 वर्षभन्दा अगाडि जेठ 18 गते मुख्यमन्त्रीलाई होइन मन्त्रीलाई सरकारहरूलाई सबैलाई सबै पार्टीका राजनेताहरूलाई होइन गरेर अनि हजुरहरू मिडिया मार्फत पनि सोसियल मिडिया मार्फत पनि आधिकारिक मिडिया मार्फत पनि सबलाई जानकारी गरेर 3-3 संस्था फेरि म एक्लै पनि होइन, सृजनशील कलाकार समूहको ज्ञापन पत्र, अब नेपाल व्यवसायी सङ्घको ज्ञापन पत्र अनि नेपाल कमर्सियल आर्टिस्ट सङ्घ, 3 चोटि लगाएर ज्ञापन पत्र दिएको गण्डकी प्रदेशमा हजारौं कलाकारहरू छन् समेट्नुपर्छ है भनेर ल सम्बोधन गर्छु भनेको लास्टमा हात्या हात्या फिस्सा भयो।
0: तिनवटै संगठनसँग सम्बन्धित कामहरू पुरै छुट्याए
1: सबै छुटे कमसे कम तीनटा संगठनले ज्ञापन पत्र दिएछ होइन अब अझ हाम्रो आठवटा पनि होइन छवटा भयो हुन्छ
0: नबुझेको कि बुझेर पनि गर्न नचाहेको के हो त यो कलामाथिको यो प्रहार हो वा कलामाथिको सम्मान हो
1: होइन सम्मान त कहाँ हुन्थ्यो त्यो यस्तो के तपाईँलाई भनिन्छ नि त अब जो बौद्धिक मान्छे छ उसले बौद्धिकताको विरोध गर्छ भन्छ कि अनि जो नर्मल मान्छे छ होइन उसले चाहिँ घटनाको कुरा गर्छ अरे कि धेरै अझै अलिकति तल्लो स्तरको मान्छेले चाहिँ उसको अर्काको व्यक्तित्वको कुरा काटेर बस्छ कुरा गर्छ भनिन्छ कि अब त्यो क्याटेगोरीमा छन् कि अहिले हाम्रो नेताहरू समिति जो जो सिफारिस समिति अब दोस्रो गोर्खाको जनतालाई दिन पर्यो कि केही जनतालाई दिन पर्यो जसले त्यस्ता मान्छेहरूलाई सांसद सभासद बनाए अनि ती सांसदहरू ती मुख्यमन्त्री भएका हुन् मन्त्री भएका हुन् होइन अब केन्द्रमा जो जो पार्टी सभापतिहरू थियो उनीहरूले उसलाई बनाए अनि त्यहाँपछि तिनले अब सिफारिस समितिमा त्यस्तै मान्छे त राखे अनि तिनले उयो हुन्छ नि भमरा भमरा भएन फुल खोज्दै हिँड्छ अनि सुन्नु न भमरा भएन फुल खोज्दै हिँड्छ अब गोब्रे कुरा राख्दैछ त के खोज्दै हिँड्छ हिँड्छ नि
0: उपेक्षाको क्षेत्र किन भयो एकछिन मानुले एकछिन अगाडि खुसी र रङ चलाएर आएको हुन्छ एकदम राम्रो चित्र एक दिनमा मात्रै बन्दैन त्यो एक दिनमा पनि बन्नेकै हो नत्र पनि दुई दिन चार दिन पाँच दिन हप्तासम्म एउटै चित्रले लिन सक्छ र अरू विदेशी कहावतलाई हेर्ने भने त महिनौ वर्षौं लगाएर पनि चित्रहरू पूरा गर्न नसकेका हुन्छन्। एउटा साइनबोर्ड लेखिरहेको नै मजदुरले यहाँ बाटोको छेउमा बसेर साइनबोर्ड लेखिरहेछ वा यहाँ भित्ता पोतिरहेछ भित्तामा एउटा कलाकार चित्र बनाइरहेछ यो मजदुरले भन्ने खालको त्यो हे भाव अझै कायम छ वा दृष्टिकोण के छ?
1: होइन हे भाग भन्दा नि कस्तो छ भन्दाखेरि उनीहरूले यता डोमिनेट गर्नुभन्दा नि आफ्नो मान्छे बनाउनतिर उद्यत भएको देखियो कि जुन आसेपासेहरू हुन्छ नि जस्तै यो देशमा चाहिँ जुन नियुक्ति छ नि नियुक्ति पछाडि नियुक्ति गरिन्छ नि राजनीतिक नियुक्ति भनिन्छ त्यसलाई त्यो चाहिँ पार्टी संगठनका मान्छेहरूलाई जहिलेसम्म दिइन्छ नि तहिलेसम्म हाम्रो नेपाल देशै बन्दैन कि अहिले भ्रष्टाचार सुशासनको कुरा निस्किएछ नि त्यो सुशासन कहिले चाहिँ पूर्ण हुन्छ भन्दाखेरि जहिले नियुक्ति गर्दाखेरि उसको भातृ के अरे भातृ संगठन उसको संगठनमा सदस्यता नलिएको
0: थिएन नि त अहिलेको सरकारले त गर्यो त फेरि
1: होइन अहिलेको सरकारको नि सबै त्यस्तै छ
0: मेरिटोक्रेसी के क्रेसी भनिरहेको छ त
1: होइन यस्तो भयो त्यो एउटा चाहिँ त्यो भयो त्यसमा पनि लिइरहेछन् भित्रभित्र होइन
0: आफ्नै सर्कल मात्रै
1: आफ्नै सर्कल अब जस्तै अहिलेको यो केन्द्रकोमा पनि हुन् त मैले जस्तै चौबिसजनामा हाम्रो आन्दोलनले अहिले तेइसजना त पऱ्यो नि त चौबिसजनामा एकजना चाहिँ परिषद सदस्य नै अब त्यो कल्चर साहित्य के अरे साहित्य संस्कृतिका राखिदिनु भयो कि अहिलेका मन्त्रीज्यूले सङ्घीय मन्त्रीज्यूले पनि हजुर कमसेकम 23 पुगे त्यही भएर मैले सन्तुष्टि बनाएँ नि नत्र त त्यो पहिल्यै प्रज्ञा प्रतिष्ठानमा साहित्यमै भएको भए त एकजना पनि पर्थेनन् कि जम्मा 23 पऱ्यो भने चित्त बुझाइयो
0: तपाईँको समितिमै भएको एकजना पुग्नु भएको छ होइन
1: भनेको
0: ललितपुरको
1: ललितपुरको म
0: त्यो सङ्गठनमा अध्यक्ष हुनुहुन्थ्यो
1: म केन्द्रीय अध्यक्ष हुँदा उहाँ जिल्ला ललितपुर जिल्ला अध्यक्ष हुनुहुन्थ्यो एरिना तम्राका अहिले उहाँ कुलपति हुनुभएको छ। अब मैले उहाँलाई किन समर्थन गरेँ भन्दाखेरि कुनै बेला उहाँलाई उहाँ आफू ललितपुर जिल्ला अध्यक्ष भनेर मलाई चाहिँ केन्द्रीय अध्यक्ष बन्न कार्य गर्दाखेरि हामीले डेलिगेसन गर्थ्यौँ एक्जिबिसन गर्थ्यौँ उहाँले सहयोग गर्नुहुन्थ्यो
0: त्यसले गर्दा तपाईँ बन्नुभयो अब त्यही भएर बन्नुपर्छ चाहिँ तपाईँ उहाँ आइदिनु भयो उहाँ आउँदाखेरि तपाईँलाई त्यस्तो दुखी छ त भयो
1: दुखी त छैन किनकि कुनै बेला
0: कार्यकालमा हुनुहुन्थ्यो भने तपाईँलाई भयो
1: होइन उहाँ जिल्ला अध्यक्ष हुँदा उहाँलाई केन्द्रीय अध्यक्ष बन्दाखेरि मेरो कामकाजहरूमा उहाँले राम्रो भूमिका गर्नुभएको थियो त्यही भएर उहाँ बन्नुभयो त्यही भएको हुनाले उहाँलाई पनि शुभकामना।
0: एउटा यो अनौठे पाराले आरम्भ गर्नुभयो नेपालको यो कला क्रान्तिलाई अगाडि बढ़ाइरहनु भएको छ, यहाँ मात्रै सीमित नराखी विश्वभर नै पुर्याउँदै हुनुहुन्छ। फेरि यो अंग्रेजी भाषाको संस्करण अंग्रेजी भाषामा आइसकेपछि यसको कस्तो हुनेछ, यसले कस्तो प्रभाव पार्नेछ, यसको प्रभावकारिताका कुराहरू र देश दौड़ा अझै अर्को चरणमा फेरि पनि होला। हाम्रा कलाकर्मीहरू दौड़ी रहनुपर्छ पनि, दौड़ी रहनु भएको छ पनि, अब एक्जिबिसनका कार्यक्रमहरू पनि होला। आज यो पूर्वी पहाड़हरूको दौड़ा, त्यहाँको चित्रको केही संक्षिप्त संस्करण, अनि पछिल्लो यो प्रेस विज्ञप्तिसम्म आउँदाखेरि ललित कलाका कर्मीहरू किन अट्न सकेनन् भन्ने यो सवालमा यहाँले केही प्रस्ट्याउने प्रयास गर्नुभयो, समय दिनुभयो। प्राज्ञ नागेन सिंह ठकुरीज्यू, धेरै धेरै धन्यवाद छ यहाँलाई।
1: जस्तै अहिले पनि जुन भनियो नि, अहिले चाहिँ जस्तै हाम्रो शिव शिरपालीज्यू अनि पार्वती अधिकारीज्यू, जस्तै हाम्रो हामी तीनजना अहिले देखिएका छौँ, र ललित कला प्रज्ञा प्रतिष्ठान अब सबै पालिकामा परदेशमा हुनुपर्छ, जसरी संघीयमा भयो जस्तो भनेर
0: त्यो पनि समावेशी हुनु पर्यो,
1: समावेशी हुनु पर्यो, होइन त्यो छुट्याउनु पर्यो। जस्तै गण्डकी प्रज्ञा प्रतिष्ठानमा अब हामी अट्ने भनौँ कि, एकचोटि मिस्टेक हुन्छ, पटक पटक मिस्टेक भनेको चाहिँ त्यो चाहिँ अब जानी जानी गरेको, तपाईँलाई भन्दै 35 वर्ष नागेको 60 वर्ष ननागेको भन्ने कार्यविधिमा छ कि, अहिले 65 वर्षकोलाई कुलपति बनाइएछ, जब नोटिसमै त्यो 60 वर्ष नागेको टिपेस लागिएको छ कि, भनेपछि आफ्ना मान्छेलाई कसरी ल्याउनलाई, अब हामी मास्टर डिग्री पढेर बसेछौँ कलाकै विषयमा, अब उनीहरूले पनि यदि प्रज्ञा प्रतिष्ठानको गरिमा राख्ने हो भने त नृत्यमा पनि कलेज छ, ललित कलामा, पिकेमा, आरआरमा नेपालमै छ, अब संगीतमा नि छ होइन, अब साहित्यमा भयो, कमसेकम प्राज्ञिक वस्तुमा त कमसेकम सम्बन्धित विषयमा ल प्राज्ञिक ज्ञान भएन अरे, ल कमसेकम सम्बन्धित विषयमा स्नातक प्रमाणपत्र र स्नातकत्व त गर्नुपर्छ नि। उही अब गोब्रे कुरा थानीमा गोब्रे कुरा भएपछि फुल कहाँ छान्थ्यो र भने जस्तो भयो। त्यही भएर साधा यो नेपाली जनताहरू, मैले जस्तो खोटाङमा चाहिँ हेर्दाखेरि 75% त्यो एवेरनेसै छैन कि, 75% त्यस्तै चाहिँ अब अहिले नेपाली जनताले कसलाई भोट हाल्ने भनिन्छ नि, त्यो एकदम ठुलो कुरो हो नि, तर योचोटि मैले भोटै हालिनँ कि, किन अनुहार हेऱ्यो होइन, अनुहार सबै हेऱ्यो, अब सबै अब त्यो बौद्धिक चेतनै भोग स्तरकै छैनन् होइन, त्यही भएर मैले चाहिँ अनि उता क्रिया बस्नु पर्थ्यो अनि स्याङ्जा गएर बस्यो कि, योचोटि मैले पुरै नो भोट गरेँ कि, किनकि यसो उम्मेदवारहरू हेऱ्यो अनि अहिले राम्रै छ नि त भने, अध्यक्ष त अहिलेको मन्त्री हाम्रै सांसद मन्त्री भएको, कमसेकम 10 वटा बनाएछन् प्राज्ञ केन्द्रमा, जम्मा एकजना भन्न छैन कि परिषद सदस्य, कमसेकम 10 वटा बनाउनु भन्दा पनि 3 वटा प्राज्ञ
0: प्रतिष्ठानमा गरिएको छ,
1: ललित कला मात्रै अनि जस्तै अब हाम्रो भूगोलको कुरा गर्दाखेरि पनि 3 वटा प्रज्ञा प्रतिष्ठान कमसेकम 3 वटा परिषद सदस्य राखिदिएको भए त यो क्षेत्रबाट जितेको मान्छे भने हुन्थ्यो, गण्डकी प्रदेशै नील बनाइदिए कि, भनेपछि उनले यो भूगोललाई केही पनि गरेन। ललितपुरमा मैले एउटा कार्टुन जस्तै बनाएको थिएँ, कास्की देखेछन् कि अब मन्त्रीले ललितपुरलाई, अरे 4-4 वटा ललितपुरको हालिदिए कि, एउटा सानो जिल्लाको होइन, भने जस्तै अब हजुरको यो जुन 197 वटा भाषामा यो जुन नेपाल कला यात्रा जुन प्रकाशित गर्दैछ, यसले पनि उहाँहरूलाई र नेपाली जनताहरूलाई सचेतना वृद्धि गर्नेछ, र भोलि यो किताब संसारभरि पढिएर 5 लाख नेपाली 100 रुपियाँ लिएर हामीले यो 5 लाख नेपालीद्वारा प्रकाशित गरेको कृति भनेर जब गिनिज बुकमा नाम लेखाउँछौँ, त्यो दिन संसारले बुझ्नेछ र संसारका मान्छे यहाँ आउनेछन् र हाम्रो नेपाल समृद्धि अब त्यसैबाट हुनेछ। अब अरू ठाउँबाट त ललित कला त उपेक्षा गर्ने भयो, अहिले हामीले सत्याग्रहको नाम दिएका छौँ, अब यो हरेक पालिकाका अध्यक्षहरू, गाउँपालिका अध्यक्ष, नगर प्रमुखहरू र प्रदेश प्रमुखहरू सबलाई अब हामीले फेरि यो प्रेस व्यक्ति चाहिँ हामीले सबैलाई इमेलै गरेर भए पनि, अब फोन नम्बर छ अरे व्हाट्सएपै गरेर भए पनि, अब ललित कला जस्तै गण्डकी छ भने गण्डकी ललित कला प्रज्ञा प्रतिष्ठान, जस्तै पोखरा छ भने पोखरा पोखरा ललित कला प्रज्ञा प्रतिष्ठान जस्तै रूपाकोट छ, अन्नपूर्ण छ, माछा पुष्टि यहाँ पनि जस्तै माछा पुष्टि ललित कला प्रज्ञा प्रतिष्ठान छुट्टै गठन गर्न पर्यो भनेर, यदि त्यो गठन गरियो भने हाम्रो जुन यो कलाको जुन सशक्तिकरण छ नि, संसारमा सबैभन्दा बढी पटक छापिएको मोनालिसा हो नि त, अरू त छैन नि त। भनेपछि पेन्टिङ त्यति सशस्त छ, अमूल्य छ, यसलाई चाहिँ बुझाउनको लागि हामी निरन्तर जय कला क्रान्ति अभियानमा हामी लागिपर्नेछ।
0: हस् जय कला क्रान्ति।
1: हस् त मेरो आवाजमा रहनुभएका सम्पूर्णमा र हाम्रो अब नेवारीहरूको देउता अन्नपूर्ण बाटोमा एफएममा आएर हाम्रो आजज्यूले 500 किलोमिटर परबाट पनि अन्तर्वार्ता लिनुभएको थियो म खोटाङमा हुँदा, भन्दै समाज बदलिन्छ र समाज बदल्नको लागि कोही न कोही अगाडि बढ्नै पर्छ र अहिले मनी म्यान्डेट भएका छन् होइन, अनि सबै पद लुप्तता भएका छन् र सबै राजनीतिज्ञ भएका छन्, योबाट माथि उठेर अगाडि बढ्नुपर्छ र मरेर लाने बेलामा कात्रोमा गोजी हुँदैन र त्यो के अरे आर्यघाटमा कुर्ची पनि हुँदैन भन्ने कुरा सबैले जानेर बुझ्नुभयो भने हामी नेपाली समृद्धि हुन्छौँ र हाम्रो नेपाल शान्ति हुन्छ। त्यही भएर मैले यो संसारको सबभन्दा ठुलो, संसारको सबभन्दा सानो, समाजबाट पर उत्तिको मान्छेलाई एक गर्छ यु भन्छ, यु भनेको हजुर हो र हजुरको पनि शान्त भएपछि विश्वमा हजुरले नै शान्ति ल्याउनुहुन्छ। जय कला क्रान्ति अन्नपूर्ण एफएमबाट आओस्, विश्वमा शान्ति।
0: संस्थानमा आफ्नो कला संस्कार संस्कृति प्रकृति हरायो भने हाम्रो परिचय नै हराउँछ, परिचय हराउनु भनेको हाम्रो सभ्यता नै हराउँछ। त्यो हुन नदिनका लागि अझै यस्ता अभियानहरू जारी नै रहनेछन्। प्राज्ञ नगेन सिंह ठकुरज्यूलाई धेरै धेरै धन्यवाद, अरविन्दलाई पनि धन्यवाद। तपाईँका बाँकी पल सुखद रहन्, म आरजू पनि बिदा हुन्छु, नमस्कार।
2: गण्डकी हेल्थ केयर नयाँ बजार पोखुरामा विशेषज्ञ डाक्टर आउने सूचना, यही भाद्र 6 गते शनिबार बिहान 9 बजे दम तथा श्वास प्रश्वास रोग विशेषज्ञ डीएम पल्मोनरी क्रिटिकल केयर स्लिप मेडिसिन हिम्स भारत आन्तरिक चिकित्सा केयुमा कार्यरत विशेषज्ञ डाक्टर सुवर्ण आचार्य आउँदै हुनुहुन्छ। आफ्नो स्वास्थ्यको जाँच गराई मौकाको फाइदा लिनुहोला। 2 हप्ता भन्दा बढी समयदेखि खोकी लागिरहेको, श्वास फेर्न गाह्रो हुने वा श्वास फुल्ने, श्वास फेर्दा घ्यार घ्यार आवाज आउने, छाती दुख्ने वा छाती थिचिएको महसुस हुने, ज्वरो आउने, थकामा रगत देखिने र तौल घट्दै जाने, बिना कारण थकाई महसुस हुने, बारम्बार छातीमा संक्रमण वा निमोनिया हुने, सुत्दा धेरै घुर्ने, निन्द्रामा हिँड्ने बोल्ने, बिहान उठ्दा टाउको दुख्ने, निन्द्रामा अचानक श्वास रोकिए जस्तो भई बिउजिने, राति सुते पनि दिनभरि निन्द्रा लागिरहने, बारम्बार नाक बन्द हुने, घाँटी खस हुने, आँखा रातो हुने, छातीबाट आवाज आउने, फोक्सोमा पानी जम्ने, कोविड संक्रमण पछिको फोक्सो सम्बन्धी समस्या भएका बिरामीहरूले तुरन्तै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला। डाक्टर आउने मिति यही भाद्र 6 गते शनिबार, समय बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क गण्डकी हेल्थ केयर प्राइभेट लिमिटेड, नयाँ बजार पोखरा, जीएमसी मेडिकल कलेजको ठिक पारी पछि। मोबाइल नम्बर 9845152646। याद गर्नुहोस्, फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ।
3: पेन्सन पट्टा हराएको सूचना, यही मिति 2083 साल।
4: ए हजुर, पेन्सन पट्टा हरायो रे?
5: हो, म खोज्दैछु।
4: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
6: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
4: बुद्धि तमाङ,
6: गौमाया गुरुङ,
4: विल्सन विक्रम राई,
6: सुनिल थापा,
4: पशुपति राई,
6: डीबी गुरुङ।
7: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा, पेन्सन पट्टा यही भाद्र 26 गते।
8: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE 550D ले एकदम बलियो गरेर बनाउनु भएछ।
9: नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
10: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-32-29, 98-028-59-321, 061-581-871।
11: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं। प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
12: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
11: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
12: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
11: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
10: यस पटकको विशेष आकर्षणमा भूपू सैनिक दौड़, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड़ रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर, पोखरा 11 फुलबारी।
11: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
12: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
11: वेबसाइट www.pokhramarathon.org।
12: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।
11: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
12: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
11: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
12: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
11: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T MRI नै गराऊ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98-560-027-29।
10: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुस्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव, आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
11: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।
13: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
14: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
14: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैन्द्रपुल पोखरा। फोन 061-587-266 र 553834।
15: ठण्डु बा ठण्डु बा पीडा हरि बा दुर्गाको पिताको दुख्न छिन्मै दूर गर्ने ठण्डु बा
16: एक बाम तीन काम ठण्डु बा
17: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
18: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
19: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
18: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
19: विस्तृत जानकारीका लागि लाग्रानी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर। फोन 061-573-163-582-844। वेबसाइट www.lagrandi.edu.np।
20: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98025-87-17, 98025-87-17।
21: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
22: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
21: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
0: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 98513559928, विजिट www.landmarknepal.com।
1: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
22: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले दुई पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, BBA, BITM र BMTM, वार्षिक कार्यक्रम, BVS, BSc माइक्रोबायोलोजी, BEd र BA, व्यवस्थापन, विज्ञान, शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
23: विस्तृत जानकारीको लागि
1: जनप्रिय बहुमुखी क्याम्पस, पोखरा 8 कास्की, फोन 061-581-822, 572-287।
24: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल UK, USA, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
1: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-01-31, 97150-01-31। पोखरा न्यू रोड, BND भवन, सानेमा बैंक रहेको भवन।
25: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
26: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
25: 28 वर्षदेखिको अनुभव, न्युरो, ICU तथा OT को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
26: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
27: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
24: फिस्टल आईवेब केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
28: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन
24: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
28: साँच्चै हो र
24: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
28: हो त
24: हत्तेरी हो नि बरु आजै गइहालौ पिस्टल आईवीएफ केन्द्र पिस्टल हस्पिटल तेस्रो तल्ला गैरा पाटन चार पोखरा फोन 061-450-424 98-084-46-525
2: होम केयर सेवा होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
2: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
2: सुत्केरी नवजात शिशुको हेरचाह
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
3: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
3: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-99-2 77

0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्यूरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
2: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर पविन थापा, डाक्टर सुभाष गुरुङ,
1: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
2: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
1: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
0: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
3: वार्ड आईसीयू एनआईसीयू जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
1: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
4: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-0025-30।
5: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
6: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
5: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
6: शिखर इन्सुरेन्सको सहकार्यमा
5: अस्पताल खर्च सहाराले गर्छ।
6: ई सेवा सबै सधैँ सँगै।
7: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
8: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्छ।

0: বাতসালিয়া পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হোপ লাইন 01-597-06-11
1: টিএনটি এক্সপ্রেস अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
2: 21 औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 01-5-38-369 टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क
3: हेलो
4: हजुर नमस्कार
3: हेलो
4: नमस्कार काका सुन्नु भएन
3: हेलो हेलो हेलो अलि ठुलो स्वरले बोल्नुस् न खै को बोलेको हो मैले केही भरै पाइन
4: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
4: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
4: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
6: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
7: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि
8: अब जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
9: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
1: TNT Express अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
2: 21 औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 061-538-369 टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क
6: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
10: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
11: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
10: नेपाल आदिवासी जनजाति महासंघ।
12: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274253752 छ।
13: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स, नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
3: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति NMB Capital को वेबसाइट वा नजिकैको NMB Bank को शाखामा गई आजै SIP सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको NMB Capital SIP पैसा बढ्ने स्मार्ट तरिका
4: SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
5: अयानी मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
6: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउन
5: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
6: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
7: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 01586536 मोबाइल 98560536
8: पेन्सन पट्टा हराएको सूचना यही मिति 2083 साल
5: ए हजुर पेन्सन पट्टा हरायो रे
9: हो म खोज्दैछु
5: अब यसरी घर घरमा खोज्नै पर्दैन नि भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि
6: माओसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ कलाकारहरू दयाहाङ राई
5: बुद्धि तमाङ
6: गौमाया गुरुङ
5: विशन विक्रम राई
6: सुनिल थापा
5: पशुपति राई
6: डीबी गुरुङ
5: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा पेन्सन पट्टा यही भाद्र 26 गते
10: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
11: टाइम चेक
12: यति बेला पूर्वाह्नको 9 बजेको छ
13: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा
14: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय
15: 93.4
16: गुड मर्निङ पोखरा
12: तपाईँको दिन शुभ रहोस् शनिबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला

Hello, namaste and good morning, Radio Annapurna 93.4 MHz ma karyakram good morning pokhalera yaharu samaksha pakanchan thapa upasthit bhaisakeko chu pravidhi samjan ma sath dinu bhayeko chu bhai arvind le bhane tapai le pani sunera sath dinu huncha ni jaha hununcha tapai hami sanga hununcha swastha hununcha surakshit hununcha haina tapai ka yatra haru le safalta prapta garna sakos tapai ka din haru shubha rahna sakos तपाईका विचारहरू सकारात्मक रहन सकोस् यहाँहरूको सुस्वास्थ्य दीर्घायुको हामी कामना गर्छौं। जीवनमा सत्कर्म र सकारात्मक रहनुपर्छ भनेर हामी भन्छौं। जब बिहानको समयमा हामीले सामाजिक सञ्जालहरू हेर्छौं, स्क्रोल गर्दै जाँदा विभिन्न घटनाहरूले चाहिँ हामी विचलित भएको हुन्छौं। हामीलाई एकदम ती घटनाहरूको कारणले गर्दाखेरि तनाव भएको हुन्छ। ती घटनाहरूको कारणले गर्दाखेरि हामी यतिसम्म चाहिँ एउटा हामीमा आघात पुगिराख्या हुन्छ के। अब अहिले समाज कता जाँदैछ भन्ने कुराहरू हो। हामीले हाम्रा बच्चाहरूलाई कस्तो खालको शिक्षा, कस्तो खालको हुर्काई दिइराख्या छौ भन्ने कुरा हो। अब समाजमा छोरी बचाउने कसरी, छोरालाई कस्तो शिक्षा र संस्कार दिने भन्ने कुराको चाहिँ बहस हुनुपर्छ जस्तो लाग्छ होइन। हरेक एउटा चाहिँ ठाउँमा, हरेक तपाईँहरूको घरमा, तपाईँहरूको समाजमा होइन, तपाईँहरूको समूहमा अब यो खालको चाहिँ कुराहरू हुनुपर्छ भन्ने आवश्यक छ। किनभने दिनौ सुनिने घटना, समाचार, सामाजिक सञ्जालमा चाहिँ आउने अपराधका खबरहरूले एउटा गम्भीर प्रश्न मनमा उठाउँछ। हामी हाम्रो समाजलाई कता लैजाँदैछौ, हाम्रो समाज कता जाँदैछ, छोरी जन्मिएपछि उसलाई कसरी सुरक्षित राख्ने, कहाँ जाँदा सुरक्षित हुन्छ, कसबाट जोगाउने भन्ने चिन्ता त हामी गर्छौ। तर अब त्यतिमै सीमित भएर चाहिँ हुँदैन जस्तो लाग्छ कि। छोरीहरूलाई बचाउने सबैभन्दा ठूलो उपाय भनेको छोराहरूलाई सही शिक्षा र संस्कार दिनु पनि हो जस्तो लाग्छ। हामीले छोराहरूलाई पढाइमा अब्बल बनाउन खोज्छौं, राम्रो जागिर खाओस्, ठूलो मान्छे बनोस् भनेर चाहिँ सिकाउँछौं। तर के हामीले उसलाई एउटा छोरी, एउटी महिला, एउटा मान्छेको सम्मान गर्न चाहिँ सिकाएका छौं त? छोराले आफ्नो आमालाई सम्मान गर्न सिक्नु आवश्यक छ, तर त्यतिले मात्रै पुग्दैन क्या। अब उसले आफ्नो दिदी बहिनीलाई जस्तै अरूको छोरीहरूलाई पनि सम्मान गर्नुपर्छ भन्ने चाहिँ बुझाउनुपर्छ। कसैको शरीर उसको अधिकार एउटा चाहिँ बाहिरको विषय हो, कसैको इच्छा असहमतिको सम्मान गर्नुपर्छ, कसैलाई कमजोर ठानेर हेप्नु हुँदैन भन्ने शिक्षा चाहिँ अब घरबाटै आफ्ना छोराहरूलाई दिनु आवश्यक देखिन्छ। छोराहरूलाई हामी बलियो बन्न त सिकाउँछौ, तर बल प्रयोग गर्न चाहिँ होइन हुँदैन भनेर चाहिँ कतिको सिकाइराखेका छौं त। छोरालाई आत्मविश्वासी बन्न त सिकाउँछौ, तर अहंकारी बन्न चाहिँ हुँदैन भनेर चाहिँ कतिको भनिराखेका छौ त। आफ्नो छोरालाई आफ्नो अधिकारका बारेमा थाहा दिएका छौ, तर अरूको अधिकारको पनि सम्मान गर्न कतिको सिकाइरहेका छौ। यो विषय महत्वपूर्ण छ, यो विषय चाहिँ गहन गर्नुपर्ने आवश्यक छ। अर्को महत्वपूर्ण कुरा चाहिँ के छ भने, हामीले बाल बालिकासँग खुलेर कुरा गर्नुपर्छ कि। राम्रो स्पर्श, नराम्रो स्पर्श अर्थात ब्याड टच, गुड टचको कुराहरू, व्यक्तिगत सीमानाका कुराहरू, सहमतिका कुराहरू, सामाजिक सञ्जालको प्रयोग र गलत व्यवहारले उमेर अनुसारको शिक्षा दिनुपर्छ। बच्चाले कुनै कुरा सुनाउँदा तुरन्तै गाली गर्ने हो भने उसको कुरा विश्वासका साथ सुन्ने वातावरण घरमा चाहिँ बनाउनु पर्ने हुन्छ। हामीले त्यो बनाउन सकेका छौं छैनौं। छोरीलाई पनि डराएर होइन कि, हामी छोरीको हुर्काई पनि कसरी गरिराखेका छौं, छोरीलाई डराएर धम्काएर होइन हुर्काएका छौं कि चाहिँ आत्मविश्वास दिएर हुर्काएका छौं र आफ्नो कुरा राख्न सक्ने, गलत व्यवहारको प्रतिवाद गर्न सक्ने र आवश्यक पर्दा सहयोग माग्न सक्ने बनाउन चाहिँ हामीले छोरीलाई चाहिँ अहिले बनाउनु पर्ने आवश्यकता चाहिँ छ। हाम्रो जिम्मेवारी चाहिँ त्यो हो होइन। अब अहिलेको चिन्ता केवल आफ्नो छोरी सुरक्षित होलिन् कि होइन भन्ने होइन कि, चिन्ता यो छ हामीले हुर्काइरहेको छोरा भोलि कस्तो नागरिक बन्छ भन्ने कुराको एकदम एउटा चिन्ता भनेको चाहिँ त्यो पनि छ होइन। समाज परिवर्तन कानूनले मात्रै गर्न सक्दैन कि, कानूनले मात्रै समाज परिवर्तन गर्छ भनेर चाहिँ हुँदैन। कानून आवश्यक छ, अपराधीलाई कडा कारवाही हुनुपर्छ, तर अपराध हुनु अघि नै रोक्ने संस्कार घर, विद्यालय र समाजबाट चाहिँ निर्माण हुनुपर्छ। त्यसैले अब छोरीलाई मात्र सावधान रहनु नभनौ कि, छोरालाई पनि भनौ, तिमी जहाँ जाऊ
जसलाई भेट सबैभन्दा पहिले उसको सम्मान गर्न सिक भनेर चाहिँ हामीले भन्नु आवश्यक छ, किनकि सुरक्षित समाज छोरीलाई मात्र जोगाएर बन्दैन, छोरालाई पनि असल मानिस बनाएर चाहिँ बन्दछ। आजको अभिभावकले चाहिँ आफ्ना छोराछोरीलाई कस्तो संस्कार दिइरहेका छन् भन्ने कुरामै भोलिको समाजको कस्तो हुन्छ भन्ने खालको चाहिँ उत्तर लुकेको छ। हामीले हाम्रो सन्तानलाई केवल सफल मानिस होइन कि असल मानिस बनाउने चाहिँ प्रयास गरौं, यही नै छोरी बचाउने एउटा चाहिँ होइन परिवार बचाउने समाज बचाउने सबैभन्दा बलियो आधार रहेको छ। अब हामी यति धेरै कुराहरू चाहिँ गर्छौं, यति धेरै कामहरू गर्छौं होइन, हामीले धेरै अभियानहरू चलाएका छौं, विभिन्न कुराहरू छन्, तर ती सबै गरिरहँदाखेरि पनि यो समाज सकारात्मक पाटोतिर किन जान सकेका छैन। हामी हाम्रा बच्चाहरूले मोबाइलहरू चलाइरहँदा कस्ता खालका विषयहरू हेरिरहेका छन्, कस्ता खालका विषयहरू उनीहरू चाहिँ प्रवेश गरिरहेका छन् होइन, कस्ता खालका साथीभाइसँग गफगाफ गरिरहेका छन्, यो कुरालाई चाहिँ पनि महत्वपूर्ण दिएर चाहिँ सूक्ष्म तरिकाले चाहिँ हेर्नुपर्ने आवश्यकता छ होइन। अब कस्तो आएको छ भने 14-15 वर्ष 16-17 वर्षको बच्चाहरूले होइन साना नाबालिकाहरूलाई चाहिँ हेर्ने नजर परिवर्तन भएको छ। हामी 12 कै घटनालाई जोड्न सक्छौँ, 3 वर्षको बच्चालाई 16 वर्ष र 22 वर्षको होइन व्यक्तिले चाहिँ जुन खालको व्यवहार गरेर जुन होइन बलात्कारपछिको हत्या, अब समाज कता गएको छ, समाज के भएको छ भन्ने कुराहरूको चाहिँ चिन्ताको विषय रहेको छ कि चिन्ताको एकदम यो डरलाग्दो अवस्था छ। अब दिनहुँ नकारात्मक कुराहरू मात्रै हामीले चाहिँ हेर्नु पर्ने राखेका हुन्छ कि त्यसकारण चाहिँ छोरालाई यो सिकाउनु आवश्यक छ, मर्द हुनु अर्थात् छोरा मान्छे हुनु भनेको रिस देखाउनु होइन, बल देखाउनु होइन, अरूलाई दबाउनु होइन, वास्तविक पुरुष भनेको आफ्नो रिस नियन्त्रण गर्न सक्नु, कमजोरीलाई होइन संरक्षण गर्न सक्नु, महिलाहरूको सम्मान र गलत कामको विरोध गर्न सक्नु। घरमा छोराले आमालाई कसरी बोलाइन्छ भन्ने देख्छ होइन, अब आमा बुबाले आमासँग गर्ने व्यवहारले उसले सम्बन्धको भाषा सिकिराखेका हुन्छ कि, आमालाई कसले कस्तो व्यवहार गरिराखेको छ, आमालाई कसले या दिदी बहिनीलाई कसले कसरी बोलाइराखेका छ भन्ने कुराहरूमा चाहिँ, अब दाजुभाइले बहिनीलाई कस्तो व्यवहार गर्छन् भन्ने कुरा पनि त्यो महिलाप्रतिको दृष्टिकोणले जनाउँछ। त्यसैले संसार कस्तो भने संस्कार भने चाहिँ किताबबाट मात्रै आउँदैन, बच्चाले घरमै देखेको व्यवहारबाट चाहिँ सिकिराखेका हुन्छ। अब तपाईँले कस्तो खालको संस्कार तपाईँको घरमा छ भन्ने कुराको अर्थ राखिराखेको हुन्छ। त्यसकारण अभिभावकले छोरालाई महँगो मोबाइल दिनुभन्दा पहिले त्यसको सही प्रयोग गर्न सिकाउनुहोस्, इन्टरनेट सामाजिक सञ्जालमा देखिने हरेक कुरा सही हुँदैन भनेर चाहिँ बुझाउनुहोस्। अश्लीलता हिंसा महिलालाई वस्तुको रूपमा प्रयोग गर्ने सामग्रीले उसको सोचमा कस्तो असर पार्न सक्छ भन्ने बारे चाहिँ उमेर अनुसार चाहिँ खुलेर कुरा गर्न सक्नुपर्छ। अब छोरीले केही कुरा सुनाउँदा तिमीले केही गरेको हुनुपर्छ भनेर चाहिँ दोष नदिऊ, छोराले गल्ती स्वीकार गर्दा पनि मेरो छोरा हो यसले यस्तो गर्न सक्दैन भन्ने कुराको चाहिँ ढाकछोप नगरौं, गलत कामलाई गलत भन्न सक्ने अभिभावक नै सन्तानको चाहिँ साँचो हितैषी हो। विद्यालयले पनि परीक्षा र प्रमाणपत्र मात्र दिने होइन कि जीवन जिउने संस्कार पनि दिनुपर्छ होइन, पाठ्यक्रममा नै लैंगिक समानता सहमति साइबर सुरक्षा हिंसा रोकथाम र मानवीय मूल्यबारे चाहिँ होइन व्यवहारिक एउटा चाहिँ शिक्षा आवश्यक छ। समाजका अगुवाहरू भयो, शिक्षकहरू भयो, अभिभावकहरू, संचार माध्यम र राज्य सबैको भूमिका छ। अपराध भएपछि मात्रै आवाज उठाउने होइन, अपराधको मानसिकता निर्माण हुनु अघि नै रोक्नुपर्ने हुन्छ। र अब घटना केवल अब कस्तो हुन्छ भने संचार क्षेत्र इभन हामीहरूले पनि के होइन घटनालाई केवल सनसनी बनाएर प्रस्तुत गर्ने कि समाजलाई सचेत बनाउने पीड़ितको पीड़ालाई सामग्री बनाउने कि उसको सम्मान र न्यायको पक्षमा आवाज उठाउने भन्ने कुरा हामी संचार कर्मीले पनि सोच्नु आवश्यक छ। अब यसकारण चाहिँ मान्छेको मूल्य चाहिँ उसको लिङ्गले होइन उसको व्यवहारले निर्धारण गर्छ। छोरीलाई डराएर होइन आत्मविश्वास दिएर हुर्काउँ, छोरालाई शक्ति दिएर मात्र होइन जिम्मेवारी दिएर हुर्काउँ, छोरीलाई आफ्नो शरीर र अधिकार बारे बुझाउँ, छोरालाई अरूको शरीर र भावना र अधिकारको सम्मान गर्न सिकाउँ, अनि मात्र हामीले
एउटा राम्रो समाजको हामी चाहिँ थालनी गर्न सक्छौ। हामीले हाम्रो छोराछोरीले कस्तो शिक्षा संस्कार दिन्छौ, भोलिको समाज त्यही संस्कारको प्रतिबिम्ब हुनेछ। र छोरी बचाऊ, तर त्यसको लागि पहिले छोरा मान्छेलाई छोरा मान्छे बन्न चाहिँ सिकाऊ। रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा। अहिलेको लागि अर्को एउटा सांगीतिक शैली

0: गण्डकी हेल्थ केयर नयाँ बजार पोखरामा विशेषज्ञ डाक्टर आउने सूचना। यही भाद्र 6 गते शनिबार बिहान 9 बजे दम तथा श्वास प्रश्वास रोग विशेषज्ञ डीएम पल्मोनरी क्रिटिकल केयर स्लिप मेडिसिन हिम्स भारत आन्तरिक चिकित्सा केयुमा कार्यरत विशेषज्ञ डाक्टर सुवर्ण आचार्य आउँदै हुनुहुन्छ। आफ्नो स्वास्थ्यको जाँच गराई मौकाको फाइदा लिनुहोला। दुई हप्ता भन्दा बढी समयदेखि खोकी लागिरहेको, श्वास फेर्न गाह्रो हुने वा श्वास फुल्ने, श्वास फेर्दा घ्यार घ्यार आवाज आउने, छाती दुख्ने वा छाती थिचिएको महसुस हुने, ज्वरो आउने, खकारमा रगत देखिने र तौल घट्दै जाने, बिना कारण थकाई महसुस हुने, बारम्बार छातीमा संक्रमण वा निमोनिया हुने, सुत्दा धेरै घुर्ने, निन्द्रामा हिँड्ने बोल्ने, बिहान उठ्दा टाउको दुख्ने, निन्द्रामा अचानक श्वास रोकिए जस्तो भई बिउजिने, राति सुते पनि दिनभरि निन्द्रा लागिरहने, बारम्बार नाक बन्द हुने, घाँटी खसखस हुने, आँखा रातो हुने, छातीबाट आवाज आउने, फोक्सोमा पानी जम्ने, कोविड संक्रमण पछिको फोक्सो सम्बन्धी समस्या भएका बिरामीहरूले तुरन्तै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला। डाक्टर आउने मिति यही भाद्र 6 गते शनिबार, समय बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क गण्डकी हेल्थ केयर प्राइभेट लिमिटेड, नयाँ बजार पोखरा, जीएमसी मेडिकल कलेजको ठिक पारिपट्टि। मोबाइल नम्बर 9845152646। याद गर्नुहोस्, फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ।
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: फिस्टल आइबिएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन अत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबिएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबिएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आइबिएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424-9804-46-525।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-98190।
5: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
6: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
5: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
6: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ. कन्ट्याक्ट 9853555928. विजिट www.landmarknepal.com.
7: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो. पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्. सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा. फोन नम्बर 9802851717 9802851717.
8: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै. सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्. नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन. विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर. थप जानकारीका लागि सम्पर्क नम्बर 9761000253.
9: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर. जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने. क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने. जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर. थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने. अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा. क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा. फोन नम्बर 0615746558577903. मौकाको फाइदा उठाउनुहोस्.
6: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
10: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो.
6: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराऊ. गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध.
10: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ. सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ.
6: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ. हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ. साधारण MRI होइन, 3T MRI नै गराऊ. समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ. थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा. फोन 0161-95-728. मोबाइल 9560-27-29.
11: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा. उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि. साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ. बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म. सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक. सम्पर्क 9834-34-32-29, 9808-59-321, 061-581-871.
12: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट. विदेशको अनुभव
11: आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
4: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
13: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
13: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

ओके रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा। अब तपाईँ यात्रा गर्दै हुनुहुन्छ, आज शुक्रबार, शनिबार अनि आइतबार यी तीन दिनको बिदामा बिदा मनाउने सुरमा हुनुहुन्छ भने तपाईँ यात्रा गर्दै गर्दाखेरि तपाईँ जाने ठाउँ, तपाईँ पुग्ने ठाउँ होइन कस्तो छ बाटोघाटो त्यसै बुझ्नुहोला। विभिन्न ठाउँमा चाहिँ सड़कहरू चाहिँ अवरुद्ध भएको छ होइन, अब धेरै ठाउँहरूमा चाहिँ त्यो अवरुद्ध भएको कारणले गर्दाखेरि कतिपय ठाउँमा चाहिँ सवारी साधनहरू चलेको छैन, कतिपय ठाउँमा सवारी साधनहरू चाहिँ रोक लगाइएको छ होइन। यस्तै मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाको कारणले गर्दाखेरि बिहान 5 बजेसम्म, बेलुका 17 बजेदेखि बिहान 5 बजेसम्म सवारी साधनहरू चाहिँ सञ्चालनमा रोक लगाएको छ। नुवाकोटमा पनि त्यही अवस्था छ होइन, सार्वजनिक अत्यावश्यक सेवा बाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधन चाहिँ त्यसमा पनि बिहान 5 बजेसम्म रोक लगाइएको छ। यसै गरी लमजुङको बेसी शहर मनाङ सड़क अन्तर्गत मर्स्याङदी गाउँपालिका 4 रामबजारमा पनि पहिरो खसेपछि सड़क पूर्ण रूपमा चाहिँ अवरुद्ध भएको छ। विभिन्न ठाउँमा चाहिँ सड़कहरू चाहिँ अवरुद्ध भइरहँदाखेरि चाहिँ अब तपाईँ यात्रा गर्ने हिसाबमा हुनुहुन्छ भने विचार गर्नुहोला। अघि मैले भनेको थिएँ तपाईँको लागि होइन, अब अर्थात् हामीले हाम्रो समाज कतातिर चाहिँ लैजाँदैछौँ, हाम्रो समाज कतातिर गएको छ भनेर चाहिँ हामीले भनिरहेका छौँ। हामीलाई चिन्तित यो विषयले बनाएको छ होइन, अब छोरीहरू घरबाट निस्किसकेपछि सुरक्षित रूपमा चाहिँ घर फर्किन्छन् कि फर्किन्नन् भन्ने कुराहरू चाहिँ चिन्तित छ। छोराहरू घरबाट निस्किसकेपछि कुन चाहिँ रूप लिएर चाहिँ घर फर्किन्छन् या चाहिँ छोराहरू पनि सुरक्षित रूपमा घर फर्किन्छन् कि फर्किँदैनन् भन्ने कुराले चाहिँ हामीलाई चिन्तित बनाएको छ। तसर्थ अब यो चिन्ता हटाउनका लागि, यो चिन्ता होइन अब हटाउन त कम नसकेला तर कम गर्नका लागि या न्यूनीकरण गर्नका लागि होइन, तपाईँको व्यवहारले, अभिभावकको व्यवहारले पनि फरक पार्दछ कि। अब तपाईँको व्यवहारले बिगार्न सक्छ क्या बच्चाहरूलाई पनि। जस्तै अब अहिले तपाईँ हामी चाहिँ डिजिटल युगमा छौँ नि, बालबालिकाको स्क्रिन टाइम बारे चाहिँ धेरै चर्चा हुने गर्छ कि। बच्चाहरूले धेरै मोबाइल चलाउँछ, टेलिभिजन हेर्छ, भिडियो गेम खेल्छ भन्ने चिन्ता अधिकांश चाहिँ अभिभावकहरूलाई छ। पछिल्लो वर्षहरूमा विशेषज्ञहरूले अर्को एउटा महत्वपूर्ण र पक्षतर्फ ध्यान आकर्षण गराएका छन् कि, समस्या बच्चाको स्क्रिन टाइममा मात्र सीमित छैन, अभिभावकको अत्याधिक मोबाइल प्रयोगले पनि बच्चाको व्यवहार, भावनात्मक विकास, सामाजिक सिपमा चाहिँ गहिरो असर पारिरहेको छ भनेर चाहिँ भनिराखेको छ। बाल मनोविज्ञानलाई चाहिँ ध्यानमा राखेर होइन, अब यसको चाहिँ मोबाइलले समय मात्र होइन बच्चाले पाउनुपर्ने ध्यान र आत्मीयता पनि खोज्न थालेको छ यो विज्ञहरूको भनाइ छ। अभिभावकहरू मोबाइलमा व्यस्त भइरहँदाखेरि होइन, सानो बच्चाले आफ्नो भावना शब्दभन्दा बढी अनुहारको हाउ भाव, आँखाको सम्पर्क, अभिभावकको प्रतिक्रियाबाट चाहिँ बुझ्ने गर्छ। जब बच्चाले केही देखाउन खोज्छ, कुरा गर्न आउँछ वा खेल्न बोलाउँछ, तब अभिभावकले भने मोबाइलको नोटिफिकेसन हेर्ने, सामाजिक सञ्जाल स्क्रोल गर्ने, च्याटमा व्यस्त हुने, आफूले बच्चाभन्दा मोबाइललाई बढी महत्वपूर्ण रहेछ भन्ने सन्देश चाहिँ अवचेतन रूपमा चाहिँ ग्रहण गर्न थाल्छ। यो अवस्था बारम्बार दोहोरिरहँदा बच्चाले आफूलाई उपेक्षित, व्यवस्था गरिएको र कम महत्वको महसुस गर्न सक्छ। दीर्घकालमा चाहिँ यसले उनीहरूको आत्मविश्वास, भावनात्मक सुरक्षा, व्यवहारमा चाहिँ नकारात्मक प्रभाव पार्न सक्छ। यसै गरी बच्चा भावनात्मक सम्बन्धमा चाहिँ कमजोर हुन सक्छ होइन, जस्तै बच्चा रोए हाँसेको नयाँ कुरा सिकेको बेला अभिभावकले तुरन्त प्रतिक्रिया नदिँदा उनीहरूमा भावनात्मक असुरक्षाको भावना विकास हुन सक्छ। बच्चाले आफूलाई नबुझिएको र एक्लो महसुस गर्न थाल्छ। बाल विकासका लागि अभिभावकले प्रत्यक्ष ध्यान र आत्मीय प्रतिक्रिया जनाउन आवश्यक मानिन्छ। अनि अर्को कुरा हो चिडचिडपन र जिद्दी व्यवहार बढ्न सक्छ। बच्चाले ध्यान जब पाउन सक्दैन या चाहिँ त्यो ध्यान पाउनको लागि विभिन्न उपाय चाहिँ अप्नाइराखेका हुन्छ कि। यदि सहज रूपमा अभिभावकको ध्यान प्राप्त भएन भने उनीहरू कराउने, जिद्दी गर्ने, सामान फाल्ने, नकारात्मक व्यवहार देखाएर ध्यान तान्ने प्रयास गर्न सक्छ। धेरै अभिभावकले यसलाई बच्चाको बानी या चाहिँ बच्चाको जिद्दीपन भनेर चाहिँ ठान्छन्, तर कहिलेकाहीँ यसको कारण उनीहरूले खोजिरहेको ध्यान हुन सक्छ। सामाजिक तथा भाषिक विकासको लागि पनि असर पर्न सक्छ होइन, बच्चाले बोल्ने शैली, अनुहार हेरेर प्रतिक्रिया दिने तरिका, संवाद गर्ने सिप, सामाजिक व्यवहार सबैभन्दा पहिले घरमै सिक्छन्। यदि अभिभावकले ध्यान सधैँ मोबाइलतर्फ केन्द्रित रह्यो भने बच्चाले आवश्यक संवाद र अन्तर्क्रिया गर्न कम पाउँछन्। यसले भाषा विकास, सामाजिक आत्मविश्वास, सम्बन्ध निर्माण गर्ने क्षमतामा पनि असर पर्न सक्छ। अनि बाल मनोविज्ञानमा चाहिँ रिफ्लेक्सन थेरपी
यो अवधारणा निकै चर्चित छ. यसको अर्थ हो बच्चाले अभिभावकको व्यवहारलाई नै आफ्नो व्यवहारको नमूना बनाइराखेका हुन्छ कि. यदि घरमा सबै सदस्य फुर्सद हुने बित्तिकै मोबाइलमा व्यस्त देखिन्छ भने बच्चाका लागि पनि मोबाइल नै मनोरञ्जन, विश्राम र समय बिताउने सबभन्दा स्वाभाविक माध्यम बन्न पुग्छ. त्यसैले बच्चालाई मोबाइल धेरै नचलाऊ भन्नुभन्दा पहिले अभिभावकले आफ्नै बानीमा परिवर्तन ल्याउनु पर्ने हुन्छ. मोबाइलको प्रयोग पूर्ण रूपमा बन्द गर्नु समाधान छ होइन. काम, अध्ययन, दैनिकी जीवनका लागि स्मार्टफोन आवश्यक नै हुन्छ, तर यसको प्रयोग सन्तुलन कायम गर्नु महत्वपूर्ण छ. जस्तै तपाईँले घरमा नो फोन जोन भन्न सक्नुहुन्छ कि. खाना खाने टेबल, परिवारसँग बस्ने कोठा, सुत्ने कोठालाई सम्भव भएसम्म मोबाइल रहित क्षेत्र बनाउनु पर्ने हुन्छ. खाना खाने समयमा सबै सदस्य मोबाइलमा टाढा राख्ने बानी बसाल्नु पर्ने हुन्छ. अनि बच्चासँग हुँदा राम्रो हुँदा चाहिँ मोबाइललाई चाहिँ प्राथमिकता नदिने, परिवारको डिजिटल डिस्क समय तय गर्ने होइन. अब मोबाइलले प्रयोगको एउटा चाहिँ कारण, मोबाइलको प्रयोगको कारण चाहिँ बच्चालाई बुझाउने के. अब कस्तो हुन्छ भने यो हामीले चाहिँ हेर्न मोबाइल हेर्नुपर्ने अवस्था छ भने बच्चालाई स्पष्ट रूपमा चाहिँ पार्ने, म पाँच मिनट काम सकाएर तिमीसँग खेल्छु, यसले बच्चाले आफूलाई व्यवस्था गरेको होइन भन्ने कुरा चाहिँ बुझ्छ. महँगा खेलाउना, नयाँ ग्याजेट धेरै नियमित भन्दा पनि बच्चालाई अभिभावकको पूर्ण ध्यान आवश्यक छ. तसर्थ अब होइन बच्चाले चाहिँ अब गुणस्तरीय समय आफ्नो अभिभावकसँग एउटा चाहिँ बिताउन चाहन्छ. कहिलेकाहीँ बालबालिकाले विद्यालयको प्रोजेक्ट, गृह कार्य र अनुसन्धानका लागि स्क्रिन प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ. यस अवस्थामा अभिभावकले सकेसम्म बालबालिकालाई सँगै बसेर उनीहरूलाई आवश्यक सहयोग गर्ने, मार्गदर्शन गर्दै स्क्रिन प्रयोग गर्न उपयुक्त हुन्छ. यसलाई को स्क्रिनिङ पनि भनिन्छ. यसरी नै बसेर प्रयोग गर्दा बालबालिकाले सही जानकारी छनौट गर्न, सुरक्षित रूपमा इन्टरनेट प्रयोग गर्न, सिकाइलाई अझ प्रभावकारी र अर्थपूर्ण बनाउन समय आफ्नो अभिभावकसँग एउटा चाहिँ बिताउन चाहन्छ. कहिलेकाहीँ बालबालिकाले विद्यालयको प्रोजेक्ट, गृह कार्य र अनुसन्धानका लागि स्क्रिन प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ. यस अवस्थामा अभिभावक

0: सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई।
1: शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ।
0: रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित करते इंश्योरिंग फ्यूचर।
1: होम केयर सेवा
2: हेलो होम केयर डॉक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह,
1: सुत्केरी नवजात शिशु को हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्दी र बुढी बजार, फोन 061411777, मोबाइल 98560997।
3: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो

0: परामर्श दिन्छ।
1: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेटफ्लिक्स इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
0: अनि बाबा, यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेकसाइड पोखरा, फोन 061-454-689, 452-715।
4: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-578-162।
3: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
5: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
6: अयनी, मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
7: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
6: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
7: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 061-586-536, मोबाइल 98560-0536।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुस् न, खै को बोलेको हो? मैले केही भरै पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
7: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
6: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेल्सन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
5: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
8: वार्ड ICU NICU जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, TMT, हल्चर, PFT, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
9: 93.4 हे रेडियो अनुपूर्ण 93.4 मेगाहर्ज, तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा। हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं, सुनेर साथ दिनुभयो त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। प्रविधि संयोजनमा साथ दिनुहुने भाइ अरविन्दलाई पनि विशेष आभार व्यक्त गर्दै आजको श्रृंखलाबाट म कञ्चन बिदा माग्छु। नमस्ते।

0: গুগল বাৎসল্য পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হোপ লাইন 01-597-0611
1: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
1: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
2: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
1: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
2: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
1: न्युरो सर्जरी सेवा,
2: बाल रोग,
1: नाक कान तथा घाँटी रोग,
2: मानसिक तथा स्नायु रोग,
1: प्रसूति तथा स्त्री रोग,
2: छाला, यौन तथा कुष्ठ रोग,
1: नेत्र रोग,
2: दाँत तथा मुख रोग,
1: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
2: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
1: सुविधा सम्पन्न आईसीयू सेवा,
2: डिजिटल एक्सरे,
1: सिटी स्क्यान सेवा,
2: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
1: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
2: फिजियोथेरापी, युरोफ्लोमेट्री,
1: केमोथेरापी,
2: सुरक्षित गर्भपतन सेवा,
1: होल बडी चेकअप, हेल्थ प्याकेज,
2: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
1: फोन 061-572-648, 572-849।
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
3: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
4: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
5: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
6: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
5: नेपाल आदिवासी जनजाति महासंघ।
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
8: टाइम चेक।
9: यति बेला पूर्वाह्नको 10 बजेको छ।
10: यस टाइम चेकका प्रायोजक रूपाकोट ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
11: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: गण्डकी हेल्थ केयर नयाँ बजार पोखरामा विशेषज्ञ डाक्टर आउने सूचना। यही भाद्र 6 गते शनिबार बिहान 9 बजे दम तथा श्वास प्रश्वास रोग विशेषज्ञ डीएम पल्मोनरी क्रिटिकल केयर स्लिप मेडिसिन हिम्स भारत आन्तरिक चिकित्सा केयुमा कार्यरत विशेषज्ञ डाक्टर सुवर्ण आचार्य आउँदै हुनुहुन्छ। आफ्नो स्वास्थ्यको जाँच गराई मौकाको फाइदा लिनुहोला। दुई हप्ता भन्दा बढी समयदेखि खोकी लागिरहेको, श्वास फेर्न गाह्रो हुने वा श्वास फुल्ने, श्वास फेर्दा घ्यार घ्यार आवाज आउने, छाती दुख्ने वा छाती थिचिएको महसुस हुने, ज्वरो आउने, खकामा रगत देखिने र तौल घट्दै जाने, बिना कारण थकाई महसुस हुने, बारम्बार छातीमा संक्रमण वा निमोनिया हुने, सुत्दा धेरै घुर्ने, निन्द्रामा हिँड्ने बोल्ने, बिहान उठ्दा टाउको दुख्ने, निन्द्रामा अचानक श्वास रोकिए जस्तो भई बिउजिने, राति सुते पनि दिनभरि निन्द्रा लागिरहने, बारम्बार नाक बन्द हुने, घाँटी खसखस हुने, आँखा रातो हुने, छातीबाट आवाज आउने, फोक्सोमा पानी जम्ने, कोविड संक्रमण पछिको फोक्सो सम्बन्धी समस्या भएका बिरामीहरूले तुरन्तै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला। डाक्टर आउने मिति यही भाद्र 6 गते शनिबार, समय बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क गण्डकी हेल्थ केयर प्राइभेट लिमिटेड, नयाँ बजार पोखरा, जीएमसी मेडिकल कलेजको ठिक पारिपट्टि। मोबाइल नम्बर 9845152446। याद गर्नुहोस्, फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ। अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ। के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
1: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 0165773683582844, वेबसाइट www.lagrandi.edu.np।
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
3: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
4: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 0165901625963।
5: पेन्सन पट्टा हराएको सूचना, यही मिति 2083 साल।
6: ए हजुर, पेन्सन पट्टा हरायो रे?
7: हो, म खोज्दैछु।
6: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
8: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
6: बुद्धि तमाङ,
8: गौमाया गुरुङ,
6: विल्सन विक्रम राई,
8: सुनिल थापा,
6: पशुपति राई,
8: डीबी गुरुङ।
6: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा। पेन्सन पट्टा यही भाद्र 26 गते।
9: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025030।
8: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटे पानी, पोखरा। फोन 061588115, 9251, 9190।

0: हेलो
1: हजुर नमस्कार।
0: हेलो
1: नमस्कार काका, सुन्नु भएन?
0: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरे पाइन।
1: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
0: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
1: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
0: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
1: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
0: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
3: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-32-29, 98-028-59-321, 061-581-871।
4: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 98025817-17, 98025817-17।
5: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
8: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
9: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-10-31, 97150-10-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।

0: IME Life Insurance Company Limited, भविष्य सुनिश्चित करते हैं, Insuring Future.
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा.
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति.
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ.
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपीडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छड्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार.
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ.
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219.
2: स्वस्थ आँखा स्वच्छ दृष्टि.

0: नदी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: ओहो छोरीको बिहेको कुरा पनि छिनियो, अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
2: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि।
1: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
2: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
1: ल तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्क्वेटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
2: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
1: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
3: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
4: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की। फोन 061-578-161, 578-162।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्। जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
5: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165865536, मोबाइल 9956600536।
6: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
7: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
8: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611
1: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन् यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ
3: यस पटकको विशेष आकर्षणमा भूपू सैनिक दौड त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ मिति यही 2083 साल भदौ 6 गते शनिबार स्थान सिद्धेश्वर महादेव मन्दिर पोखरा 11 फुलबारी
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला सम्पर्क 061-588-716
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला
1: वेबसाइट www.pokhramarathon.org
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा
4: पेन्सन पट्टा हराएको सूचना यही मिति 2083 साल
5: ए हजुर पेन्सन पट्टा हरायो रे
6: हो म खोज्दैछु
5: अब यसरी घर घरमा खोज्नै पर्दैन नि भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि
1: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ कलाकारहरू दयाहाङ राई
5: बुद्धि तमाङ
1: गौमाया गुरुङ
5: विल्सन विक्रम राई
1: सुनिल थापा
5: पशुपति राई
1: डीबी गुरुङ
5: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा पेन्सन पट्टा यही भाद्र 26 गते
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
8: टाइम चेक
9: यति बेला पूर्वाह्नको 11 बजेको छ
10: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा
11: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके यूएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
4: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ सेक्योर रिलायबल। फोन 98560-10-31 97150-10-31 पोखरा न्यू रोड बीएनडी भवन सानिमा बैंक रहेको भवन।
5: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
6: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
7: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
6: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
7: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
6: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा। फोन 061-591-728 मोबाइल 98560-27-29।
8: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की। फोन 061-578-161-568-162।
9: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं। स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
10: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
9: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
10: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
11: यस पटकको विशेष आकर्षणमा भूपू सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर पोखरा 11 फुलबारी।
10: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061588716।
9: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाचन माथिल्लो तल्ला।
10: वेबसाइट www.pokhramarathon.org।
9: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
5: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ? विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ? अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98-560-010-31 97-150-010-31। पोखरा न्यू रोड बीएनडी भवन, सानिमा बैंक रहेको भवन।
6: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98-434-32-29, 98-028-59-321, 061-581-8071।

सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061527426 537526

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फिस्टल आइबियो केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
2: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबियो केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइभीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौं। फिस्टल आइबियत केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
3: ओहो नासर बे, कति छाब डिजाइन बे मारे गना खिनानी खनी तोला
4: खनाई देवा नासर बे, रूपाकोट ज्योति सुनचाँची दुकान महेन्द्र पुलारी तोला।
3: ए नई श्याबा मार दुकान पो मोना नई पेसोलाई नी च्याब चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनाई तो हो नि सग मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याब पोपिम ओछे।
4: हजुर किने झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
3: जग्गा मात्र आँगी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
4: समुताई रबा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा न त खैमा बिलन चन्ने यामो
3: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-585-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
4: छतैरा त तान नि बिन्द
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउ है रूपाकोट।

0: निरन्तर 25 वर्षदेखि आफ्नै सुविधा सम्पन्न भवनबाट सेवारत गण्डकी प्रदेशकै उत्कृष्ट 100 सयको अत्याधुनिक उपकरण सहितको स्पेशल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरामा विशेषज्ञ डाक्टर एवं दक्ष जनशक्तिबाट बहिरङ तथा अन्तरङ सेवा सञ्चालन भइराखेको जानकारी गराउँदछौ।
1: विशेषज्ञ सेवाहरू
0: न्युरो सर्जरी, युरोलोजी, क्यान्सर रोग, मृगौला रोग तथा डायलोसिस सेवा, आँखा तथा दाँत रोग, पेट छाती तथा मुटु रोग,
1: डायबिटिज, थाइराइड तथा अन्य हर्मोन सम्बन्धी रोग, शिशु तथा बाल रोग, प्रसूति तथा स्त्री रोग, परिवार नियोजन तथा सुरक्षित गर्भपतन सेवा, नसा तथा मनोरोग,
0: हाड जोड्नी, मेरुदण्ड तथा बाथ रोग, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, ल्याप्रोस्कोपी माध्यमबाट अपरेशन सेवा, फिजियोथेरापी, श्रवण यन्त्र सेवा हुनुको साथै 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब, फार्मेसी, एक्सरे, सिटी स्क्यान तथा एम्बुलेन्स सेवा, सादा तथा रंगीन भिडियो एक्सरे, मुटु र नसाको भिडियो एक्सरे, भिडियो इन्डोस्कोपी, भिडियो इइजी तथा पीएफटी सेवा,
1: आईसीयू, एनआईसीयू सेवा, प्रत्येक महिना निशुल्क प्लास्टिक सर्जरी क्याम्प र प्रत्येक महिनाको 5 गते खोप सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
0: क्रिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली, पोखरा 4 गैरापाटन, फोन 061-577-553-578-969।
2: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिस इन्काउन्टर एजुकेसन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइएलटिएस क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
5: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन, स्ट्रिट नम्बर 18, लेक साइड, पोखरा, फोन 061-454-6989, 452-715।

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लिने मौका आज बनाओ सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियों
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434 34 032 29 98028 59 321 061 581 8 71
2: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियन को उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98560 33405 98560 33405।
3: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
4: भूमि वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यन्याश्रित सम्बन्धलाई मान्यता देऊ।
3: जल जमिन जंगल खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
4: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
3: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
4: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
3: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
4: अन्तर्राष्ट्रिय श्रम संगठन आइलो महासन्धि नम्बर 169 र युएन ड्रिप कार्यान्वयन गर।
3: नेपाल आदिवासी जनजाति महासंघ।

0: कोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
1: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
1: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
2: जनरल सर्जरी सबै प्रकारका
0: जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तर

0: स्त्री रोग,
1: छाला यौन तथा कुष्ठ रोग,
0: नेत्र रोग,
1: दाँत तथा मुख रोग,
0: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधि द्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
1: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
0: सुविधा सम्पन्न आईसीयू सेवा,
1: डिजिटल एक्सरे,
0: सिटी स्क्यान सेवा,
1: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
0: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
1: फिजियोथेरापी, युरोफ्लोमेट्री,
0: केमोथेरापी,
1: सुरक्षित गर्भपतन सेवा,
0: होल बडी चेकअप, हेल्थ प्याकेज,
1: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
0: फोन 061-572-648-549।
2: कस्तो मिठो सुगन्ध, आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
3: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
4: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
5: सुवर्ण अवसर।
6: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
5: उपचार हुने रोगहरू
6: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
5: गाइनेकोमास्टियाको उपचार वा सर्जरी।
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
5: अपरेसन पश्चात दुखाइ कम हुने,
6: उपचार गरेपछि छिटो निको हुने,
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
6: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
1: फोन 061-590-162, 590-163।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला मध्याह्नको 12 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061587263 र 5 53834।

0: आउनुहोस् सँगै दौडौ स्वस्थ बनौ।
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
3: यस पटकको विशेष आकर्षणमा भूपु सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड़ रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर पोखरा 11 फुलबारी।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokhramarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
4: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
1: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्योर, रिलायबल। फोन 98560131 97150 01031। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।

0: एक बाम तीन काम ठंडू बाम
1: अब ठंडू बाम रेगुलर र अल्ट्रा बजार मा उपलब्ध छ।
2: मोबाइल अपग्रेड मा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्य का लागि पनि सोच्ने कि
3: NMB Capital को SIP हरेक महीना को सानो लगानी भोली को ठूलो संपत्ति। NMB Capital को वेबसाइट वा नजिकै को NMB बैंक को शाखा मा गई आजै SIP सुरु गर्नुहोस्। ऑटो डेबिट सुविधा भएको NMB Capital SIP पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्ड मा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि 93.4।

0: thank you.
1: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस5 नेपाल्स नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ, अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुके जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061587263 र 5 53834।

0: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
1: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरण्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि लागरण्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 061-573-163-582-844 वेबसाइट www.lagrandi.edu.np।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426 537-526।

0: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
2: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
3: हेलो।
4: हजुर नमस्कार।
3: हेलो
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज। सुन्नु भएन?
3: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो, यही कुरा भन्नलाई फोन गरेको हो काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15, नयाँ गाउँ। फोन 061-433-342 433-640

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: लगाउने
1: साथ जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला
0: ज्ञान मसाला।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-58-115, 98-251-98-190।

0: चाहन्छु, मैले धेरै गल्ती गरेछु, मलाई माफ गर।
1: अमृत, समय र जुवारलाई कसैले रोक्न सक्दैन, अब अति ढिला भइसक्यो। माया त म तिमीलाई नै गर्छु, तर अब बिहे सम्भव छ।

0: कति भेट पुरेन तिमीलाई थाहा छ म 3 घन्टा देखि पुगेको
1: के भयो त मैले तिमीलाई भेट्न बोलाएको होइन तिमीलाई मलाई भेट्न बोलाएको फेरि म कति बिजी छु तिमीलाई थाहा छैन
0: अमृत एनिवे

0: फिरता फिरता 20% सम्म क्यास फिरता जहिले पनि जहाँ पनि
1: क्यास फिरता लिनु भए त
2: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्यास फिरता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
3: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
4: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ
3: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
5: सावधान जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
3: त्यसैले साधारण MRI होइन 3 टेस्टलाई MRI गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
5: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
3: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मोतियो MRI होल बडी MRI होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ साधारण MRI होइन 3T MRI नै गराऊ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-95-728 मोबाइल 9856-027-29
6: गण्डकी हेल्थ केयर नयाँ बजार पोखरामा विशेषज्ञ डाक्टर आउने सूचना यही भाद्र 6 गते शनिबार बिहान 9 बजे दम तथा श्वास प्रश्वास रोग विशेषज्ञ DM पल्मोनरी क्रिटिकल केयर फ्लिप मेडिसिन हेम्स भारत आन्तरिक चिकित्सा KU कार्यरत विशेषज्ञ डाक्टर सुवर्ण आचार्य आउँदै हुनुहुन्छ आफ्नो स्वास्थ्यको जाँच गराई मौकाको फाइदा लिनुहोला 2 हप्ता भन्दा बढी समयदेखि खोकी लागिरहेको श्वास फेर्न गाह्रो हुने वा श्वास फुल्ने श्वास फेर्दा घ्यार घ्यार आवाज आउने छाती दुख्ने वा छाती थिचिएको महसुस हुने ज्वरो आउने खकारमा रगत देखिने र तौल घट्दै जाने बिना कारण थकाई महसुस हुने बारम्बार छातीमा संक्रमण वा निमोनिया हुने सुत्दा धेरै खुल्ने निन्द्रामा हिँड्ने बोल्ने बिहान उठ्दा टाउको दुख्ने निन्द्रामा अचानक श्वास रोकिए जस्तो भई बिउजिने राति सुते पनि दिनभरि निन्द्रा लागिरहने बारम्बार नाक बन्द हुने घाँटी खस्क हुने आँखा रातो हुने छातीबाट आवाज आउने फोक्सोमा पानी जम्ने कोविड संक्रमण पछिको फोक्सो सम्बन्धी समस्या भएका बिरामीहरूले तुरन्तै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला डाक्टर आउने मिति यही भाद्र 6 गते शनिबार समय बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क गण्डकी हेल्थ केयर प्राइभेट लिमिटेड नयाँ बजार पोखरा GMC मेडिकल कलेजको पारिपट्टि मोबाइल नम्बर 9845152446 याद गर्नुहोस् फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ
3: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई

0: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
0: पाइल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
0: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेशन पश्चात दुखाई कम हुने,
0: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
0: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162-590-163।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-74-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। होम केयर सेवा, होम केयर सेवा।
0: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
0: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर, परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिक्लेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-9977।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
8: एनसेल प्याक किन्नु भयो त?
9: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्।
8: एनसेल प्याक किन्नु भयो त?
9: शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
6: TNT Express
10: अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
6: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
10: TNT एक्सप्रेस न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 061-538-369। TNT एक्सप्रेस, द पिपुल नेटवर्क।

0: सुवर्णावसर सुवर्णावसर सुवर्णावसर
1: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
0: उपचार हुने रोगहरू
1: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
2: खुट्टाको रगतको नसा सम्बन्धी
1: भेरिकोस भेन्सको उपचार,
0: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
0: अपरेशन पश्चात दुखाइ कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
0: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162-590-163।
4: फिस्टल आईवेभ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
5: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
4: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवेभ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
5: साँच्चै हो र?
4: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
5: हो त?
4: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
6: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू
6: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
7: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
6: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
7: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
6: न्युरो सर्जरी सेवा,
7: बाल रोग,
6: नाक कान तथा घाँटी रोग,
7: मानसिक तथा स्नायु रोग,
6: प्रसूति तथा स्त्री रोग,
7: छाला, यौन तथा कुष्ठ रोग,
6: नेत्र रोग,
7: दाँत तथा मुख रोग,
6: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
7: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
6: सुविधा सम्पन्न ICU सेवा,
7: डिजिटल एक्सरे,
6: सिटी स्क्यान सेवा,
7: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
6: इन्डोस्कोपी, ECG, EEG, PTA,
7: फिजियोथेरापी, युरोफ्लोमेट्री,
6: केमोथेरापी,
7: सुरक्षित गर्भपतन सेवा,
6: होल बडी चेकअप, हेल्थ प्याकेज।
7: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8, सृजना चोक, कास्की।
6: फोन 061-572-648-572-849।
8: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
9: NMB क्यापिटलको SIP, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB क्यापिटलको वेबसाइट वा नजिकैको NMB ब्याङ्कको शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB क्यापिटल SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
10: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: मगाउने स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला।
1: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यविधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
3: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचो पोखरा। फोन नम्बर 98025817 98025817।

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256 537526 छ।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: ओहो नाचर बे कति छाबा डिजाइन बे मारे खाना खिनानी खनि तोला
2: खनाई बेवा नाचर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला
1: ए नै छाबा मार दोकान पो मोना नै प्रेसलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याबा कोपिम ओछे
2: हजुर किने झोको लाइनि छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी म बिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट नलो धिताई पालिखी चोकै यावै क्यार मोहै
1: जगा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
2: समुदाय रवा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्न यामो
1: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-580-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
2: छतैरा त तान नि भिम्द
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
4: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
5: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
4: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
5: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
4: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन 3T एमआरआई नै गराउ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाउ पैसा बचाउ थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98-560-027-29
6: गण्डकी हेल्थ केयर नयाँ बजार पोखरामा विशेषज्ञ डाक्टर आउने सूचना यही भाद्र 6 गते शनिबार बिहान 9 बजे दम तथा श्वास प्रश्वास रोग विशेषज्ञ डीएम पल्मोनरी क्रिटिकल केयर स्लिप मेडिसिन हिम्स भारत आन्तरिक चिकित्सा केयुमा कार्यरत विशेषज्ञ डाक्टर सुवर्ण आचार्य आउँदै हुनुहुन्छ आफ्नो स्वास्थ्यको जाँच गराई मौकाको फाइदा लिनुहोला 2 हप्ता भन्दा बढी समयदेखि खोकी लागिरहेको श्वास फेर्न गाह्रो हुने वा श्वास फुल्ने श्वास फेर्दा घ्यार घ्यार आवाज आउने छाती दुख्ने वा छाती थिचिएको महसुस हुने ज्वरो आउने खकामा रगत देखिने र तौल घट्दै जाने बिना कारण थकाई महसुस हुने बारम्बार छातीमा संक्रमण वा निमोनिया हुने सुत्दा धेरै घुर्ने निन्द्रामा हिँड्ने बोल्ने बिहान उठ्दा टाउको दुख्ने निन्द्रामा अचानक श्वास रोकिए जस्तो भई बिउजिने राति सुते पनि दिनभरि निन्द्रा लागिरहने बारम्बार नाक बन्द हुने घाँटी खसखस हुने आँखा रातो हुने छातीबाट आवाज आउने फोक्सोमा पानी जम्ने कोविड संक्रमण पछिको फोक्सो सम्बन्धी समस्या भएका बिरामीहरूले तुरन्तै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला डाक्टर आउने मिति यही भाद्र 6 गते शनिबार समय बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क गण्डकी हेल्थ केयर प्राइभेट लिमिटेड नयाँ बजार पोखरा जीएमसी मेडिकल कलेजको पारिपट्टि मोबाइल नम्बर 98-458-15-246 याद गर्नुहोस् फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ
7: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331 97614 11905 मर्दी हिमाल ट्राउट फार्म। स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: मम्मी गर्मी भाई के ची सो पियो ना
1: पियो ना लाई ची सो उठाओ हॉले
2: हॉले
3: गर्मी मनाया फिर
1: रिफ्रेशमेंट बार न्यूट्रिशन में
2: ची सो हॉले
4: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
5: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
4: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
5: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
6: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
4: नेपलेज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
5: अनि बाबा यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
4: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
7: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-689 452-715
8: होम केयर सेवा होम केयर सेवा
9: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
8: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
9: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
8: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
9: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
8: सुत्केरी नवजात शिशुको हेरचाह
9: क्यान्सर सर्जरी राहतकारी हेरचाह
8: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
9: डाक्टर ल्याब सेवा
8: औषधि डेलिभरी सेवा
9: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-569-2-77
10: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं
9: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं
8: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं
9: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं
8: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ
9: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन् यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ
11: यस पटकको विशेष आकर्षणमा भूपू सैनिक दौड त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ मिति यही 2083 साल भदौ 6 गते शनिबार स्थान सिद्धेश्वर महादेव मन्दिर पोखरा 11 फुलबारी
9: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला सम्पर्क 061-588-716
8: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला
9: वेबसाइट www.pokhramarathon.org
8: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: एक बाम तीन काम ठंडु बाम
5: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
6: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: मगाउने
1: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथ

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: मम्मी गर्मी भयो के चिसो पिउना
2: पिउनालाई चिसो उठाउ हर्ले
3: हर्ले गर्मीमा नयाँ ट्विस्ट
2: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स
3: चिसो हर्ले
4: फिर्ता फिर्ता 20% समस्या फिर्ता
3: जहिले पनि जहाँ पनि
5: एनसेल प्याक किन्नु भयो त
6: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्
5: एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: यति बेला अपराह्नको 3 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061587263 र 5 53 834

0: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: फिस्टेल आइवेभ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
2: यो कसरी सम्भव छ र? कत्ता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आइवेभ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560 81331, 97614 11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598251990190।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: Colgate Max Fresh, मिंत्रा भगाओ, ताजगी जगाओ।
1: सर्वाधिक बिक्री हुने ह्युंडई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्विस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
2: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायत संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
3: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-10-31, 97150-10-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन। विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
4: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
5: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
5: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-027-29।

0: मगामे
1: स्वाद जस्ते सम्बन्ध गास्त ज्ञान मसाला
0: ज्ञान मसाला
2: मोबाइल अपग्रेड मा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
3: NMB Capital को SIP हरेक महीना को सानो लगानी भोली को ठूलो संपत्ति NMB Capital को वेबसाइट व नजिकैको NMB बैंक को शाखा में गई आजै SIP शुरू गर्नुहोस् ऑटो डेबिट सुविधा भएको NMB Capital SIP पैसा बढ़ने स्मार्ट तरीका
4: SIP मार्फत म्यूचुअल फंड में लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजना को विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला

0: Rockwell Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS Pipes नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061 590 162 590 163।

0: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
1: डोर टू डोर इन्टरनेसनल
0: पर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन?

0: भवन सानेमा बैंक रहेको भवन।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: मिठो सुगन्ध। आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
1: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: आउनुहोस् सँगै दौडौ स्वस्थ बनाऊ।
4: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
5: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
4: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
5: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
4: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
6: यस पटकको विशेष आकर्षणमा भूपु सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर, पोखरा 11 फुलबारी।
4: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
5: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
4: वेबसाइट www.pokhramarathon.org।
5: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
7: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
8: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा। हिजो, आज, भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
9: सुवर्ण अवसर।
4: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
9: उपचार हुने रोगहरू
4: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
9: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
4: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
9: अपरेसन पश्चात दुखाई कम हुने,
4: उपचार गरे

0: चिटो निकोने
1: बाहिर घाउ नहुने र काटेको दाग नदेखिने
0: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा
2: फोन 061 590 162 590 163

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 4 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 5 53 834

0: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190। के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-2729।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434329239, 98028-59321, 061-581-871।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।
3: आउनुहोस् सँगै दौडौ स्वस्थ बनौ।
2: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
4: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
2: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
4: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
2: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
5: यस पटकको विशेष आकर्षणमा भूपु सैनिक दौड, यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड़ रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर, पोखरा 11 फुलबारी।
2: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061588716।
4: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
2: वेबसाइट www.pokhramarathon.org।
4: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।

माया संसारे जलाउने माया संसारे हसाउने माया संसारे रुवाउने माया यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया को छ र माया नलाको चोखो को छ र मायाले नरोको डाँडै चढे पनि गहिरै झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने।

0: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: स्वाद जस्ते सम्बन्ध गाँस ज्ञान मसाला।
1: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
2: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
4: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस 5, नेपाल नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्ट मित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
6: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
5: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
6: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
5: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
6: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
5: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
7: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।

0: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।
2: होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर चिल्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856799277।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
3: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने

0: रॉयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
1: हेलो
2: हजुर, नमस्कार।
1: हेलो
2: नमस्कार काका, सुन्नु भएन?
1: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुस् न, खै को बोलेको हो? मैले केही भरे पाइन।
2: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
1: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन।
2: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आईएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
2: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
3: INS नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061 433 42 433 640।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: यति बेला अपराह्नको 5 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 5 53 834

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
3: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
4: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
5: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं। प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
6: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
5: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
6: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
5: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
7: यस पटकको विशेष आकर्षणमा भूपू सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर, पोखरा 11 फुलबारी।
5: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
6: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला।
5: वेबसाइट www.pokhramarathon.org।
6: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।

0: फेस्टल आयुर्वेद केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फेस्टल हस्पिटलमा खुलेको फेस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: हे बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फेस्टल आयुर्वेद केन्द्र, फेस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426, 537-526।

0: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
3: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: मगाउने
1: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसला।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434 32 29, 98028 59 321, 061 581 8 71।
3: सँगै दौडौ स्वस्थ बनौ। प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
4: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
3: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
4: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
3: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
2: यस पटकको विशेष आकर्षणमा भूपू सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर, पोखरा 11 फुलबारी।
3: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061588716।
4: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
3: वेबसाइट www.pokhramarathon.org।
4: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।

0: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।
2: होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी, राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिग्लेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-4117777, मोबाइल 98-560-99-2।

0: स्वाद जसले सम्बन्ध गाँस्द ज्ञान मसला।
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0165674558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको

0: फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: के तपाईँ UK युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप ING द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 9802851717 9802851717।
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
3: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061587263 र 5 53834।

0: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला साँझको छ बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। प्रधानमन्त्री बालेन्द्र शाह कास्कीको अस्ताममा पोखराबाट हेलिकप्टर मार्फत शनिबार मुस्ताङ जाने। शुक्रबार पोखरामा दिगो पर्यटन विकास सम्बन्धी कार्यक्रम आयोजना, होटल क्षेत्रलाई थप अग्रसर गराउने उद्देश्य। कास्कीका स्थानीय तहहरूको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न, स्पष्ट कानून तथा व्यवस्थित संरचना निर्माण जरूरी। रासोपा केन्द्रीय समिति बैठकले 6 वटा विभागमा प्रमुख नियुक्त गर्यो, 11 जनालाई सचिवालय सदस्य मनोनित। पोखरा उद्योग वाणिज्य संघको 36 अधिवेशन अन्तर्गत शोभा गौतम नेतृत्वको प्यानल सार्वजनिक, एकताबद्ध भई निर्वाचनमा प्रतिस्पर्धा गर्ने उद्घोष। युरोपमा पहिलो पटक चालक नभएको रोबोट ट्याक्सी सेवा शुरू। स्वास्थ्य परीक्षणपछि इमरान खानलाई फेरि जेल पठाइयो र भारतीय क्रिकेट टोलीको बंगलादेश भ्रमण फेरि पनि स्थगित हुन सक्ने। प्याप्सन कास्कीको चेस प्रतियोगिता शुरू, 58 विद्यालयका 106 विद्यार्थी सहभागी। अब समाचार विस्तारमा सुन्नुहोस्। निजी भ्रमणका क्रममा पोखरा आइपुग्नुभएका प्रधानमन्त्री बालेन्द्र शाह बालेन शुक्रबार कास्कीको मासबस्त्री गाउँपालिका वडा नम्बर 6 अस्ताम स्थित अन्नपूर्ण इको भिलेजमा बास बस्नुभएको छ। सड़क मार्ग हुँदै दिउँसो निजी गाड़ीमा पोखरा आइपुग्नुभएका उहाँ स्थल मार्गबाटै अस्ताम पुग्नु भएको हो। मुस्ताङ भ्रमणको तालिका अनुसार पोखरा आउनुभएका प्रधानमन्त्री शाह शनिबार त्यसतर्फ जाने कार्यक्रम छ। पोखराबाट हेलिकप्टर मार्फत मुस्ताङ जाने गरी आवश्यक तयारी गरिएको छ। ग्रामीण परिवेशमा रहेको अन्नपूर्ण इको भिलेजबाट मौसम खुल्दा अन्नपूर्ण हिमश्रृंखला देखिन्छ। सोही स्थानबाट पोखराको हेम्जा बजारको दृश्य समेत अवलोकन गर्न सकिन्छ। प्रधानमन्त्री शाह अस्ताम स्थित अन्नपूर्ण इको भिलेज पुगिसकेको सुरक्षा निकायले पुष्टि गरेको छ। शाह बस्ने भएपछि उक्त इको भिलेजमा अन्य पर्यटकका लागि बुकिङ नलिएको स्रोतले बताएको छ। प्रधानमन्त्रीको निजी भ्रमण भएकाले शुरूमा सुरक्षा निकायलाई यसबारे पूर्व जानकारी थिएन। सुरक्षा निकायका एक अधिकारीले भन्नुभयो, उहाँ पोखरा आइपुगेपछि मात्र भ्रमणबारे जानकारी गराइएको हो। प्रधानमन्त्री शाहको आगमनसँगै इको भिलेज र आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। प्रधानमन्त्री श्रीमती सबिना काफ्ले र छोरी सहित आउनुभएको हो। उहाँ मुस्ताङ समेत जाने र आइतबार फर्कने कार्यक्रम रहेको छ। होटल संघ पोखरा नेपालको आयोजना तथा स्विस कन्ट्राक्ट र युनाइटेड कम्युनिटी नेपालको प्राविधिक सहयोगमा शुक्रबार पोखरामा दिगो पर्यटन विकास सम्बन्धी एक कार्यक्रम सम्पन्न भएको छ। डेभलपिङ इन्क्लुसिभ एण्ड ग्रीन अपर्च्युनिटी डिगो हस्पिटालिटी एक्सचेन्ज 2026 नाम दिएर यो कार्यक्रम आयोजना गरिएको हो। दिगो पर्यटन विकासको लागि होटल क्षेत्रलाई थप अग्रसर गराउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभएको छ। होटल क्षेत्रमा पानीको उचित सदुपयोग, फोहोरको पुनः प्रयोग तथा दिगो व्यवस्थापन र ऊर्जाको किफायती प्रयोगलाई कार्यक्रमले प्रमुख रूपमा जोड़ दिएको अध्यक्ष सुवेदीले बताउनुभयो। हरित पर्यटनको विकास, होटलका सदस्यहरूको हित तथा संख्यात्मक भन्दा गुणस्तरीय पर्यटनलाई जोड़ दिँदै संघले विभिन्न संघ संस्थासँग सहकारी गर्दै यस्ता कार्यक्रम आयोजना गरेको जानकारी पनि उहाँले दिनुभयो। कार्यक्रमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले पानीको सही सदुपयोग होटल क्षेत्रका लागि मात्र नभई सबैका लागि महत्वपूर्ण पक्ष भएको भन्दै यसको आवश्यक मात्रा मात्रै सदुपयोग गर्दा पनि धेरै पानी जोगिन सक्ने भनाई राख्नुभयो। अमेरिकातिर इको टुरिज्म भन्ने गरिए पनि युरोपमा दिगो पर्यटनलाई जोड़ दिने गरिएको अनुभव सुनाउँदै उहाँले पोखराले दिगो पर्यटन विकासको क्षेत्रमा राम्रै प्रगति हासिल गर्दै गरेको बताउनुभयो। युनाइटेड कम्युनिटी नेपाल युनिगनका कार्यकारी निर्देशक विनोद नेउपानेले होटल तथा पर्यटन क्षेत्रमा दिगो पर्यटन विकासको अभ्यासलाई जोड़ दिने गरी आफ्नो संस्थाले व्यवसायसँग सहकारी गरिरहेको जानकारी गराउनुभयो। पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका विभागीय प्रमुख मनोहर कडरियाले वातावरण संरक्षणको ख्याल गर्दै कसले कम भन्दा कम कार्बन उत्सर्जन गर्यो भन्ने विषय समेत आधुनिक विश्वको मुद्दा बन्ने भनाई राख्नुभयो। कार्यक्रममा पर्यटन शिक्षा, पर्यटन प्रवर्धन, दिगो पर्यटन विकास, वातावरण संरक्षण, सौर्य ऊर्जा, फोहोर व्यवस्थापन, पानी व्यवस्थापन लगायतका क्षेत्रमा काम गर्दै आएका झण्डै 1 दर्जन संस्था र विज्ञका तर्फबाट विभिन्न प्रस्तुतिहरू राखिएका थिए। होटल क्षेत्रले हरित र दिगो पर्यटन विकासमा गरेको कामको प्रमाणीकरणमा टुवा पुग्ने हिसाबले के कस्ता पक्षलाई अँगाल्न सकिन्छ भन्ने विषयमा पनि विज्ञहरूले सो अवसरमा प्रस्तुति दिएका थिए। सो अवसरमा रोहिणी इन्जिनियरिङ सर्भिस प्रणाली, जानकी इनर्जी प्रणाली, प्रकृति कन्सल्ट प्रणाली, 500B सोल्युशन प्रणाली, डोको रिसाइकल्स, स्मार्ट पानी प्रणाली, अस्टक इन्जिनियर्स एण्ड कन्स्ट्रक्सन प्रणाली, सस्टेनेबिलिटी सोल्युशन नेपाल प्रणाली लगायतका संस्था र विज्ञको प्रस्तुतिलाई समेटिएको छ। जिल्ला समन्वय समिति कास्कीले स्थानीय तहहरूको आर्थिक वर्ष 82-83 को वार्षिक समीक्षा तथा असल अभ्यास अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको गण्डकी प्रदेश सभा सदस्य देवका पहाड़ीले उद्घाटन गर्नुभएको थियो। पहाड़ीले नेपालको संविधानले व्यवस्था गरेका तीन तहका सरकारहरूबीच प्रभावकारी समन्वय र सहजीकरणमा जीसस कास्कीको भूमिका प्रशंसनीय भएको उल्लेख गर्दै योजनाको छनौट र कार्यान्वयनको लागि स्पष्ट कानूनी र व्यवस्थित संरचना निर्माण जरूरी देखिएको उल्लेख गर्नुभयो। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले कास्कीका पालिकाहरूको कार्य सम्पादनको स्तर र विकास निर्माणका कार्यहरूमा गुणस्तर वृद्धि गर्ने उद्देश्यले स्थानीय सरकार सञ्चालन ऐनले व्यवस्था गरे अनुसार समीक्षा कार्यक्रम अर्धवार्षिक र वार्षिक रूपमा आयोजना गर्ने गरिएको उल्लेख गर्नुभयो। प्रमुख पौडेलले विकासका योजना छनौट प्रक्रिया र प्राथमिकीकरणमा देखिएका त्रुटिका कारण पालिकाहरूको कार्य सम्पादनको स्तर अपेक्षित रूपमा उत्कृष्ट हुन नसकेको उल्लेख गर्दै कास्की पालिकालाई सुशासन, पारदर्शी र जवाफदेहिता सहितको सेवा प्रवाहमा ध्यान दिन आग्रह गर्नुभयो। पौडेलले कास्कीका पालिकाहरूलाई बेरोजमुक्त पालिका बनाउन आग्रह गर्नुभयो। शुक्रबार कास्कीको पोखरा महानगरपालिका, अन्नपूर्ण, माछापुच्छ्रे, रूपा र मादी गाउँपालिकाहरूको आर्थिक वर्ष 82-83 समीक्षा गरिएको र आगामी सोमबार विकासतर्फका कार्यालय एवं मंगलबार सामाजिक सेवा प्रदायक कार्यालयहरूको समीक्षा गरिने जिल्ला समन्वय अधिकारी नवराज बराले जानकारी दिनुभएको छ। कार्यक्रममा पोखरा चेम्बर अफ कमर्सका महासचिव गोकर्ण अधिकारी, नागरिक समाजका सिकागुआ रामबहादुर पौडेल, माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरूङ सहितले मन्तव्य व्यक्त गर्नुभएको थियो। समीक्षामा कास्कीका पालिकाका प्रमुख कार्यकारी अधिकृत, नागरिक समाजका अगुवाहरू, उद्योगी व्यवसायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलको अध्यक्षतामा सम्पन्न समीक्षा कार्यक्रममा स्वागत उपप्रमुख सरिता मालले र सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको सूचना अधिकारी लच्छु शर्माले जानकारी दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपा केन्द्रीय समिति बैठकले 6 विभागमा प्रमुख नियुक्त गरेको छ। शुक्रबार बसेको केन्द्रीय समितिले पूर्वाधार विभागमा निशा डाङ्गी, अन्तर्राष्ट्रिय तथा कूटनीति विभागमा शिशिर खनाल, अर्थ विभागमा लिमा अधिकारी, संगठन विभागमा प्रमोद नेउपाने, सार्वजनिक सेवा तथा जनगुनासो विभागमा विजय जैरू र जनस्वास्थ्य विभागमा तोसीमा कार्कीलाई प्रमुख मनोनित गरेको एक पदाधिकारीले जानकारी दिनुभएको छ। ती सदस्यका अनुसार बैठकले 11 सचिवालय सदस्य मनोनित गरेको छ। शिशिर खनाल, गणेश पराजुली, विराज भक्त श्रेष्ठ, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी, दीपक राज बोहरा, समीक्षा बाँसकोटा, शिव नेपाली, इन्दिरा राणा मगर, मनिष झा र पुरूषोत्तम यादवलाई सचिवालय सदस्यमा मनोनित गरिएको हो। त्यस्तै केन्द्रीय सदस्यमा 9 मनोनित भएका छन्। केन्द्रीय सदस्यमा भूपदेव शाह, सुनिल लम्साल, सुदन गुरूङ, प्रतिभा रावल, पुरूषोत्तम यादव, वसुमाया तामाङ, मनोहर प्रधान, सुरेन्द्र चौधरी, डाक्टर भानुभक्त राई मनोनित हुनुभएको छ। सहमहामन्त्रीमा पुरूषोत्तम यादव, प्रवक्तामा जगदीश करेल र सहप्रवक्तामा नमिता यादव र सुरेन्द्र चौधरी तथा कोषाध्यक्षमा मनोहर प्रधान मनोनित हुनुभएको छ। सहकोषाध्यक्षमा वसुमाया तामाङ मनोनित हुनुभएको छ। पोखरा उद्योग वाणिज्य संघको यी भाद्र 20-21 गते हुने 72 साधारण सभा तथा 36 महाधिवेशनको लागि अध्यक्षका आकांक्षी शोभा गौतमको प्यानल घोषणा भएको छ। आज बिहान पोखरामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी गौतमको प्यानल घोषणा गरिएको हो। गौतम हाल संघको महासचिवको जिम्मेवारीमा हुनुहुन्छ। समावेशी टीम, जुझारू नेतृत्व, सबल संघ, समृद्ध पोखरा नारासहित गौतमले आफ्नो प्यानल घोषणा गर्नुभएको हो। गौतमको प्यानलको वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी, उद्योग उपाध्यक्षमा सौगात थापा, वाणिज्य उपाध्यक्षमा भीम गौतम, महासचिवमा तारानाथ दुङ्गाना, कोषाध्यक्षमा बालकृष्ण कोइराला र उपमहासचिवमा यादव पोखरेललाई राखिएको छ। आफ्नो प्यानल घोषणा गर्न आयोजित कार्यक्रममा अध्यक्षका उम्मेद्वार गौतमले एकताबद्ध भई निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमति अनुरूप प्यानल सहितको उम्मेद्वारी घोषणा गरिएको बताउनुभयो। प्यानल घोषणा गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा वितरित विज्ञप्तीमा पोखरा उद्योग वाणिज्य संघ पोखराको सामाजिक, आर्थिक तथा व्यावसायिक विकासको यात्रामा विगत 7 अग्रणी भूमिका निर्वाह गर्दै आएको गौरवशाली संस्था रहेको र संघले सम्पूर्ण उद्योगी व्यवसायको हकहितको संरक्षण, सामाजिक उत्तरदायित्व वहन, व्यवसाय मैत्री वातावरण निर्माण, स्थानीय उत्पादनको प्रवर्धन, उद्यमशीलताको विकास तथा निजी क्षेत्रको आवाजलाई सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुर्याउँदै आफ्नो गौरवपूर्ण इतिहास निर्माण गरेको उल्लेख छ। यही गौरवपूर्ण इतिहास संस्थाको गरिमा र निजी क्षेत्रप्रतिको जिम्मेवारीलाई आत्मसात गर्दै संघलाई अझ सबल, साझा, गतिशील, पारदर्शी, समावेशी र परिणाममुखी बनाउने उद्देश्यका साथ एकजुट भएका छौं विज्ञप्तिमा भनिएको छ। आफूहरूको प्यानल अनुभव र ऊर्जाको संयोजन भएको साथै समावेशी, जुझारू र प्रतिबद्ध टीम रहेको पनि विज्ञप्तिमा दावी गरिएको छ। उद्योग व्यापार पर्यटन महिला उद्यमशीलता युवा व्यवसाय लगायत निजी क्षेत्र का विभिन्न क्षेत्र और पुस्ता को प्रतिनिधित्व समेट संघलाई नया गति र दिशा दिन प्रयास करने भन्दै बदलिन्दो आर्थिक परिवेश प्रविधि को तीव्र विकास तथा औद्योगिक व्यवसाय भोगिरहेका नयाँ चुनौतीलाई सम्बोधन गर्न अबको नेतृत्व सक्षम सक्रिय र परिणाममुखी हुनुपर्नेमा विज्ञप्तिमा जोड दिइएको छ। गौतमको प्यानलले उद्योगिक व्यवसायको वास्तविक समस्या समाधानको लागि प्रभावकारी पहल गर्ने स्थानीय उत्पादन स्थानीय उद्यम र स्थानीय बजारलाई प्राथमिकता दिने युवा तथा महिला उद्यमशीलतालाई प्रोत्साहन र प्रवर्धन गर्ने लगानी मैत्री वातावरण निर्माणको लागि सरकार तथा सम्बन्धित निकायसँग प्रभावकारी सहकार्य र पैरवी गर्ने पोखराको पर्यटन तथा आर्थिक सम्भावनालाई उद्योग व्यवसायसँग जोड्ने संघलाई प्रविधि मैत्री आधुनिक पारदर्शी र अझ प्रभावकारी संस्थाका रूपमा विकास गर्ने साना मझौला तथा ठूला सबै उद्योगी व्यवसायको साझा आवाजका रूपमा संघलाई स्थापित गर्ने निजी क्षेत्रको सम्मान सुरक्षा र व्यावसायिक अधिकारको लागि सशक्त रूपमा पैरवी गर्ने जस्ता एजेण्डालाई अगाडि सारिएको छ। संघमा यसपटक सभासद कुल चारजनाले नेतृत्वमा आकांक्षी राख्नु भएको छ। आकांक्षीमा अर्जुन पोखरेल उत्तम बुद्धाचार्य र बलराम आचार्यले अहिलेसम्म प्यानल भन्ने सार्वजनिक गर्नुभएको छैन। 2011 सालमा अमृत प्रसाद शेरचनको अध्यक्षतामा स्थापना भएको पोखराको जेठो सामाजिक संस्था संघमा हाल 2731 सदस्य आबद्ध छन्। आज उम्मेद्वारहरूले मनोनयन पत्र लिएका छन् भने 8 गते उम्मेद्वारले मनोनयन पत्र दाखिला गर्नुपर्नेछ। नेपाली कांग्रेस कास्कीले पार्टीभित्र एकता कायम गर्न अपील गरेको छ। जनता र कार्यकर्ताको चाहना नै मजबूत र एकताबद्ध कांग्रेस भएकोले त्यसतर्फ विशेष ध्यान दिन अपील गरेको हो। नेपाली कंग्रेस कास्कीको आज सम्पन्न बैठकले त्यस्तो अपील गरेको नेपाली कंग्रेस कास्कीका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभएको छ। बैठकले नेपाली कांग्रेसको 15 महाधिवेशनको कार्यतालिका अनुसार तोकिएको समयमै वडा पालिका प्रदेशसभा प्रतिनिधि सभा र जिल्ला अधिवेशन सफल बनाउन अधिवेशन परिचालन समितिका साथै विभिन्न उपसमितिहरू गठन गरेको छ। बैठकमा अहिलेसम्म भएको क्रियाशील सदस्यहरूको अध्यावधिका विषयमा छलफल भएको थियो। बैठक नेपाली कंग्रेस कास्कीका सभापति किशोर दत्त बरालको अध्यक्षतामा भएको थियो। नेपाली कांग्रेसको 15 महाधिवेशन प्रक्रिया रोक्न मार्क्सिट पेश भएको रिट निवेदन सर्वोच्च अदालतले अध्ययनका लागि राखेको छ। विशेष महाधिवेशन आधिकारिकता विवादमा पुनरावलोकनको लागि सर्वोच्च अदालतबाट अनुमति भइसकेको अवस्थामा रिट निवेदन अध्ययनका लागि राखिएको हो। महाधिवेशन प्रक्रिया रोक्न माग राखेर नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले वारेस मार्फत सर्वोच्च प्रशासनमा रिट पेश गर्नुभएको थियो। सर्वोच्च प्रशासनले जनाए अनुसार देउवाले वारेस मार्फत रिट पेश गरेको जानकारी दिँदै शुक्रबार अध्ययनका लागि राखिएको छ। आजका लागि रिट अध्ययनका लागि राखिएको छ। बीचमा विदा रहेकाले सोमबार मात्र एउटा निर्णय हुन्छ। सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले भन्नुभएको छ कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का पनि भिन्नै रिट लिएर सोमबार सर्वोच्च जाने तयारीमा हुनुहुन्छ। निर्वाचन आयोगले मतदाता नामावली अध्यावधि गर्न अनुरोध गरेको छ। आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार मतदाता नामावलीलाई शुद्ध अध्यावधि विश्वसनीय तथा वस्तुगत बनाउन नियमित रूपमा मतदाता नामावली अध्यावधि गर्ने कार्य गर्दै आएको छ। यही बमोजिम मौजूदा मतदाता नामावली अध्यावधि गर्ने प्रयोजनको लागि आगामी असोज 1 गते आयोगको वेबसाइटमा मतदाता नामावली प्रकाशन हुनेछ। उक्त मतदाता नामावलीमा रहेको विवरण यथार्थ र अध्यावधिक बनाउन सम्बन्धित मतदाताको समेत महत्वपूर्ण भूमिका रहने भएकोले मतदाता नामावली अध्यावधिक गर्न निर्वाचन आयोगले अनुरोध गरेको हो। मतदाता नामावलीमा आफ्नो नाम थर उमेर ठेगाना लगायतका विवरणमा भएको त्रुटि सच्याउनु पर्ने भएमा कसैले झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको जानकारी भएमा सच्याउन सकिनेछ। कुनै मतदाताको नाम एकभन्दा बढ़ी स्थानमा समावेश रहेको भए एक स्थानमा मात्र कायम गर्न बसाइसरही गरी वा विवाह भई स्थायी ठेगाना परिवर्तन भएको भएमा पनि त्यस अनुसारको विवरण अध्यावधि गर्न भनिएको छ। मतदाता नामावलीको शुद्धता र नियमित अध्यावधिकता निर्वाचनको स्वच्छता निष्पक्षता र विश्वसनीयता कायम गर्ने महत्वपूर्ण आधार भएकोले आफ्नो विवरण अध्यावधिक राख्न तथा मतदाता नामावलीमा रहेको त्रुटि दोहोरो नाम वा अन्य गलत विवरण सच्याउन सम्बन्धित सबै नागरिकबाट सदाझैं सहयोग प्राप्त हुने विश्वास आयोगले गरेको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन् तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्योर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
3: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
4: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले दुई पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, BBA, BITM र BMTM, वार्षिक कार्यक्रम, BVS, BSc माइक्रोबायोलोजी, BEd र BA, व्यवस्थापन, विज्ञान शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
5: विस्तृत जानकारीको लागि
3: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की, फोन 061-581-822-87।
6: हेलो पोखरा, बीवाईडी सर्विस को सुपेरियर र सिन्सियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदैछ। यो सँगै बीवाईडी 3 इयर्स फेसिलिटीज, सेल्स सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुनेछ। प्लिज डू विजिट अस एट बुद्ध चोक 10 पोखरा।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
5: उपचार हुने रोगहरू
2: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
7: खुट्टाको रगतको नसा सम्बन्धी
2: भेरिकोस भेन्सको उपचार,
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
5: अपरेसन पश्चात दुखाइ कम हुने,
7: उपचार गरेपछि छिटो निको हुने,
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
7: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
8: फोन 061-590-162-590-163।
9: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय को पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-98-190।
10: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
11: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
10: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
11: आजै बुक गर्नुहोस्,
8: www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 9853559928 विजिट www.landmarknepal.com
12: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 0615674558577903 मौकाको फाइदा उठाउनुहोस्
13: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
14: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
15: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म
14: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061587266 र 5 53834

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। कास्कीको पोखरामा सेती नदीको खोजमा खसेर भीरमा अड्किएका एक युवकको प्रहरीले जीवितै उद्धार गरेको छ। पोखरा महानगरपालिका वडा नम्बर 9 स्थित शान्तिवन रामघाटमा सेती नदीको भीरबाट करिब 30 मिटर तल खसेका 28 वर्षका अनिल परियारको शुक्रबार बिहान उद्धार गरिएको हो। उनी रूपन्देही जिल्लाको बुटबल उपमहानगरपालिका नम्बर 9 घर भई आलपोखराको पृथ्वी चोकमा बस्दै आएका थिए। बिहिबार बिहान करिब 6 बजेर 5 मिनटको समयमा परियार भीरबाट खसेर अड्किएको सूचना प्रहरीले प्राप्त गरेको थियो। परियार नदीको खोजमा अड्किएको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय कास्की र सीआरबी पृथ्वी चोकबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरी टोलीले तत्कालै सक्रियता देखाउँदै उहाँलाई भीरबाट निकालेको हो। उद्धार गरिएका परियारलाई तत्काल उपचारको लागि पोखरा स्थित पश्चिम क्षेत्रीय अस्पताल पठाइएको छ। प्रहरीका अनुसार शुरूमा उहाँको उमेर 30 वर्षको हारिमा अनुमान गरिएको भए पनि पछि उहाँ 28 वर्षको भएको खुलेको छ। अस्पतालमा उपचार भइरहेका परिवारको अवस्था अहिले मध्यम रहेको छ। उहाँ अहिले बोल्न सक्ने अवस्थामा रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिनुभएको छ। घटनास्थलमा प्रहरी टोली समयमै पुगेका कारण उहाँको ज्यान जोगाउन सफल भएको स्थानीयले बताएका छन्। हप्ताको अन्तिम कारोबार दिन शेयर बजार घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज शुक्रबार 10.67 अंकले घटेर 2618.72 बिन्दुमा झरेको छ। लगातार 4 कारोबार दिन घटेर हिजो बढ़ेको नेप्सी आज घटेको हो। आज म्युचुअल फण्ड बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 198 वटा कम्पनीको शेयर घटेकोमा 70 वटाको बढ़ेको छ। यस्तै 10 वटा कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज धौलागिरी लघुवित्त लक्ष्मी भ्यालु फण्ड 2 र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयर 5% भन्दा धेरैले घटेको छ। आज नेप्सी सँगै कारोबार रकम पनि घटेको छ। हिजो 4 अर्ब 40 करोड़को कारोबार भएकोमा आज 344 वटा कम्पनीको 1 करोड़ 22 हजार कित्ता शेयर 4 अर्ब 16 करोड़ रूपियाँमा किनबेच भएको छ। विश्व प्रसिद्ध राइड हेलिङ प्लेटफर्म उबरले युरोपमै पहिलोपटक क्रोएसियाको राजधानी जाग्रेबमा आफ्नो रोबोट ट्याक्सी अर्थात चालकविहीन ट्याक्सी सेवा शुरूआत गरेको छ। क्रोएसियाली स्वायत्त कम्पनी भर्नसँगको सहकार्यमा अस्ति बुधबारदेखि चालकविहीन ट्याक्सी सञ्चालनमा आएको चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। यससँगै जाग्रेब उबर एप मार्फत स्वचालित ट्याक्सी बुक गर्न सकिने युरोपको पहिलो शहर बनेको छ। भर्नका सह संस्थापक एवं प्रमुख डिजाइन अधिकृत एड्रियानो मुद्रिगाले यो उपलब्धि वर्षौंको निरन्तर प्रयास र प्राविधिक विकासबाट सम्भव भएको बताउनु भएको छ। स्वचालित ट्याक्सीको सुरक्षा सुनिश्चित गर्न हरसम्भव प्रयास भइरहेको छ। ती ट्याक्सीको ड्याशबोर्डमा जडान गरिएको ट्याब्लेट मार्फत शहरका चोक ट्राफिक लाइट र पैदल यात्रीका बीचबाट कसरी मार्ग निर्देशन गरिरहेको छ भन्ने कुराको निरन्तर अनुगमन गरिन्छ। वर्णले चिनिया साझेदार पोनी याईसँगको सहकार्यमा यो प्रविधि विकास गरेको हो। भविष्यमा थप सुविधायुक्त ट्याक्सी सञ्चालनमा ल्याउने योजना रहेको मन्त्रीकाले बताउनु भएको छ। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई आज बिहान इस्लामाबादमा रहेको शिफा इन्टरनेशनल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर फेरि जेलमा पठाइएको छ। पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरारका अनुसार खानलाई नेत्ररोग विशेषज्ञ मुटुरोग विशेषज्ञ र फिजिसियन सहितको टोलीले जाँच गरेको थियो। परीक्षणपछि डाक्टरहरूले पूर्व प्रधानमन्त्री खान चिकित्सकीय रूपमा तन्दुरुस्त रहेको बताएको बीबीसीले जनाएको छ। सर्वोच्च अदालतले गएको मंगलबार खानलाई 48 घण्टाभित्र अस्पताल लगेर स्वास्थ्य परीक्षण गराउन आदेश दिएको थियो। इमरान खान भ्रष्टाचारको आरोपमा सन् 2023 जेलमा हुनुहुन्छ। उहाँले आफूमाथि लागेका आरोपहरू राजनैतिक प्रतिशोधबाट पीड़ित रहेको दावी गर्दै आउनुभएको छ। पूर्व प्रधानमन्त्री खानका वकिलहरूले उहाँ विभिन्न समस्याबाट ग्रसित भए पनि विशेषज्ञ चिकित्सकबाट उपचार हुन नसकेको दावी गर्दै आएका थिए। बंगलादेश क्रिकेट बोर्ड बीसीबीका अध्यक्ष तमिम इकबालले अर्को महिनाको लागि तय भएको भारतको बंगलादेश भ्रमण फेरि स्थगित हुन सक्ने संकेत गर्नुभएको छ। भारतको बंगलादेश भ्रमणबारे अहिले भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआई र बीसीबी बीच छलफल चलिरहेको क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिक इन्फोले जनाएको छ। यो भ्रमण शुरूमा गएको वर्षको अगस्तका लागि तय भएको थियो तर पछिल्लो पटक आउँदो सेप्टेम्बरसम्म सरेको छ। गएको जनवरीमा बीसीबीले भारतीय टोलीले ढाका र चट्टोग्राममा 3 वटा एकदिवसीय र 3 वटा T20 क्रिकेट खेल्ने घोषणा गरेको थियो तर बीसीसीआईले यस सम्बन्धमा सार्वजनिक घोषणा गरेको छैन। निर्धारित तालिका अनुसार पहिलो एकदिवसीय क्रिकेट सेप्टेम्बर 3 हुने तय छ तर मिति फेरि परिवर्तन हुन सक्ने अनुमान छ। इण्डियन प्रिमियर लीग आईपीएलको टोली कोलकाता नाइट राइडर्सले बंगलादेशी खेलाड़ी मुस्ताफिजुर रहमानलाई टोलीबाट हटाएपछि दुई बोर्डबीचको सम्बन्ध चिसिएको थियो।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याप्सन कास्कीले बुद्धिचाल प्रतियोगिता आयोजना गरेको छ। प्याप्सन कास्कीमा आबद्ध 102 विद्यालय मध्ये 58 विद्यालयको सहभागितामा प्रतियोगिता शुरू भएको हो। प्रतियोगितामा 58 छात्र र 48 छात्रा गरी 106 विद्यार्थी सहभागी भएको कार्यक्रम संयोजक रेखा थापा कार्कीले जानकारी दिनुभएको छ। प्याप्सन कास्कीको वार्षिक कार्यक्रम अन्तर्गत विद्यार्थीमा बुद्धिचाल खेलप्रतिको रूचि बढ़ाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। संयोजक कार्कीका अनुसार प्रतियोगिता मार्फत बुद्धिचाल खेलको प्रचार प्रसार सँगै बाल बालिकालाई एकत्रित हुने अवसर प्रदान गर्नुको साथै उनीहरूमा एकाग्रता सोच्ने क्षमता र रणनीतिक कौशल विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालय तथा विद्यार्थीलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएका छन्। छात्र र छात्रातर्फ दुवै विधामा उत्कृष्ट 10 स्थानसम्म हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत गरिने कार्यक्रम संयोजक कार्कीले बताउनुभयो। प्रतियोगिताको शुभारम्भ प्याप्सनका केन्द्रीय उपाध्यक्ष प्रेमप्रसाद शर्माको उपस्थितिमा भएको हो। कार्यक्रममा उहाँले विद्यार्थीको बौद्धिक क्षमता विकासमा खेलकुदको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै बुद्धिचाल जस्ता खेललाई विद्यालय तहबाटै प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभयो। प्याप्सन कास्कीका अध्यक्ष सडानन्द गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्याप्सन कास्कीका सचिव सुरेन्द्र मानसिंह भण्डारीले गर्नुभएको थियो। प्याप्सन कास्कीका सहसचिव डिलीराम अर्यालका अनुसार प्रतियोगिताको निर्णायक संयोजनको जिम्मेवारी बुद्धिचाल संघ कास्कीले लिएको छ। संघका प्राविधिक तथा निर्णायकको समन्वयमा प्रतियोगिताका खेलहरू सञ्चालन भइरहेका छन्। विद्यालय तहमा आयोजना आउने यस्ता प्रतियोगिताले विद्यार्थीलाई पाठ्य पुस्तकको अध्ययनसँगै बौद्धिक तथा सृजनात्मक गतिविधिमा सहभागी गराउन महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ। प्याप्सन कास्कीले आगामी दिनमा पनि विद्यार्थीको क्षमता विकास र प्रतिभा पहिचानको लागि विभिन्न अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिने जनाएको छ। अस्ट्रेलियामा आजदेखि शुरू भएको टफिन टी20 श्रृंखलामा नेपालको यी टोली पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकसँग 8 विकेटले पराजित भएको छ। नेपालीले दिएको 123 रनको लक्ष्य नर्दर्न टेरिटोरीले 15 ओभरमा 2 विकेट गुमाएर भेटायो। नर्दर्न टेरिटोरीका डाउटचिज होगेन बुजेमले नट आउट 50, जोर्डन सिलिकले नट आउट 42 रन बनाए। नेपाल एका पवन सराफले 2 विकेट लिएका थिए। यस अगाडि डार्विनमा टस हारेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 8 विकेट गुमाएर 122 रन बनाएको थियो। नेपाल एका पवन सराफले 41 रन बनाए। नर्दर्न टेरिटोरीका हमिस मार्टिनले 3 विकेट लिएका थिए। प्रतियोगितामा नेपालले भोलि बंगलादेशको हाई पर्फर्मेन्ससँग भदौ 8 गते होर्बार्ट हरिकेन्स एकाडेमी, भदौ 10 गते अस्ट्रेलियन क्यापिटल टेरिटोरी, भदौ 11 गते हैदराबाद किङ्स मेन एकाडेमी र भदौ 13 गते भिक्टोरिया सीए 11सँग खेल्ने तालिका छ। नेपाल क्रिकेट संज्ञानका अनुसार अस्ट्रेलियामा रहँदा नेपालीले न्यूजील्याण्ड, तास्मानिया र साउथ अस्ट्रेलियासँग एक दिवसीय अभ्यास खेल पनि खेल्नेछ। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। प्रधानमन्त्री बालेन्द्र शाह कास्कीको अस्ताममा पोखराबाट हेलिकप्टर मार्फत शनिबार मुस्ताङ जाने। शुक्रबार पोखरामा दिगो पर्यटन विकास सम्बन्धी कार्यक्रम आयोजना, होटल क्षेत्रलाई थप अग्रसर गराउने उद्देश्य। कास्कीका स्थानीय तहहरूको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न, स्पष्ट कानून तथा व्यवस्थित संरचना निर्माण जरूरी। राष्ट्रपा केन्द्रीय समिति बैठकले 6 विभागमा प्रमुख नियुक्त गर्यो, 11 जनालाई सचिवालय सदस्य मनोनित। पोखरा उद्योग वाणिज्य संघको 36 अधिवेशन अन्तर्गत शोभा गौतम नेतृत्वको प्यानल सार्वजनिक, एकताबद्ध भई निर्वाचनमा प्रतिस्पर्धा गर्ने उद्घोष। युरोपमा पहिलो पटक चालक नभएको रोबोट ट्याक्सी सेवा शुरू, स्वास्थ्य परीक्षणपछि इमरान खानलाई फेरि जेल पठाइयो र भारतीय क्रिकेट टोलीको बंगलादेश भ्रमण फेरि पनि स्थगित हुन सक्ने। प्याप्सन कास्कीको चेस प्रतियोगिता शुरू, 58 विद्यालयका 106 विद्यार्थी सहभागी। अवस्त साँझ 6 बजेको अनुपर्ण हाइलाइट यति नै। प्राविधिक मित्र आर्यन सँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अनुपर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: आउनुहोस् सँगै दौडौ स्वस्थ बनौ।
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
3: यस पटकको विशेष आकर्षणमा भूपु सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर पोखरा 11 फुलबारी।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokharamarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
4: गण्डकी हेल्थ केयर नयाँ बजार पोखरामा विशेषज्ञ डाक्टर आउने सूचना। यही भाद्र 6 गते शनिबार बिहान 9 बजे दम तथा श्वास प्रश्वास रोग विशेषज्ञ डीएम पल्मोनरी क्रिटिकल केयर स्लिप मेडिसिन हिम्स भारत आन्तरिक चिकित्सा केयोमा कार्यरत विशेषज्ञ डाक्टर सुवर्ण आचार्य आउँदै हुनुहुन्छ। आफ्नो स्वास्थ्यको जाँच गराई मौकाको फाइदा लिनुहोला। 2 हप्ता भन्दा बढी समयदेखि खोकी लागिरहेको श्वास फेर्न गाह्रो हुने वा श्वास फुल्ने श्वास फेर्दा घ्यार घ्यार आवाज आउने छाती दुख्ने वा छाती थिचिएको महसुस हुने ज्वरो आउने थकामा रगत देखिने र तौल घट्दै जाने बिना कारण थकाई महसुस हुने बारम्बार छातीमा संक्रमण वा निमोनिया हुने सुत्दा धेरै घुर्ने निन्द्रामा हिँड्ने बोल्ने बिहान उठ्दा टाउको दुख्ने निन्द्रामा अचानक श्वास रोकिए जस्तो भई बिउजिने राति सुते पनि दिनभरि निन्द्रा लागिरहने बारम्बार नाक बन्द हुने घाँटी खस हुने आँखा रातो हुने छातीबाट आवाज आउने फोक्सोमा पानी जम्ने कोविड संक्रमण पछिको फोक्सो सम्बन्धी समस्या भएका बिरामीहरूले तुरन्तै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला। डाक्टर आउने मिति यही भाद्र 6 गते शनिबार समय बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क गण्डकी हेल्थ केयर प्राइभेट लिमिटेड नयाँ बजार पोखरा जीएमसी मेडिकल कलेजको एक पारिपट्टि। मोबाइल नम्बर 9845152646। याद गर्नुहोस् फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162 590-163। अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
7: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू
7: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
8: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
7: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
8: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
7: न्युरो सर्जरी सेवा,
8: बाल रोग,
7: नाक कान तथा घाँटी रोग,
8: मानसिक तथा स्नायु रोग,
7: प्रसूति तथा स्त्री रोग,
8: छाला, यौन तथा कुष्ठ रोग,
7: नेत्र रोग,
8: दाँत तथा मुख रोग,
7: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
8: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
7: सुविधा सम्पन्न आईसीयू सेवा,
8: डिजिटल एक्सरे,
7: सिटी स्क्यान सेवा,
8: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
7: इन्डोस्कोपी, ईसीजी, इईजी, पीटीए,
8: फिजियोथेरापी, युरोफ्लोमेट्री,
7: केमोथेरापी,
8: सुरक्षित गर्भपतन सेवा,
7: होल बडी चेकअप, हेल्थ प्याकेज,
8: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
7: फोन 061-572-648 572-849।
9: हेलो
10: हजुर, नमस्कार।
9: हेलो
10: नमस्कार काका, सुन्नु भएन?
9: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरै पाइन।
10: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
9: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
10: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
9: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
10: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
9: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
11: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
12: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
13: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
12: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
13: साँच्चै हो र?
12: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
13: हो त?
12: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
14: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98-02-85-17-17, 98-02-85-17-17।
2: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
15: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट ब्याङ्कसँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
16: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-871। मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
17: च्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
15: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-01031, 97150-01031। पोखरा न्यू रोड बीएनडी भवन, सानिमा बैंक रहेको भवन।
18: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
2: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
18: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI & Diagnostic Center मा उपलब्ध। उपलब्ध छ।
2: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
18: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-027-29।
2: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
19: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लालगण्डे इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
19: विस्तृत जानकारीका लागि लागराण्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 061-573-163-582-844, वेबसाइट www.lagrandi.edu.np।

0: हेरचाह
1: कैंसर सर्जरी राहतकारी हेरचाह
0: केयरगिवर हेरचाहकर्ता घरेलू सेवा
1: डॉक्टर लैब सेवा
0: औषधि डेलीवरी सेवा
1: उपकरण बहाल सेवा तपाईको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलीढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061411777 मोबाइल 9856799277
2: अयानी मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
3: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउ न
2: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
3: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
0: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 0165685536 मोबाइल 9856000536
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761000253
5: हो सुरेश बिहान बिहान कता जान लागिस्
3: हेर्ने रमेश भएको मोबाइल बिग्रियो त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस् यार आजको पास त उतै होला हस् यार
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ जाम हिँड बरु मेरो ब्यागमा गएर आइहालम
1: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस् तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ साथै यस मोबाइल टावरमा सीसी क्यामेरा विभिन्न कन्सल्टेन्सी होटल सहकारी संस्था पनि रहेका छन् त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ प्रोप्राइटर उदय केसी लाउरे दाई महेन्द्र पुल मोबाइल टावर मोबाइल 9856048082 9481648082
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0615274256375256
1: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
3: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
7: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन
2: अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्ष देखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको।

0: कार्यका लागि 01585895076044
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईको स्वास्थ्य हाम्रो भरोसा।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
3: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
3: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
1: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सम्पूर्ण ओपीडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
3: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
3: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
3: आँखा छर्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
3: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
3: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
3: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
3: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
4: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार, फोन 01159217599219।
3: स्वस्थ आँखा स्वच्छ दृष्टि।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महीना को तेस्रो शनिवार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुरमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह 12 बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैनपुल पोखरा, फोन 01857226 र 5 53834।

0: अब रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चिज बल्स चिकन ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला साँझको 7 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
6: 93.4 आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
7: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
6: नेपाल आदिवासी जनजाति महासंघ।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं
3: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं
2: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं
3: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ
2: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन् यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ
4: यस पटकको विशेष आकर्षणमा भूपू सैनिक दौड त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ मिति यही 2083 साल भदौ 6 गते शनिबार स्थान सिद्धेश्वर महादेव मन्दिर पोखरा 11 फुलबारी
2: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला सम्पर्क 061588716
3: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाचन माथिल्लो तल्ला
2: वेबसाइट www.pokhramarathon.org
3: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061527426 5375256

0: साताभरिको शेयर बजारको उतार चढाव कसको कति कारोबार
1: सम्पूर्ण जानकारीका लागि
0: कार्यक्रम शेयर बजार।
2: नमस्कार, शान्ति र विकासका लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम शेयर बजारमा तपाईँलाई स्वागत छ। म हुँ शोभा नेपाल, प्राविधिक सहकर्मी आरएन थापाको साथमा। तपाईँ कार्यक्रम शेयर बजार हरेक साताको शुक्रबार बेलुकी 7 बजे रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जबाट सुन्दै आइरहनु भएको छ। साथै तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्जसँगै अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत पनि एकसाथ सुनिरहनु भएको छ। आजको यो अर्को नयाँ श्रृंखलामा पनि हामी तपाईँलाई शेयर बजारमा कारोबार भएका विभिन्न कम्पनीहरूको साप्ताहिक जानकारी गराउँदछौ। साथै विभिन्न कम्पनीहरूले निष्कासन गरिरहेका र छिट्टै निष्कासन गर्न लागेका साधारण शेयर आईपीओ, एफपीओ, हकप्रत बोनस र लिलामी शेयरहरूको बारेमा पनि हामी यस कार्यक्रममा जानकारी गराउँदछौ। साथै शेयरसँग सम्बन्धित अन्य नयाँ गतिविधिहरू पनि हामी यस कार्यक्रममा प्रस्तुत गर्दछौ। कार्यक्रमको शुरूआत गरौं साताभरि कारोबार भएका कम्पनीहरूको शेयर गतिविधिबाट। यो साता पनि शेयर बजारमा 5 दिन नै शेयर कारोबार भएको छ। सोमबारबाट आज शुक्रबारसम्म कारोबार भएको बजारमा सोमबार 2.25 अङ्क, मंगलबार 19.34 अङ्क र बुधबार 0.26 अङ्कले घटेको थियो। यो साता शेयर बजार घटे पनि कारोबार रकम भने अघिल्लो साताको तुलनामा सामान्य वृद्धि देखिएको छ, जस अनुसार सोमबार 3.29 अर्ब, मंगलबार 5.57 अर्ब र बुधबार 5.52 अर्ब रूपियाँ माथिको दैनिक कारोबार भएको थियो। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा युनाइटेड अजोर्ड इन्सुरेन्सको हकप्रत शेयर सूचीकृत भएको छ। नेप्सेमा कम्पनीको 23,10,000 किता शेयर सूचीकृत भएको हो। सूचीकृत पश्चात उक्त कम्पनीको शेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ। यस्तै नेपाल स्टक एक्सचेन्ज नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। नेप्सेमा साल ट्रेडिङ कर्पोरेशनको 9.5% बोनस बाबतको 3,04,681 किता बोनस शेयर सूचीकृत भएको हो। सूचीकृत पश्चात उक्त कम्पनीको शेयर पनि सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ। श्रोतापिन, तपाईँले रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जबाट शेयर बजारका गतिविधिहरू सुनिरहनु भएको छ। कार्यक्रममा अब हामी विभिन्न कम्पनीहरूले निष्कासन गरिरहेका र निष्कासन गर्न लागेका साधारण शेयर आईपीओ, हकप्रत र लिलामी शेयरहरूको बारेमा जानकारी गराउँदछौ। नेपाल धितोपत्र बोर्ड सेवनमा प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ जारी गर्न अनुमति माग्दै 4 कम्पनीले आवेदन दिएका छन्। ती कम्पनीहरूले कुल 79,02,500 किता शेयर निष्कासनका लागि सेवनमा आवेदन दिएका हुन्। आईपीओ निष्कासनका लागि आवेदन दिने कम्पनीहरूमा मकरीगाड हाइड्रो पावर लिमिटेड, कालिन्चोक इन्भेस्टमेन्ट कम्पनी लिमिटेड, इन्द्रणी मसरूम फार्म लिमिटेड र मध्यपुर अस्पताल लिमिटेड रहेका छन्। सेवनमा प्राप्त विवरण अनुसार मकरीगाड हाइड्रो पावरले 22,27,500 किता शेयर निष्कासनका लागि साउन 22 गते आवेदन दिएको छ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। त्यस्तै कालिन्चोक इन्भेस्टमेन्टले 24,00,000 किता शेयर निष्कासनका लागि साउन 29 गते आवेदन दिएको छ। कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धकमा नपिल इन्भेस्टमेन्ट लिमिटेड रहेको छ। त्यसै गरी इन्द्रणी मसरूम फार्मले 8,75,000 किता सेयर निष्कासनका लागि साउन 22 गते आवेदन दिएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। त्यस्तै मध्यपुर अस्पतालले 28,00,000 किता सेयर निष्कासनको अनुमति माग्दै साउन 22 गते सेभेनमा आवेदन दिएको छ। अस्पतालको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी पनि मुक्तिनाथ क्यापिटल लिमिटेडले पाएको बताइएको छ। निष्कासनका लागि सेभेनबाट अनुमति प्राप्त भएपछि मात्र कम्पनीहरूले सार्वजनिक निष्कासन प्रक्रिया अघि बढ़ाउन सक्नेछन्। कृषि क्षेत्रमा लामो समयदेखि सक्रिय एग्री केयर नेपाल लिमिटेडले कम्पनीको पुँजी संरचना, सुदृढीकरण, वित्तीय तथा व्यावसायिक अवस्थाको विस्तृत अध्ययन र भविष्यमा सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने तयारीलाई अघि बढ़ाउने उद्देश्यले नेपाल लाइफ क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाइजरी सर्भिसेस सम्बन्धी सम्झौता गरेको छ। कम्पनीले आफ्नो संस्थागत विकास तथा पुँजी बजारमा प्रवेशको तयारीलाई थप व्यवस्थित बनाउँदै आगामी दिनमा सर्वसाधारणलाई समेत कम्पनीको विकास यात्रामा सहभागी गराउने लक्ष्य लिएको छ। कामना सेवा विकास बैंकको संस्थापक सेयर आम सर्वसाधारणका लागि बिक्रीमा राखिएको छ। कम्पनीले त्यसअघि संस्थापक सेयरधनीहरूका लागि बिक्री खुला गरेको थियो, तर तोकिएको समयमा संस्थापक सेयरधनीबाट आवेदन नपरेपछि आम सर्वसाधारणले खरिद गर्न पाउने गरी बैंकले सेयर बिक्रीमा राखेको हो। यस्तै स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको 3,500 किता सेयर बिक्रीका लागि राखेको हो। उक्त सेयरमा हाल कायम कम्पनीका संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने कम्पनीले जनाएको छ। इन्भेस्टमेन्ट मेगा बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले 5 जना संस्थापकको नाममा रहेको 1,74,887 किता सेयर बिक्रीमा राखेको हो। मिड सोलो हाइड्रो पावर लिमिटेडको 77,00,000 भन्दा बढ़ी किता सेयरको लक इन अवधि असोजमा सकिने भएको छ। कम्पनीको 77,63,153 किता सेयरको लक इन अवधि आउँदो असोज 10 गतेबाट सकिने भएको हो। सिद्धार्थ बैंकले 1,57,000 भन्दा बढ़ी किता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गरेर 2 जना संस्थापक सेयरधनीको नाममा रहेको 1,57,479 किता सेयर बिक्रीमा राखेको हो। हवस् त यिनै गतिविधिहरू सहित आजलाई सेयर बजार कार्यक्रम यति नै। अर्को श्रृंखलामा सेयर बजारका अन्य नयाँ गतिविधिहरू लिएर उपस्थित हुने नै छौ। तबसम्मको लागि प्राविधिक सहकर्मी आर्यन थापालाई धन्यवाद दिँदै आजको यो श्रृंखलाबाट म शोभा नेपाल पनि विदा हुन्छु। नमस्कार।

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434329239, 98028-59321, 061-581-871।
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
2: तपाईँ हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
3: खुट्टाको रगतको नसा सम्बन्धी
2: भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेसन पश्चात दुखाइ कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
4: फोन 061-590-162 590-163।
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426, 537-526।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190।
5: ओहो छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
6: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
5: त्यसको लागि त चिन्तै छैन। बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
6: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
5: ल, तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
6: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
5: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
4: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98028-50701 98028-50702।
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
8: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
9: गण्डकी हेल्थ केयर नयाँ बजार पोखरामा विशेषज्ञ डाक्टर आउने सूचना यही भाद्र 6 गते शनिबार बिहान 9 बजे दम तथा श्वास प्रश्वास रोग विशेषज्ञ डीएम पल्मोनरी क्रिटिकल केयर स्लिप मेडिसिन हिम्स भारत आन्तरिक चिकित्सा केयुमा कार्यरत विशेषज्ञ डाक्टर सुवर्ण आचार्य आउँदै हुनुहुन्छ। आफ्नो स्वास्थ्यको जाँच गराई मौकाको फाइदा लिनुहोला। दुई हप्ता भन्दा बढी समयदेखि खोकी लागिरहेको, श्वास फेर्न गाह्रो हुने वा श्वास फुल्ने, श्वास फेर्दा घ्यार घ्यार आवाज आउने, छाती दुख्ने वा छाती थिचिएको महसुस हुने, ज्वरो आउने, थकामा रगत देखिने र तौल घट्दै जाने, बिना कारण थकाई महसुस हुने, बारम्बार छातीमा संक्रमण वा निमोनिया हुने, सुत्दा धेरै घुर्ने, निन्द्रामा हिँड्ने बोल्ने, बिहान उठ्दा टाउको दुख्ने, निन्द्रामा अचानक श्वास रोकिए जस्तो भई बिउजिने, राति सुते पनि दिनभरि निन्द्रा लागिरहने, बारम्बार नाक बन्द हुने, घाँटी खसखस हुने, आँखा रातो हुने, छातीबाट आवाज आउने, फोक्सोमा पानी जम्ने, कोविड संक्रमण पछिको फोक्सो सम्बन्धी समस्या भएका बिरामीहरूले तुरन्तै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला। डाक्टर आउने मिति यही भाद्र 6 गते शनिबार, समय बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क गण्डकी हेल्थ केयर प्राइभेट लिमिटेड, नयाँ बजार पोखरा, जीएमसी मेडिकल कलेजको एक पारी पछि। मोबाइल नम्बर 9845152646। याद गर्नुहोस्, फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ।
4: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
10: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
10: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोत्यो एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T MRI नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 0615917828, मोबाइल 9856007729।
11: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल UK, USA, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
4: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, BND भवन, सानीमा बैंक रहेको भवन।
12: के तपाईँ UK युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप ING द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 9802851717, 9802851717।

0: हजुर हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: बगाउने
1: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला
0: ज्ञान मसाला।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
5: सुवर्ण अवसर।
6: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
5: उपचार हुने रोगहरू
6: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
7: खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
5: अपरेसन पश्चात दुखाइ कम हुने,
7: उपचार गरेपछि छिटो निको हुने,
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
7: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
8: फोन 061-590-162 590-163।
9: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
10: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
11: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
12: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
11: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
13: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
14: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
13: नेपाल आदिवासी जनजाति महासंघ।
0: हेलो
15: हजुर, नमस्कार।
0: हेलो
15: नमस्कार काका, सुन्नु भएन?
0: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
15: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
0: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
15: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
0: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
15: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
0: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
16: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
17: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-578-162।
18: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
19: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
18: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
19: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
20: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
17: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट, ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर, फोन 061-577-007, 97-623-36-817।
21: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
22: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
23: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
24: होम केयर सेवा, होम केयर सेवा।
17: हेलो होम केयर, डाक्टर नर्स केयर गिभरको सेवा आयो घर घर।
24: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
17: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
24: हाम्रा सेवा सेवाहरू, वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
17: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
24: सुत्केरी नवजात शिशुको हेरचाह,
17: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
24: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
17: डाक्टर ल्याब सेवा,
24: औषधि डेलिभरी सेवा,
17: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-569-2-77।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: हेलो के छ तेरो खबर
2: ठिक छु यार सन्चै छस्
1: सन्चै छु अब भिसा लागेपछि त पार्टी दिने होला नि
2: पार्टी त दिनुहुन्थ्यो किनमेल गर्न बाँकी नै छ यार
1: मैले त सबै किनमेल गरिसके अब बेडसिट सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ
2: मैले पनि किन्नु छ के सँगै किनौँ न
1: तिमी जाने अस्ट्रेलिया म क्यानाडा यार
2: सबै ठाउँको व्यवसायिक अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार हो त्यही जाम न
1: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे ब्रान्डेड तन्न पाइन्छ त्यहाँ
3: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ साथै भ्याकुम ब्याग पनि उपलब्ध छ
4: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट सिरानी कुसन सिरक ब्ल्याङ्केट ब्ल्याङ्केट कभर बेड कभर दिवान सेट डोर सेट समर ब्ल्याङ्केट कुसन कभर टावल कुर्ता टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार गैरापाटन पोखरा प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम मोबाइल 9856031412 9864667887
5: तन्ना आजै फेरि हाल्नुहोस्
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
8: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 5 53-834

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 8 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4
6: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
7: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
6: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
7: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
6: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
8: यस पटकको विशेष आकर्षणमा भूपू सैनिक दौड, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर, पोखरा 11 फुलबारी।
6: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
7: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला।
6: वेबसाइट www.pokhramarathon.org।
7: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च।

0: पोखरा। पोखरामा एकमात्र ईएमबीए कलेज एक्जिक्यूटिव मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फैकल्टीबाट बैचलर्स गर्नुभएको जस्तै बीबीए, बीई, बीकॉम, बीबीएस, बीएचएम, बीसीए, बीएएलएलबी, बी फार्मा, एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
1: सँगै दौडौ स्वस्थ बनाऊ। प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
2: स्वच्छ पोखरा, स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
3: यस पटकको विशेष आकर्षणमा भूपु सैनिक दौड़, त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड़ रहनेछ। मिति यही 2083 साल भदौ 6 गते शनिबार। स्थान सिद्धेश्वर महादेव मन्दिर, पोखरा 11 फुलबारी।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokhramarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।

0: रॉयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
1: गण्डकी हेल्थ केयर नयाँ बजार पोखरामा विशेषज्ञ डाक्टर आउने सूचना। यही भाद्र 6 गते शनिबार बिहान 9 बजे दम तथा श्वास प्रश्वास रोग विशेषज्ञ डीएम पल्मोनरी क्रिटिकल केयर स्लिप मेडिसिन हिम्स भारत आन्तरिक चिकित्सा केयुमा कार्यरत विशेषज्ञ डाक्टर सुवर्ण आचार्य आउँदै हुनुहुन्छ। आफ्नो स्वास्थ्यको जाँच गराई मौकाको फाइदा लिनुहोला। दुई हप्ता भन्दा बढी समयदेखि खोकी लागिरहेको, श्वास फेर्न गाह्रो हुने वा श्वास फुल्ने, श्वास फेर्दा घ्यार घ्यार आवाज आउने, छाती दुख्ने वा छाती थिचिएको महसुस हुने, ज्वरो आउने, थकामा रगत देखिने र तौल घट्दै जाने, बिना कारण थकाई महसुस हुने, बारम्बार छातीमा संक्रमण वा निमोनिया हुने, सुत्दा धेरै घुर्ने, निन्द्रामा हिँड्ने बोल्ने, बिहान उठ्दा टाउको दुख्ने, निन्द्रामा अचानक श्वास रोकिए जस्तो भई बिउजिने, राति सुते पनि दिनभरि निन्द्रा लागिरहने, बारम्बार नाक बन्द हुने, घाँटी खस्क हुने, आँखा रातो हुने, छातीबाट आवाज आउने, फोक्सोमा पानी जम्ने, कोविड संक्रमण पछिको फोक्सो सम्बन्धी समस्या भएका बिरामीहरूले तुरन्तै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला। डाक्टर आउने मिति यही भाद्र 6 गते शनिबार, समय बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क गण्डकी हेल्थ केयर प्राइभेट लिमिटेड, नयाँ बजार पोखरा, जीएमसी मेडिकल कलेजको एक पारिपट्टि। मोबाइल नम्बर 9845152446। याद गर्नुहोस्, फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ।
2: हेलो,
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
5: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
8: ठण्डु बाहारी बाको किटाउको दुख्न छिन्मै दूर गर्ने ठण्डु बाम, एक बाम तिन काम ठण्डु बाम, रुगाको किटाउको दुख्ने छिन्मै आरा।
9: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ। विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटे पानी, पोखरा। फोन 0168588115, 98251, 98190।
10: रेडियो अन्नपूर्ण 93.4।

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434329, 98028-59321, 061-581-871।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
3: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ? विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ? अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने? जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बसपार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-1031, 97150-1031। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।

0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा गुमुक भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
1: के तपाईं कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लागग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165371 6382 5828 वेबसाइट www.lagrandi.edu.np।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालुक हुनु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
0: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
0: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
4: रेडियो अन्नपूर्ण 93.4।
5: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह 12 बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587266 र 553834।
8: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
9: होइन, किन चिन्ता लिएको, त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यहीँ गएर देखाउन।
8: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
9: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्ट द्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
10: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01856536, मोबाइल 98560056।
11: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।
12: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
13: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
14: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
15: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
14: नेपाल आदिवासी जनजाति महासंघ।
16: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274253752।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 0615872662 र 5 53834।
9: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
17: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
18: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
17: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाइ पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेख सायद नरहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-6989 452-715
5: ओ सुरेश बिहान बिहान कता जान लागिस
6: हेर्ने रमेश भएको मोबाइल बिग्रियो त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हुन्छ यार आजको पास त उतै होला हुन्छ यार
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ जाम हिँड बरु मेरो ब्यागमा गएर आइहालम
7: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस् तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ साथै यस मोबाइल टावरमा सीसी क्यामेरा विभिन्न कन्सल्टेन्सी होटल सहकारी संस्था पनि रहेका छन् त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ प्रोप्राइटर उदय केसी लाउरे दाई महेन्द्र पुल मोबाइल टावर मोबाइल 9856-48082 9846-48082
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम 93.4
9: अन्नपूर्ण 93.4

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद घिसीको नमस्कार। आज कार्यक्रममा कांग्रेस महाधिवेशन रोक्न संस्थापन इतर पक्ष विभिन्न विकल्प खोज्दै
1: कानूनी रूपमा अदालतले निर्णय गर्यो, राजनीतिक रूपमा त्यो अधिवेशनमा सहभागी नहौ भनेर।
0: जनप्रतिनिधिलाई समेत फिर्ता बोलाउन सकिने अवधारणा पत्र बनाउँदै रासोपा।
2: पार्टीभित्रको संरचनामा भएका व्यक्ति होला अथवा जनप्रतिनिधि बन्नेलाई पनि फिर्ता बोलाउने विधि बनाउनु काम गर्छ।
0: अनि प्रशान्त महासागरमा विकसित भइरहेको मौसमी प्रणाली मानिसको सम्झनाको अहिलेसम्मकै शक्तिशाली हुन सक्ने चेतावनी। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: बिनिता दाहालबाट समाचार सुन्नुहोस्। युकेका मौसमविदहरूले विकसित भइरहेको एल निन्यो मौसमी प्रणाली 100 वर्ष भन्दा बढ़ी समय यताकै सबैभन्दा शक्तिशाली हुन सक्ने सम्भावना रहेको बताएका छन्। यो मौसमी अवस्था प्राकृतिक रूपमा प्रत्येक केही वर्षमा देखा पर्ने गर्छ। विज्ञहरूका अनुसार यो वर्ष प्रशान्त महासागरको तापक्रम सामान्य भन्दा 3 डिग्री सेल्सियस भन्दा बढ़ी बढ़न सक्छ। यो मौसमी प्रणालीको प्रभाव मौसममा अहिले नै देखिन थालेको छ। भारतमा मनसुनी वर्षा औसत भन्दा कम भएको छ भने पेरूमा बाढ़ी आएको छ। त्यस्तै पानामामा खडेरीका कारण पानामा नहरबाट आवत जावत गर्ने पानी जहाजहरूको संख्या सीमित भइरहेको छ। भारतले स्थानीय चीनीको मूल्य नियन्त्रणमा राख्ने प्रयास स्वरूप एक दशकपछि पहिलो पटक चीनी आयात गर्न थालेको छ। भारत विश्वकै दोस्रो ठूलो चीनी उत्पादक तथा निर्यातकर्ता हो। तर एल निन्यो मौसमी घटनाका कारण वर्षा कम हुँदा चीनीको आपूर्तिमा असर परेको छ। बीबीसीकी अर्चना शुक्ला भन्छिन्, स्थानीय बजारमा चीनीको मूल्य पछिल्लो 2 महिनामा 40% बढ़ेको छ र अहिले खुद्रा मूल्य प्रति किलो करिब आधा अमेरिकी डलर पुगेको छ। चाडपर्वको मौसममा मिठाईको माग उच्च हुने भएकाले सरकारले त्यस अघि नै चीनीको मूल्य स्थिर बनाउन चाहेको छ। बीबीसीकी अर्चना शुक्लाको भनाई। भारतकै अर्को प्रसंगमा मुम्बईमा भएको एउटा लिलामीमा महात्मा गान्धीका हस्तलेखित टिपोटहरूको एउटा दुर्लभ संग्रह 16,90,000 अमेरिकी डलरमा बिक्री भएको छ। गान्धीका निकट सहयोगी तथा स्वतन्त्रता सेनानी आनन्द टी हिंगोरानीको परिवारले संरक्षण गर्दै आएको उक्त संग्रहमा सन् 1944 1946 बीचमा लेखिएका सत्य अहिंसा र आत्मसंयम बारे गान्धीका 688 हस्तलिखित सन्देशहरू समावेश छन्। ब्रिटिस शासन विरूद्ध भारतको अहिंसात्मक आन्दोलनको नेतृत्व गरेका गान्धी देशका राष्ट्रपिताका रूपमा सम्मानपूर्वक चिनिन्छन्। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई इस्लामाबादमा छोटो स्वास्थ्य परीक्षणपछि पुनः जेल पठाइएको छ। सरकारी चिकित्सकहरूले उनलाई चिकित्सकीय रूपमा स्वस्थ रहेको घोषणा गरेका छन्। तर उनको परिवारले उनको स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त गरेको छ। उनको पार्टीले न्यायाधीशहरूले तोकेको निजी स्वास्थ्य संस्थाको सट्टा उनलाई सरकारी अस्पताल लगेर सर्वोच्च अदालतको आदेश उल्लंघन गरिएको आरोप लगाएको छ। र इथियोपियाको टिग्रे क्षेत्रका अधिकारीहरूले राजधानी मेकेलेमा हवाई आक्रमण हुन सक्ने डरका कारण महिला तथा बालिकाहरूको सम्मानमा मनाइने असन्डा पर्व स्थगित गरेका छन्। पर्यटन विभागका अनुसार शहरमा हालै भएका ड्रोन हमलामा 2 जनाको मृत्यु र केही अन्य घाइते भएपछि यो निर्णय गरिएको हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। नेपाली कांग्रेसको संस्थापन पक्षले अघि बढ़ाएको पार्टी महाधिवेशन प्रक्रियालाई अवैधानिक र विभाजनकारी भन्दै संस्थापन इतर पक्षले अधिवेशन र महाधिवेशन नगर्न नगराउन तथा त्यसमा सहभागी नहुन आफ्ना नेता कार्यकर्ताहरूलाई आग्रह गरेको छ। सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई वैधानिकता दिने आफ्नो पहिलेको निर्णय पुनरावलोकन गर्दै शुरूबाट त्यसबारे सुनवाई गर्ने निर्णय गरेपछि संस्थापन इतर पक्षले घोषित महाधिवेशन रोक्न कानूनी उपचारको खोजी समेत गरिरहेको देखिन्छ। तर कांग्रेस संस्थापन पक्षले अदालतबाट अन्यथा निर्णय नहुँदासम्म पार्टीका गतिविधि नरोकिने बताएको छ। प्रस्तुत छ एक रिपोर्ट। सर्वोच्च अदालतका अनुसार कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको तर्फबाट 15 महाधिवेशन र अन्य तहको अधिवेशनको तालिका रोक्काको माग गर्दै रिट निवेदन लगिएको थियो, तर त्यो आज दर्ता भएन। कारणबारे सर्वोच्चका प्रवक्ता तथा सह रजिस्ट्रार अर्जुन प्रसाद कोइराला।
4: त्यसलाई हामीले अध्ययनकै क्रममा थियौं, हामी त्यसलाई हेर्दै थियौं, पछि उहाँहरूले फेरि अब त्यसलाई केही सच्याउनु पर्ने पनि अवस्था देखियो भनेर रिट निवेदन अहिले उहाँहरूले फिर्ता भएको अवस्था छ।
0: समाचारमा चाहिँ अध्ययनकै क्रममा रहेकाले सर्वोच्चले नै दर्ता नगरेको भन्ने आइरहेछ, त्यो होइन त्यसो भए?
4: होइन, हामी अध्ययनकै क्रममा थियौँ, पछि बेलुकातिर अफिस छुट्ने बेलामा 5 बजेतिर आयो उहाँहरूले, हामी एउटा केस सच्याउनु पर्ने देखियो रिट निवेदनमा, सोमबार लिएर आउँछौँ भन्ने हिसाबले उहाँले लिएर जानुभएको छ। तर हामी त्यसलाई अध्ययनकै क्रममा थियौँ, दर्ता भइसकेका थिएन, उहाँले त्यो पछि फर्काएर लानुभयो।
0: त्यो शेरबहादुर देउवाको नाममा मात्रै छ कि अरू पूर्णबहादुर खड्काको पनि रिट आएको थियो?
4: शेरबहादुर देउवाको हकमा मात्रै आएको छ।
0: स्वदेश फर्किएपछि पूर्व सभापति शेरबहादुर देउवाले संस्थापन इतर पक्षको अगुवाई गरिरहेका छन्। उक्त पक्षको दैनिक कामको संयोजन गर्ने जिम्मेवारी भने पूर्व महामन्त्री डाक्टर शशांक कोइरालालाई दिइएको छ। उनले आज साँझ प्रेस विज्ञप्ति जारी गर्दै पार्टीभित्रको सांगठनिक तथा भावनात्मक एकता अहिलेको आवश्यकता रहेको आफूहरूको निष्कर्ष र प्रतिबद्धता रहेको बताएका छन्। तर विशेष महाधिवेशनका कारण केन्द्रीय कार्य समिति समानान्तर रूपले विभाजित बनेको उल्लेख गर्दै उनले महाधिवेशनका कार्यक्रम नरोकिए पार्टीका सबै तहमा संरचनागत विभाजनको प्रक्रिया शुरू हुने स्पष्ट देखिएको बताएका छन्। तर संस्थापन पक्षले अदालतबाट अन्य कुनै निर्णय नहुँदासम्म महाधिवेशनका साथसाथै पार्टीका कुनै पनि गतिविधिहरू नरोकिने बताउँदै आएको छ।

0: सन्दर्भमा हामीले नेता प्रकाश शरण महतलाई संस्थापन इतर पक्षको तर्फबाट वक्तव्य त जारी गर्नुभयो तर तपाईँहरूको समूह आफै एकजुट त छ भनी सोधेका थियौं।
1: त्यो चाहिँ एकमत भएर हामीले पारितै पनि गरेका छौँ। अब दुई कारणले यो जोडियो, एउटा त अब कानूनी रूपमा सुरुदेखि नै हेर्ने भनेर निशा दियो होइन अदालतले, सर्वोच्च अदालतले। त्यो भनेको के हो भने जुन चाहिँ विशेष महाधिवेशन नेतृत्वलाई पहिला चाहिँ अदालतले अनुमोदन गरेका थियो त्यस।
0: यसै सन्दर्भमा हामीले नेता प्रकाश शरण महतलाई संस्थापन इतर पक्षको तर्फबाट वक्तव्य त जारी गर्नुभयो तर तपाईँहरूको समूह आफै एकजुट त छ भनी सोधेका थियौं।
1: त्यो चाहिँ एकमत भएर हामीले पारित

0: मैले यसको टुङ्गो नलागिकन या अगाडि नै एउटा राजनैतिक सहमति द्विपक्षीय सहमति नभइकन अधिवेशन प्रक्रिया चाहिँ अगाडि बढाउनु हुँदैन। त्यसमा दुवै कारण कानुनी रूपमा त्यस कारण हामीले अदालतमा जाने निर्णय गर्यौँ। राजनैतिक रूपमा त्यो अधिवेशनमा चाहिँ अहिले भाग नलिनुहोस् किनभने यसले चाहिँ जनपार्टीलाई एकताबद्ध लाने बाटोलाई अवरुद्ध गर्छ।
1: तर अब तपाईँले अस्ति अदालतले निशा दिइसकेपछि अब त्यसको टुङ्गो नलाग्दासम्म एकता प्रक्रिया अगाडि बढ्दैन, त्यो पज भयो, स्थगित भयो भनेर भन्नुभएको थियो। भनेपछि अब अदालतले मानव एक दुई वर्षमा फैसला गरिदिएन भने चाहिँ काँग्रेसको मान्यता नै खारेज गर्ने गरी
0: कुरा त प्रधान न्यायाधीशकै अध्यक्षतामा बनेको बेन्चले राजनीतिक दलले एउटा महत्व राख्छ नि, नेपाली काँग्रेस एउटा महत्वपूर्ण राजनीतिक दल र त्यसको प्रक्रियाको बारेमा क्वेसन उठिसकेपछि त्यसलाई चाहिँ स्वीकार गरिसकेपछि त्यसलाई लजिकल एन्डमा चाँडै पुर्याउनु पर्दछ भने अवश्य पनि त्यसमा चाहिँ अन्तर्निहित भावना होला भन्ने हामीले चाहिँ लागेको छ। र फेरि मैले के भने अगाडि नै मिल्ने भनेको चाहिँ अदालतको प्रक्रियामा किन जाने र अगाडि नै एउटा सहमति गरौँ तपाईँकै नेतृत्वमा अधिवेशन होस् भनेर भन्दा त उहाँहरू त स्वतः त्यसमा परिहाल्नुहुन्छ। एकताको अधिवेशन हुन्छ नि,
1: चौधौं महाधिवेशनको नेतृत्वबाट महाधिवेशन गर्ने जुन भनिराख्नु भएको छ, यो त मुद्दा नै उल्टिसके जस्तो गरेर तर्क गरे जस्तो भएन भने
0: होइन। सुन्नुहोस् न, राजनैतिक रूपमा यो प्रक्रियामा कानुनी प्रक्रियामा नगइकन मिलौं भन्ने हो भने त त्यो बाटो थियो नि त।
1: ल ठिक छ, तपाईँको त्यो तर्क भयो, तर
0: बाटोमा त हिँड्नै भएन नि
1: उहाँहरू। तपाईँले त्यो बाटो छेक्नलाई गगन थापा नेतृत्वको कंग्रेसले विशेष महाधिवेशनबाट बनेको नेपाली कांग्रेसले जुन महाधिवेशनको प्रक्रिया सुरु गरेको छ त्यो बाटो रोक्न तपाईँहरू रिट दर्ता गर्दै हुनुहुन्छ, आज त दर्ता भएन क्यार। अब त्यो कानुनी प्रक्रियामा जाँदाखेरि यदि कथम कदाचित अन्तरिम आदेश दिएन अथवा रोक्नु भनेन भने चाहिँ
0: कानुनी परीक्षामा जसले चाहिँ प्राप्त गरे पनि राजनीतिक रूपमा त हामीले चाहिँ फेरि मिलाउनु पर्छ नि।
1: हो, मैले त्यही भनेको, तपाईँहरूले रिटको
0: म अधिवेशन गर्छु भन्नुहुन्न उहाँले त,
1: होइन मिलाउँछु सहमति गरौँ अब संयन्त्र त
0: के अरे प्रेसलाई भनेर हुन्छ त्यहाँ आएर कुरा गरिहाल्छ यसरी मिलाउँ भनेर
1: सार्वजनिक रूपमै संयन्त्र बनाउन महाधिवेशनको निम्ति राम्ररी हेरोस्
0: संचार माध्यममा चाहिँ म यो गर्छु त्यो गर्छु सानेपा आऊ भनेर चाहिँ मिल्ने कुरा हो।
2: उनी थिए कांग्रेसका पूर्व प्रवक्ता प्रकाश शरण महत। चर्चा सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको, जसले जननिर्वाचित प्रतिनिधिहरूलाई समेत फिर्ता बोलाउन सकिने व्यवस्था सम्बन्धी अवधारणा पत्र बनाउने निर्णय गरेको छ। आज उक्त दलको केन्द्रीय समितिको बैठकले राइट टू रिकल सम्बन्धी अवधारणा बनाउन महामन्त्री विपिन आचार्यलाई जिम्मेवारी दिएको हो। आचार्य भन्छन्
3: पार्टीले स्थापना कालदेखि नै राइट टू रिकललाई एउटा आधारभूत स्तम्भका रूपमा मान्दै आएको कुरा हो नि। शुरूआती दिनमा हामीले राइट टू रिकललाई झगे कुमार श्रेष्ठजीको कन्टेक्स्टमा प्रयोग पनि गर्यौं होइन, तर त्यो पोइन्टबाट यो पोइन्टमा आइपुग्दै गर्दाखेरि चाहिँ त्यसलाई चाहिँ दस्तावेजीकरण नै गरेर गलत गर्ने पार्टीभित्रको संरचनामा भएका व्यक्ति होला अथवा पार्टीलाई रिप्रेजेन्ट गरेर जनप्रतिनिधि बन्ने व्यक्तिहरूलाई पनि विधिसम्मत तरिकाले फिर्ता बोलाउने एउटा वैज्ञानिक विधि बनाउनु पर्छ भन्ने दिशामा चाहिँ काम गर्छ। प्रति भन्दै गर्दाखेरि चाहिँ राइट टू रिकल तर्साउने कम्पोनेन्ट भन्दा पनि त्यो जेन्युन कम्पोनेन्ट बनोस् भन्ने दुईटा फ्रेमवर्कभित्र रहेर दस्तावेज लेखनको जिम्मेवारीको संयोजन तोकेका छ।
4: सांसदहरूलाई फिर्ता बोलाउने कुरामा त देशको कानून नै छैन, तर पार्टीको जिम्मेवारीमा अथवा पार्टीले सरकारमा पठाएका व्यक्तिहरूलाई चाहिँ फिर्ता गर्ने सम्मको हदसम्म यहाँहरूले त्यो अवधारणा बनाउनुहुन्छ?
3: होइन होइन, हामी त्यो देशको पहिलो ठुलो दल पनि हो अहिलेका लागि होइन। हाम्रो ध्येय भनेको यसलाई विधेयककै रूपमा पनि प्रस्तुत गर्ने भन्ने हो। अस्ति विधेयक सरकारको संरचनागत तरिकाले पेश हुन्छ होला अथवा प्राइभेट बिलका रूपमा पार्टीले प्रस्तुत गर्छ त्यो अर्को पार्ट भयो, तर हामी चाहिँ हाम्रो हकमा मात्रै होइन कि समग्रतामा पनि प्रस्तुत होस् भन्ने हिसाबले काम चाहिँ गर्छौँ।
4: त्यसको तत्काल कार्यान्वयन चाहिँ पार्टीको आन्तरिक जीवनबाट होला भनेर हामीले अपेक्षा गर्न सक्छौँ?
3: पहिला चाहिँ यसलाई फ्रेमवर्क बनाउन दिनुहोस्। हामीले फ्रेमवर्क बनाउँदै गर्दाखेरि पार्टी जीवनभित्रको मात्रै होइन कि जनप्रतिनिधिकै हकमा पनि हुने गरी बनाउँछौँ होइन, त्यसलाई विधेयककै रूपमा पनि प्रस्तुत गर्दै गर्दाखेरि त पार्टीभन्दा बियोन्डको पनि जान्छ नि त। अहिलेलाई यसले के केलाई समेट्छ भन्ने भन्दा पनि के अब्जेक्टिभ एलिमिट गर्न खोजिरहेछ भन्ने कुरा महत्वपूर्ण होला। त्यो चाहिँ महिनाउ लगाउने दिशामा नभई र एकदमै फास्ट ट्र्याक गरेर दस्तावेज बनाउने दिशामा हामी जान्छौँ।
4: अहिलेसम्म सकिएला त त्यो
3: आज भर्खर त म संयोजक भएको छु होइन, केही दिन पछाडि चाहिँ म टिम बिल्डअप भइसकेको पोइन्टमा टाइम लाइन

0: छलफलमा पार्टी सभापतिले पनि यसरी गर्ने भनेर यहाँहरूलाई केही म्यान्डेट पनि दिनुभएको छ?
1: हाम्रो पार्टीको एउटा ड्युटी के हो भने कसैलाई केही कुरा असाइन गरिसकेपछि त्यो फ्रेम वर्किङमा हामी त्यति धेरै इन्टरफेयर गर्दैनौँ होइन। अभियसली पार्टीको विधानले पार्टीका अरू फन्डामेन्टल डकुमेन्टहरूले जे कुराहरू निर्देशित गरेको छ त्यसकै अधीनमा रहेर यो डकुमेन्ट बन्छ। पार्टीभित्रको संरचनाको मात्र होइन कि समग्र नागरिक समाजको पनि अपनत्व होस् भन्ने हिसाबले यसलाई हामी फुल फेल डिस्कसनमा पनि लैजान्छौँ र त्यसपछि सबैजनाले अपनाउने गरी डकुमेन्ट हामी बनाउँछौँ।
2: हुने थिए रासोपा महामन्त्री विपिन आचार्य अशोक दाहालसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। ब्रिटेनको मौसम कार्यालयले प्रशान्त महासागरमा विकसित भइरहेको एलनिनियो मौसमी प्रणाली मानव स्मृतिको अहिलेसम्मकै शक्तिशाली हुन सक्ने चेतावनी दिएको छ। यो शक्तिशाली जलवायु सम्बन्धी प्रणालीले विश्वव्यापी तापक्रम र चरम मौसमी घटनाको जोखिम बढ़ाउन सक्छ। सन् 2027 विश्वव्यापी रूपमा अहिलेसम्मकै सबैभन्दा तातो वर्ष हुने सम्भावना निकै उच्च रहेको मौसम सम्बन्धी उक्त कार्यालयले जनाएको हो। बीबीसीका विवरणहरूमा आधारित त्यस सम्बन्धी रिपोर्ट विनिता दाहालबाट।
3: भारतमा मनसुनी वर्षा औसत भन्दा कम भएको छ भने एल निन्योका कारण ब्रिटेनमा अत्यधिक वर्षा र आँधी बेहरी सहितको शरद ऋतु आउने जोखिम बढ़न सक्छ। युकेको मौसम सम्बन्धी कार्यालयका लामो अवधिको मौसमी पूर्वानुमानका प्रमुख प्राध्यापक एडम स्केफले यो अभूतपूर्व घटना हो भन्ने कुरा स्पष्ट रूपमा बुझ्नुपर्ने र पूर्वानुमानमा आफूले यति तीव्र एल निन्यो संकेत कहिले नदेखेको बताएका छन्। अमेरिकी अनुसन्धान संस्था बर्कले अर्थका जलवायु वैज्ञानिक डाक्टर जिक हाउस फादरले यो घटना अझै विकसित हुँदै जाने भएकाले धेरै महिना बाँकी रहेको र यही कारणले यो रेकर्ड तोड्ने घटना बन्ने आफूहरूको विश्वास अझ बढ़ेको बताएका छन्।
2: हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब हामी सोमबार बेलुकी पौने 9 बजे मात्र उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
4: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
6: टाइम चेक।
7: यति बेला रातिको 9 बजेको छ।
8: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
9: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। प्रधानमन्त्री बालेन्द्र शाह कास्कीको अस्ताममा पोखराबाट हेलिकप्टर मार्फत शनिबार मुस्ताङ जाने। शुक्रबार पोखरामा दिगो पर्यटन विकास सम्बन्धी कार्यक्रम आयोजना, होटल क्षेत्रलाई थप अग्रसर गराउने उद्देश्य। कास्कीका स्थानीय तहहरूको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न, स्पष्ट कानून तथा व्यवस्थित संरचना निर्माण जरूरी। राजसभा केन्द्रीय समिति बैठकले 6 वटा विभागमा प्रमुख नियुक्त गर्यो, 11 जनालाई सचिवालय सदस्य मनोनित। पोखरामा युवा लक्षित संसदीय पहुँच कार्यक्रम आयोजना, 80 भन्दा बढ़ी विद्यार्थी सहभागी। पोखरा उद्योग वाणिज्य संघको 36 औं महाधिवेशन अन्तर्गत शोभा गौतम नेतृत्वको प्यानल सार्वजनिक, एकताबद्ध भई निर्वाचनमा प्रतिस्पर्धा गर्ने उद्घोष। युरोपमा पहिलो पटक चालक नभएको रोबो ट्याक्सी सेवा शुरू। स्वास्थ्य परीक्षणपछि इमरान खानलाई फेरि जेल पठाइयो र भारतीय क्रिकेट टोलीको बंगलादेश भ्रमण फेरि पनि स्थगित हुन सक्ने। प्याप्सन कास्कीको चेस प्रतियोगिता शुरू।

0: अब समाचार विस्तारमा सुन्नुहोस्। निजी भ्रमणका क्रममा पोखरा आइपुग्नुभएका प्रधानमन्त्री बालेन्द्र शाह बालेन आज कास्कीको मासुबस्त्र गाउँपालिका अस्थामस्थित अन्नपूर्ण इको भिलेजमा बास बस्न पुग्नु भएको छ। सड़क मार्ग हुँदै दिउँसो निजी गाड़ीमा पोखरा आइपुग्नुभएका उहाँ स्थल मार्गबाटै अस्थाममा पुग्नु भएको हो। मुस्ताङ भ्रमणको तालिका अनुसार पोखरा आउनुभएका प्रधानमन्त्री शाह भोलि त्यसतर्फ जाने कार्यक्रम छ। पोखराबाट हेलिकप्टर मार्फत मुस्ताङ जाने गरी आवश्यक तयारी गरिएको छ। ग्रामीण परिवेशमा रहेको अन्नपूर्ण इको भिलेजबाट मौसम खुल्दा अन्नपूर्ण हिम श्रृंखला देखिन्छ। सोही स्थानबाट पोखराको हेम्चा बजारको दृश्य समेत अवलोकन गर्न सकिन्छ। प्रधानमन्त्री शाह अस्थामस्थित अन्नपूर्ण इको भिलेजमा रहेको सुरक्षा निकायले पुष्टि गरेको छ। शाह बस्ने भएपछि उक्त इको भिलेजमा अन्य पर्यटकका लागि बुकिङ नलिएको पनि स्रोतले बताएको छ। प्रधानमन्त्रीको निजी भ्रमण भएकाले शुरूमा सुरक्षा निकायलाई यसबारेमा पूर्व जानकारी थिएन। सुरक्षा निकायका एक अधिकारीले भन्नुभएको छ, उहाँ पोखरा आइपुगेपछि मात्र भ्रमणबारे जानकारी गराइएको हो। प्रधानमन्त्री शाहको आगमनसँगै इको भिलेज र आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। प्रधानमन्त्रीको श्रीमती सबिना काफ्ले र छोरी सहित पोखरा आउनुभएको हो। उहाँ मुस्ताङ समेत जाने र आइतबार फर्कने कार्यक्रम रहेको छ। होटेलसंघ पोखरा नेपालको आयोजना तथा स्विस कन्ट्राक्ट र युनाइटेड कम्युनिटी नेपालको प्राविधिक सहयोगमा शुक्रबार पोखरामा दिगो पर्यटन विकास सम्बन्धी एक कार्यक्रम सम्पन्न भएको छ। डेभलपिङ इन्क्लुसिभ एण्ड ग्रीन अपर्च्युनिटी डिगो हस्पिटालिटी एक्सचेन्ज 2026 नाम दिएर यो कार्यक्रम आयोजना गरिएको हो। दिगो पर्यटन विकासको लागि होटल क्षेत्रलाई थप अग्रसर गराउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभएको छ। होटल क्षेत्रमा पानीको उचित सदुपयोग, फोहोरको पुनः प्रयोग तथा दिगो व्यवस्थापन र ऊर्जाको किफायती प्रयोगलाई कार्यक्रमले प्रमुख रूपमा जोड़ दिएको अध्यक्ष सुवेदीले बताउनु भएको छ। हरित पर्यटनको विकास, होटलका सदस्यहरूको हित तथा संख्यात्मक भन्दा गुणस्तरीय पर्यटनलाई जोड़ दिँदै संघले विभिन्न संघ संस्थासँग सहकार्य गर्दै यस्ता कार्यक्रम आयोजना गरेको जानकारी पनि उहाँले दिनुभएको छ। कार्यक्रमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले पानीको सही सदुपयोग होटल क्षेत्रका लागि मात्र नभई सबैका लागि महत्वपूर्ण पक्ष भएको भन्दै यसको आवश्यक मात्रा मात्रै सदुपयोग गर्दा पनि धेरै पानी जोगिन सक्ने भनाइराख्नु भयो। अमेरिकातिर इको टुरिज्म भन्ने गरिए पनि युरोपमा दिगो पर्यटनलाई जोड़ दिने गरिएको अनुभव सुनाउँदै उहाँले पोखराले दिगो पर्यटन विकासको क्षेत्रमा राम्रै प्रगति हासिल गर्दै गरेको बताउनुभयो। युनाइटेड कम्युनिटी नेपाल युनिकोनका कार्यकारी निर्देशक विनोद नेउपानेले होटल तथा पर्यटन क्षेत्रमा दिगो पर्यटन विकासको अभ्यासलाई जोड़ दिने गरी आफ्नो संस्थाले व्यवसायसँग सहकार्य गरिरहेको जानकारी गराउनुभयो। पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका विभागीय प्रमुख मनोहर कडरियाले वातावरण संरक्षणको ख्याल गर्दै कसले कम भन्दा कम कार्बन उत्सर्जन गर्यो भन्ने विषय समेत आधुनिक विश्वको मुद्दा बन्न पुगेको भनाइराख्नुभयो। कार्यक्रममा पर्यटन शिक्षा, पर्यटन प्रवर्धन, दिगो पर्यटन विकास, वातावरण संरक्षण, सौर्य ऊर्जा, फोहोर व्यवस्थापन, पानी व्यवस्थापन लगायतको क्षेत्रमा काम गर्दै आएका झण्डै एक दर्जन संस्था र विज्ञका तर्फबाट विभिन्न प्रस्तुतिहरू राखिएका थिए। होटल क्षेत्रले हरित र दिगो पर्यटन विकासमा गरेको कामको प्रमाणीकरणमा टेवा पुग्ने हिसाबले के कस्ता पक्षलाई अगाल्न सकिन्छ भन्ने विषयमा पनि विज्ञहरूले सो अवसरमा प्रस्तुति दिएका थिए। सो अवसरमा रोहिणी इन्जिनियरिङ सर्भिस प्रणाली, जानकी इनर्जी प्रणाली, प्रकृति कन्सल्ट प्रणाली, 500 वी सोल्युसन प्रणाली, डोको रिसाइकल्स, स्मार्ट पानी प्रणाली, अस्ट्रक इन्जिनियर्स एण्ड कन्स्ट्रक्सन प्रणाली, सस्टेनेबिलिटी सोल्युसन्स नेपाल प्रणाली लगायतका संस्था र विज्ञको प्रस्तुतिलाई समेटिएको छ। जिल्ला समन्वय समिति कास्कीले स्थानीय तहहरूको आर्थिक वर्ष 82-83 को वार्षिक समीक्षा तथा असल अभ्यास अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको गण्डकी प्रदेशसभा सदस्य देवक पहाड़ीले उद्घाटन गर्नुभएको थियो। पहाड़ीले नेपालको संविधानले व्यवस्था गरेका तीन तहका सरकारबीच प्रभावकारी समन्वय र सहजीकरणमा जिष्ठ कास्कीको भूमिका प्रशंसनीय भएको उल्लेख गर्दै योजनाको छनौट कार्यान्वयनको लागि स्पष्ट कानूनी र व्यवस्थित संरचना निर्माण जरूरी देखिएको उल्लेख गर्नुभयो। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले कास्कीका पालिकाहरूको कार्य सम्पादनको स्तर र विकास निर्माणका कार्यहरूमा गुणस्तर वृद्धि गर्ने उद्देश्यले स्थानीय सरकार सञ्चालन ऐनले व्यवस्था गरे अनुसार समीक्षा कार्यक्रम अर्धवार्षिक र वार्षिक रूपमा आयोजना गर्न गरिएको उल्लेख गर्नुभयो। प्रमुख पौडेलले विकासका योजना छनौट प्रक्रिया र प्राथमिकीकरणमा देखिएका त्रुटिका कारण पालिकाहरूको कार्य सम्पादनको स्तर अपेक्षित रूपले उत्कृष्ट हुन नसकेको उल्लेख गर्दै कास्कीका पालिकाहरूलाई सुशासन पारदर्शी र जवाफदेहिता सहितको सेवा प्रवाहमा ध्यान दिन आग्रह गर्नुभयो। पौडेलले कास्कीका पालिकाहरूलाई बेरोजमुक्त पालिका बनाउन आग्रह गर्नुभयो। शुक्रबार कास्कीका पोखरा महानगरपालिका, अन्नपूर्ण, मासापुच्छर, रूपा र मादी गाउँपालिकाहरूको आर्थिक वर्ष 82-83 समीक्षा गरिएको र आगामी सोमबार विकासतर्फका कार्यालय एवं मंगलबार सामाजिक सेवा प्रदायक कार्यालयहरूको समीक्षा गरिने जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिनुभएको छ। कार्यक्रममा पोखरा चेम्बर अफ कमर्सका महासचिव गोकर्ण अधिकारी, नागरिक समाज कास्कीका अगुवा रामबहादुर पौडेल, माछापुस्त्र गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरूङ सहितले मन्तव्य व्यक्त गर्नुभएको थियो। समीक्षामा कास्कीका पालिकाका प्रमुख, कार्यकारी अधिकृत, नागरिक समाजका अगुवाहरू, उद्योगी व्यवसायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलको अध्यक्षतामा सम्पन्न समीक्षा कार्यक्रममा स्वागत उपप्रमुख सरिता माल र सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको सूचना अधिकारी लक्ष्य शर्माले जानकारी दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपा केन्द्रीय समिति बैठकले 6 विभागमा प्रमुख नियुक्त गरेको छ। शुक्रबार बसेको केन्द्रीय समितिले पूर्वाधार विभागमा निशा डाङ्गे, अन्तर्राष्ट्रिय तथा कूटनीति विभागमा शिशिर कनाल, अर्थ विभागमा लिमा अधिकारी, संगठन विभागमा प्रमोद नेउपाने, सार्वजनिक सेवा तथा जनगुनासो विभागमा विजय जैरू र जनस्वास्थ्य विभागमा तोसीमा कार्कीलाई प्रमुख मनोनित गरेको एक पदाधिकारीले जानकारी दिनुभएको छ। ती सदस्यका अनुसार बैठकले 11 सचिवालय सदस्य मनोनित गरेको छ। शिशिर खनाल, गणेश पराजुली, विराज भक्त श्रेष्ठ, कविन्द्र बुर्लागोटे, लिमा अधिकारी, दीपक राज बोहरा, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राणा मगर, मनिष झा र पुरूषोत्तम यादवलाई सचिवालय सदस्यमा मनोनित गरिएको हो। त्यस्तै केन्द्रीय सदस्यमा 9 मनोनित हुनुभएको छ। केन्द्रीय सदस्यमा भूपदेव शाह, सुनिल लम्साल, सुदन गुरूङ, प्रतिभा रावल, पुरूषोत्तम यादव, बसुमाया तामाङ, मनोहर प्रधान, सुरेन्द्र चौधरी, डाक्टर भानुभक्त राई केन्द्रीय सदस्य मनोनित हुनुभएको छ। सहमहामन्त्रीमा पुरूषोत्तम यादव, प्रवक्तामा जगदेश करेल, सहप्रवक्तामा नमिता यादव र सुरेन्द्र चौधरी तथा कोषाध्यक्षमा मनोहर प्रधान मनोनित हुनुभएको छ। सहकोषाध्यक्षमा बसुमाया तामाङ मनोनित हुनुभएको छ। पोखरा उद्योग वाणिज्य संघकै भाद्र 20-21 गते सम्पन्न हुने 72 साधारण सभा तथा 36 महाधिवेशनको लागि अध्यक्षका आकांक्षी शोभा गौतमको प्यानल घोषणा भएको छ। आज बिहान पोखरामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी गौतमको प्यानल घोषणा गरिएको हो। गौतम हाल संघको महासचिवको जिम्मेवारीमा हुनुहुन्छ। समावेशी टीम, जुझारू नेतृत्व, सबल संघ, समृद्ध पोखरा नारासहित गौतमले आफ्नो प्यानल घोषणा गर्नुभएको हो। गौतमको प्यानलको वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी, उद्योग उपाध्यक्षमा सौगात थापा, वाणिज्य उपाध्यक्षमा भीम गौतम, महासचिवमा तारानाथ ढुंगाना, कोषाध्यक्षमा बालकृष्ण कोइराला र उपमहासचिवमा यादव पोखरेललाई राखिएको छ। आफ्नो प्यानल घोषणा गर्न आयोजित कार्यक्रममा अध्यक्षका उम्मेद्वार गौतमले एकताबद्ध भई निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमति अनुरूप प्यानलसहितको उम्मेद्वारी घोषणा गरिएको बताउनुभयो। प्यानल घोषणा गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा वितरित विज्ञप्तीमा पोखरा उद्योग वाणिज्य संघ पोखराको सामाजिक, आर्थिक तथा व्यावसायिक विकासको यात्रामा विगत 7 अग्रणी भूमिका निर्वाह गर्दै आएको, गौरवशाली संस्था रहेको र संघले सम्पूर्ण उद्योगी व्यवसायको हकहितको संरक्षण, सामाजिक उत्तरदायित्व वहन, व्यवसाय मैत्री वातावरण निर्माण, स्थानीय उत्पादनको प्रवर्धन, उद्यमशीलताको विकास तथा निजी क्षेत्रको आवाजलाई सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुर्याउँदै आफ्नो गौरवपूर्ण इतिहास निर्माण गरेको उल्लेख छ। आफूहरूको प्यानल अनुभव र ऊर्जाको संयोजन भएको, साथै समावेशी, जुझारू र प्रतिबद्ध टीम रहेको पनि विज्ञप्तीमा दावी गरिएको छ। उद्योग, व्यापार, पर्यटन, महिला उद्यमशीलता, युवा व्यवसाय लगायत निजी क्षेत्रका विभिन्न क्षेत्र र पुस्ताको प्रतिनिधित्वलाई समेट्दै संघलाई नयाँ गति र दिशा दिन प्रयास गर्ने भन्दै उहाँले बदलिँदो आर्थिक परिवेश, प्रविधिको तीव्र विकास तथा उद्योगी व्यवसायले भोगिरहेका नयाँ चुनौतीलाई सम्बोधन गर्न अबको नेतृत्व सक्षम, सक्रिय र परिणाममुखी हुनुपर्नेमा विज्ञप्तीमा जोड़ दिइएको छ। गौतमको प्यानलले उद्योगी व्यवसायको वास्तविक समस्या समाधानको लागि प्रभावकारी पहल गर्ने, स्थानीय उत्पादन, स्थानीय उद्यम र स्थानीय बजारलाई प्राथमिकता दिने, युवा तथा महिला उद्यमशीलतालाई प्रोत्साहन र प्रवर्धन गर्ने, लगानी मैत्री वातावरण निर्माणको लागि सरकार तथा सम्बन्धित निकायसँग प्रभावकारी सहकार्य र पैरवी गर्ने, पोखराको पर्यटन तथा आर्थिक सम्भावनालाई उद्योग व्यवसायसँग जोड्ने, संघलाई प्रविधि मैत्री, आधुनिक, पारदर्शी र अझ प्रभावकारी संस्थाका रूपमा विकास गर्ने, साना, मझौला तथा ठूला सबै उद्योगी व्यवसायीको साझा आवाजका रूपमा संघलाई स्थापित गर्ने, निजी क्षेत्रको सम्मान, सुरक्षा र व्यावसायिक अधिकारको लागि सशक्त रूपमा पैरवी गर्ने जस्ता एजेण्डालाई अगाडि सारिएको छ। संघमा यसपटक सभासहित कुल 4 नेतृत्वमा आकांक्षा गर्नुभएको छ। आकांक्षीहरूमा अर्जुन पोखरेल, उत्तम बुद्धाचार्य र बलराम आचार्यले अहिलेसम्म प्यानल भन्ने सार्वजनिक गर्नुभएको छैन। 2011 अमृत प्रसाद शेरचनको अध्यक्षतामा स्थापना भएको पोखराको जेठो सामाजिक संस्था संघमा हाल 2731 सदस्य आबद्ध हुनुहुन्छ। भदौ 5 अर्थात आज उम्मेद्वारहरूले मनोनयन पत्र लिनुभएको छ भने 8 उम्मेद्वारले मनोनयन पत्र दाखिला गर्नुपर्नेछ। नेपाली कांग्रेस कास्कीले पार्टीभित्र एकता कायम गर्न अपील गरेको छ। जनता र कार्यकर्ताको चाहना नै मजबूत र एकताबद्ध कंग्रेस भएकोले त्यसतर्फ विशेष ध्यान दिन अपील गरेको हो। नेपाली कंग्रेस कास्कीको आज सम्पन्न बैठकले त्यस्तो अपील गरेको नेपाली कंग्रेस कास्कीका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभएको छ। बैठकले नेपाली कंग्रेसको 15 महाधिवेशनको कार्यतालिका अनुसार तोकिएकै समयमा वडा, पालिका, प्रदेश सभा, प्रतिनिधि सभा र जिल्ला अधिवेशन सफल बनाउन अधिवेशन परिचालन समितिका साथै विभिन्न उपसमितिहरू गठन गरेको छ। बैठकमा अहिलेसम्म भएको क्रियाशील सदस्यहरूको अध्यावधिका विषयमा छलफल भएको थियो। बैठक नेपाली कंग्रेस कास्कीका सभापति किशोर दत्त बरालको अध्यक्षतामा भएको हो। नेपाली कांग्रेसको 15 महाधिवेशन प्रक्रिया रोक्न मागसहित पेश भएको रिट निवेदन सर्वोच्च अदालतले अध्ययनको लागि राखिएको छ। विशेष महाधिवेशन आधिकारिकता विवादमा पुनरावलोकनको लागि सर्वोच्च अदालतद्वारा अनुमति भइसकेको अवस्थामा रिट निवेदन अध्ययनको लागि राखिएको हो। महाधिवेशन प्रक्रिया रोक्न माग राखेर नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले ओआरएस मार्फत सर्वोच्च प्रशासनमा रिट पेश गर्नुभएको थियो। सर्वोच्च प्रशासनले जनाए अनुसार देउवाले ओआरएस मार्फत रिट पेश गरे पनि पछि अध्ययनको लागि भने फिर्ता लिएको बताइएको छ। कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का पनि भिन्नै रिट लिएर सोमबार सर्वोच्च जाने तयारीमा हुनुहुन्छ। निर्वाचन आयोगले मतदाता नावली अध्यावधि गर्न अनुरोध गरेको छ। आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार मतदाता नामावलीलाई शुद्ध, अध्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नियमित रूपमा मतदाता नामावली अध्यावधि गर्ने कार्य गर्दै आएको छ। यही बमोजिम मौजूदा मतदाता नामावली अध्यावधि गर्ने प्रयोजनको लागि असोज एक गति आएको वेबसाइटमा मतदाता नामावली प्रकाशन हुँदैछ। उक्त मतदाता नामावलीमा रहेको विवरण यथार्थ र अध्यावधिक बनाउन सम्बन्धित मतदाताको समेत महत्वपूर्ण भूमिका रहने भएकोले मतदाता नामावली अध्यावधि गर्न निर्वाचन आयोगले अनुरोध गरेको हो। मतदाता नामावलीमा आफ्नो नाम, थर, उमेर, ठेगाना लगायतका विवरणमा भएको त्रुटि सच्याउनुपर्ने भएमा, कसैले झुटा विवरण दिए मतदाता नामावलीमा नाम समावेश गरेको जानकारी भएमा सच्याउन सकिनेछ। कुनै मतदाताको नाम एक भन्दा बढ़ी स्थानमा समावेश रहेको भए, एक स्थानमा मात्र कायम गर्न बसाइसराई गरी वा विवाह भई स्थायी ठेगाना परिवर्तन भएको भएमा पनि त्यस अनुसारको विवरण अध्यावधि गर्न भनिएको छ। मतदाता नामावलीको शुद्धता र नियमित अध्यावधिकता निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयता कायम गर्ने महत्वपूर्ण आधार भएकोले आफ्नो विवरण अध्यावधिक राख्न तथा मतदाता नामावलीमा रहेका त्रुटि, दोहोरो नाम वा अन्य गलत विवरण सच्याउन सम्बन्धित सबै नागरिकबाट सदाझै सहयोग प्राप्त हुने विश्वास आयोगले गरेको जनाएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560131, 97150031। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
3: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
4: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले 2 पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, BBA, BITM र BMTM, वार्षिक कार्यक्रम, BVS, BSc माइक्रोबायोलोजी, BEd र BA व्यवस्थापन, विज्ञान, शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
5: विस्तृत जानकारीको लागि
3: जनप्रिय बहुमुखी क्याम्पस, पोखरा 8 कास्की, फोन 061-581-822-87।
6: हेलो पोखरा बीवाईडी सर्विस को सुपीरियर र सिन्सियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी 3 इयर्स फेसिलिटीज सेल्स सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुनेछ। प्लिज डू भिजिट अस एट बुद्धचोक 10 पोखरा।
7: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
1: फिस्टल आइवेफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
9: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइवेफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
9: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
9: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
10: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्विस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
11: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। पोखराका 80 भन्दा बढ़ी विद्यार्थीले संसदीय खुलापन, संसदीय अभ्यास तथा संघीय शासन प्रणालीका विषयमा जानकारी लिएका छन्। संसदीय पत्रकार मञ्च गण्डकीको आयोजनामा आज युवा लक्षित संसदीय पहुँच कार्यक्रम अन्तर्गत अभिमुखीकरण तथा अन्तर्क्रिया कार्यक्रम गरिएको हो। लेक सिटी कलेज एण्ड रिसर्च सेन्टर भैरापाटन र गण्डकी प्रदेश सभा सचिवालयको सहकारीमा आयोजित कार्यक्रममा पोखराका विभिन्न विद्यालयमा कक्षा 11 र 12 अध्ययनरत विद्यार्थी सहभागी थिए। कार्यक्रममा गण्डकी प्रदेश सभा सचिवालयका कानून अधिकृत रामबहादुर थापाले संसदीय खुल्लापन र अभ्यासका विषयमा अभिमुखीकरण गराउनुभयो। उहाँले नेपालमा संघीय शासन प्रणाली स्थापना भएपछिको 3 तहको सरकारको कार्यक्षेत्र, संघीय संसद र प्रदेश सभाको क्षेत्राधिकार तथा कार्यविधिबारे विद्यार्थीलाई जानकारी दिनुभएको थियो। नेकपा एमालेको प्रमुख सचेतक देवका पहाड़ी त्रिपाठीले लामो संघर्षपछि मुलुकमा अहिलेको शासन व्यवस्था स्थापित भएको बताउनुभयो। उहाँले विद्यार्थीले राजनीतिमा चासो राख्दै प्रदेश तथा संघीय सांसदले गरेका कामको निगरानी गर्नुपर्नेमा जोड़ दिनुभयो। लेक सिटी कलेज एण्ड रिसर्च सेन्टरका अध्यक्ष प्राध्यापक डाक्टर विश्वकल्याण पराजुलीले कलेजले स्थापनाकालदेखि नै विद्यार्थी लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। अन्तर्क्रियामा फेवा शिक्षा सदन, पश्चिमाञ्चल माध्यमिक विद्यालय, माउन्ट अन्नपूर्ण स्कूल, न्यू ग्यालेक्सी माध्यमिक विद्यालय र इलिफेन्ट बोर्डिङ स्कूलका कक्षा 11 र 12 विद्यार्थी सहभागी भएका थिए। कास्की जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगिता आज सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्की, जुनियर युवा समितिको आयोजना तथा नेपाल जुनियर रेडक्रस सर्कल भद्रकाली माध्यमिक विद्यालयको व्यवस्थापनमा प्रतियोगिता आयोजना भएको हो। भद्रकाली माध्यमिक विद्यालयमा आयोजित प्रतियोगितामा कास्कीका 5 वटा स्थानीय तहका 35 विद्यालयबाट जुनियर युवा रेडक्रसमा आबद्ध 35 जना विद्यार्थी सहभागी भएका थिए। जलवायु परिवर्तन, जैविक विविधता र विपद न्यूनीकरणमा जुनियर युवा रेडक्रसको भूमिका विषयमा आयोजित प्रतियोगिताले विद्यार्थीमा सृजनात्मक लेखन क्षमता विकास गर्नुको साथै मानवीय सेवा, स्वयंसेवी भावना, वातावरण संरक्षण तथा विपद व्यवस्थापन सम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो। कार्यक्रमका प्रमुख अतिथि पोखरा 13 का वडाध्यक्ष किरण बरालले जुनियर युवा रेडक्रस अभियानले विद्यार्थीमा सकारात्मक चिन्तन, अनुशासन, नेतृत्व क्षमता र स्वयंसेवी भावनाको विकास गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। विपदका समयमा समुदाय स्तरमा प्रभावकारी प्रतिकारी तथा व्यवस्थापनको लागि युवाको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका उपमन्त्री एवं जुनियर युवा संयोजक डिलीराम बरालले प्रतियोगिताको उद्देश्य र निबन्ध लेखनका आवश्यक पक्षबारे विद्यार्थीलाई जानकारी गराउनु भएको थियो। भद्रकाली माध्यमिक विद्यालयका प्रधानाध्यापक यदुराज पंगेनीले जिल्ला स्तरीय कार्यक्रम विद्यालयमा आयोजना गर्न पाउनु गौरवको विषय भएको बताउँदै जुनियर युवा रेडक्रसले विद्यार्थीमा सेवा, सहयोग, अनुशासन र नेतृत्वको भावना विकास गर्न पुर्याएको योगदानको प्रशंसा गर्नुभएको थियो। नेपाल जुनियर रेडक्रस सर्कल भद्रकाली माध्यमिक विद्यालयकी सचिव सपना लामिछानेले रेडक्रसका 7 सिद्धान्तबारे जानकारी गराउँदै विद्यार्थी जीवनमै ती सिद्धान्तलाई व्यवहारमा उतार्नुपर्नेमा जोड़ दिनुभयो। जिल्ला शाखा कास्कीको सदस्य बबिता सुविदेले पनि सहभागी विद्यार्थीलाई शुभकामना दिँदै मानवीय तथा सामाजिक सेवामा सक्रिय हुन आग्रह गर्नुभयो। कार्यक्रमको अध्यक्षता नेपाल जुनियर रेडक्रस सर्कल भद्रकाली माध्यमिक विद्यालयकी अध्यक्ष अमिका राईले गर्नुभएको थियो। विद्यालयका शिक्षक नायक लक्ष्मी प्रसाद दरियालले जुनियर युवा रेडक्रसका गतिविधि, विद्यार्थीको नेतृत्व विकास तथा मानवीय सेवामा युवाको सहभागिताबारे बोल्नुभएको थियो। कार्यक्रमको सञ्चालन सह शिक्षक नायक उमेश आचार्यले गर्नुभएको थियो। पोखरा गैराबाटन स्थित कुमदिनी होम्स माध्यमिक विद्यालयले विद्यालयको वार्षिक कार्यतालिका अनुसार आधारभूत तह स्तरीय अन्तर सदानात्मक नेपाली हिज्जे प्रतियोगिता आज सम्पन्न गरेको छ। आधारभूत तह इन्चार्ज सजनी माझु श्रेष्ठको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा नाफे सदन कामस परियार कक्षा 8 ग, प्रतिमा विष्ट कक्षा 7 ग, स्वस्ति खड्का कक्षा 7 ख र भीपसन खनाल कक्षा 6 ख को समूह प्रथम भएको छ। त्यस्तै यति सदनका ग्रेसी गुरूङ कक्षा 8 ग, रेगनपुन कक्षा 8 ग, रविना महतरा कक्षा 7 ग र दीपसन आचार्य कक्षा 6 क को समूह द्वितीय भएको छ। शिक्षकहरू दीपक केसी र उमा पोखरेल निर्णायक रहेको कार्यक्रममा भुवन गुरूङ, मनिष पौडेल र समीक्षा अर्यालको प्राविधिक सहयोग रहेको थियो। विद्यालयका अतिरिक्त क्रियाकलाप इन्चार्ज दिवेन्द्र थापाले नेपाली भाषामा शुद्धताको ख्याल गर्दै अध्ययन कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले नेपाली जे कार्यक्रम आयोजना गरिएको कुरा शिक्षक सुरेन्द्र सदीक्षाले जानकारी दिनुभएको छ। हप्ताको अन्तिम कारोबार दिन शेयर बजार घटेको छ। आज नेप्सेक कारोबारसँगै रकम पनि घटेको छ। हिजो 4 अर्ब 40 करोड़को कारोबार भएकोमा आज 344 वटा कम्पनीको 1 करोड़ 22 हजार कित्ता शेयर 4 अर्ब 16 करोड़ रूपियाँमा किनबेच भएको छ। अन्नपूर्ण हाइलाइट्समा अब अन्तर्राष्ट्रिय प्रसंग। विश्व प्रसिद्ध राइड हेलिङ प्लेटफर्म उबरले युरोपमै पहिलोपटक क्रोएसियाको राजधानी जाग्रेबमा आफ्नो रोबोट ट्याक्सी अर्थात चालकविहीन ट्याक्सी सेवा शुरूआत गरेको छ। क्रोएसियाली स्वायत्त कम्पनी भर्नसँगको सहकार्यमा बुधबारदेखि चालकविहीन ट्याक्सी सञ्चालनमा आएको
चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। यससँगै जाग्रेब उबर एप मार्फत स्वचालित ट्याक्सी बुक गर्न सकिने युरोपको पहिलो शहर बनेको छ। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई आज बिहान इस्लामाबादमा रहेको सिफा इन्टरनेशनल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर फेरि जेलमा पठाइएको छ। पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरारका अनुसार खानलाई नेत्र रोग विशेषज्ञ, मुटु रोग विशेषज्ञ र फिजिसियन सहितको टोलीले जाँच गरेको थियो। परीक्षणपछि डाक्टरहरूले पूर्व प्रधानमन्त्री खान चिकित्सकीय रूपमा तन्दुरूस्त रहेको बताएको बीबीसीले जनाएको छ। सर्वोच्च अदालतले गएको मंगलबार खानलाई 48 घण्टाभित्र अस्पताल लगेर स्वास्थ्य परीक्षण गराउन आदेश दिएको थियो। बंगलादेश क्रिकेट बोर्ड बीसीबीका अध्यक्ष तमिम इकबालले अर्को महिनाको लागि तय भएको भारतको बंगलादेश भ्रमण फेरि स्थगित हुन सक्ने संकेत गर्नुभएको छ। भारतको बंगलादेश भ्रमणबारे अहिले भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआई र बीसीबी बीच चलफल चलिरहेको क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट किक इन्फोले जनाएको छ। यो भ्रमण शुरूमा गएको वर्षको अगस्तको लागि तय भएको थियो, तर पछिल्लो पटक आउँदो सेप्टेम्बरसम्म सरेको छ। गएको जनवरीमा बीसीबीले भारतीय टोलीले ढाका र चट्टोग्राममा तीनवटा एकदिवसीय र तीनवटा टी20 क्रिकेट खेल्ने घोषणा गरेको थियो, तर बीसीसीआईले यस सम्बन्धमा सार्वजनिक घोषणा गरेको छैन। निर्धारित तालिका अनुसार पहिलो एकदिवसीय क्रिकेट सेप्टेम्बर 3 हुने तय छ, तर मिति फेरि परिवर्तन हुन सक्ने अनुमान छ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याप्सन कास्कीले बुद्धिचाल प्रतियोगिता आयोजना गरेको छ। प्याप्सन कास्कीमा अवध्य 102 विद्यालय मध्ये 58 विद्यालयको सहभागितामा प्रतियोगिता शुरू भएको हो। प्रतियोगितामा 58 छात्र र 48 छात्रा गरी 106 विद्यार्थी सहभागी भएको कार्यक्रम संयोजक रेखा थापा कार्कीले जानकारी दिनुभएको छ। प्याप्सन कास्कीको वार्षिक कार्यक्रम अन्तर्गत विद्यार्थीमा बुद्धिचाल खेलप्रतिको रूचि बढ़ाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। संयोजक कार्कीका अनुसार प्रतियोगिता मार्फत बुद्धिचाल खेलको प्रचार प्रसार सँगै बाल बालिकालाई एकत्रित हुने अवसर प्रदान गर्नुको साथै उनीहरूमा एकाग्रता, सोच्ने क्षमता र रणनीतिक कौशल विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालय तथा विद्यार्थीलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएका छन्। अस्ट्रेलियामा आजदेखि शुरू भएको टप इन टी20 श्रृंखलामा नेपालको ए टोली पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकसँग 8 विकेटले पराजित भएको छ। नेपालीले दिएको 123 रनको लक्ष्य नर्दर्न टेरिटोरीले 15 ओभर 2 विकेटमा गुमाएर भेटाएको थियो। प्रतियोगितामा नेपालले भोलि बंगलादेशको हाई पर्फर्मेन्ससँग भदौ 8 गते होर्वाट हरिकेन्स एकाडेमी, भदौ 10 गते अस्ट्रेलियन क्यापिटल टेरिटोरी, भदौ 11 गते हैदराबाद किङ्स मेन एकाडेमी र भदौ 13 गते भिक्टोरिया CA11 खेल्ने तालिका छ। नेपाल क्रिकेट संघ क्यानका अनुसार अस्ट्रेलियामा रहँदा नेपाल एले, न्यूजील्याण्ड ए, तास्मानिया र साउथ अस्ट्रेलियासँग एक दिवसीय अभ्यास खेल पनि खेल्नेछ। राति 9 बजेको अनुवर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। प्रधानमन्त्री बालेन्द्र शाह कास्कीको अस्ताममा, पोखराबाट हेलिकप्टर मार्फत शनिबार मुस्ताङ जाने। शुक्रबार पोखरामा दिगो पर्यटन विकास सम्बन्धी कार्यक्रम आयोजना, होटल क्षेत्रलाई थप अग्रसर गराउने उद्देश्य। कास्कीका स्थानीय तहहरूको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न, स्पष्ट कानून तथा व्यवस्थित संरचना निर्माण जरूरी। राजसभा केन्द्रीय समिति बैठकले 6 विभागमा प्रमुख नियुक्त गर्यो, 11 सचिवालय सदस्य मनोनित। पोखरामा युवा लक्षित संसदीय पहुँच कार्यक्रम आयोजना, 80 भन्दा बढ़ी विद्यार्थी सहभागी। पोखरा उद्योग वाणिज्य संघको 36 अधिवेशन अन्तर्गत शोभा गौतम नेतृत्वको प्यानल सार्वजनिक, एकताबद्ध भई निर्वाचनमा प्रतिस्पर्धा गर्ने उद्घोष। युरोपमा पहिलोपटक चालक नभएको रोबो ट्याक्सी सेवा शुरू। स्वास्थ्य परीक्षणपछि इमरान खानलाई फेरि जेल पठाइयो र भारतीय क्रिकेट टोलीको बंगलादेश भ्रमण फेरि पनि स्थगित हुन सक्ने। प्याप्सन कास्कीको चेस प्रतियोगिता शुरू, 58 विद्यालयका 106 विद्यार्थी सहभागी। अवश्य यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 0165674558577903 मौकाको फाइदा उठाउनुहोस्
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल्स नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
2: नेपालीको गौरव
3: नेपालीको पहिचान
2: पालिखले ढाका टोपी
3: जसले शिरको शोभा बढाउँछ
2: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
4: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
2: पालिखले ढाका टोपी महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा फोन 526483
3: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
2: हामी गर्व गर्दछौ पालिखले ढाका टोपी
5: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक सम्पर्क 98434329239 98028 59321 061 581 8071
6: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ
7: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ
6: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं
7: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ
6: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन् यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य अनुशासन समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ
5: यस पटकको विशेष आकर्षणमा भूपु सैनिक दौड त्यस्तै वडा नम्बर 11 स्तरीय आमा समूह र टोल विकास समितिका महिला सदस्यहरूको 3 किलोमिटर दौड रहनेछ मिति यही 2083 साल भदौ 6 गते शनिबार स्थान सिद्धेश्वर महादेव मन्दिर पोखरा 11 फुलबारी
6: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला सम्पर्क 061588716
7: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला
6: वेबसाइट www.pokharamarathon.org
7: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा
8: V
7: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
6: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट ब्याङ्कसँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
8: गण्डकी हेल्थ केयर नयाँ बजार पोखरामा विशेषज्ञ डाक्टर आउने सूचना। यही भाद्र 6 गते शनिबार बिहान 9 बजे दम तथा श्वास प्रश्वास रोग विशेषज्ञ डीएम पल्मोनरी क्रिटिकल केयर स्लिप मेडिसिन हिम्स भारत आन्तरिक चिकित्सा केयुमा कार्यरत विशेषज्ञ डाक्टर सुवर्ण आचार्य आउँदै हुनुहुन्छ। आफ्नो स्वास्थ्यको जाँच गराई मौकाको फाइदा लिनुहोला। 2 हप्ता भन्दा बढी समयदेखि खोकी लागिरहेको, श्वास फेर्न गाह्रो हुने वा श्वास फुल्ने, श्वास फेर्दा घ्यार घ्यार आवाज आउने, छाती दुख्ने वा छाती थिचिएको महसुस हुने, ज्वरो आउने, खकारमा रगत देखिने र तौल घट्दै जाने, बिना कारण थकाई महसुस हुने, बारम्बार छातीमा संक्रमण वा निमोनिया हुने, सुत्दा धेरै घुर्ने, निन्द्रामा हिँड्ने बोल्ने, बिहान उठ्दा टाउको दुख्ने, निन्द्रामा अचानक श्वास रोकिए जस्तो भई बिउजिने, राति सुते पनि दिनभरि निन्द्रा लागिरहने, बारम्बार नाक बन्द हुने, घाँटी खसखस हुने, आँखा रातो हुने, छातीबाट आवाज आउने, फोक्सोमा पानी जम्ने, कोविड संक्रमण पछिको फोक्सो सम्बन्धी समस्या भएका बिरामीहरूले तुरन्तै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला। डाक्टर आउने मिति यही भाद्र 6 गते शनिबार, समय बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क गण्डकी हेल्थ केयर प्राइभेट लिमिटेड, नयाँ बजार पोखरा, जीएमसी मेडिकल कलेजको ठिक पारिपट्टि। मोबाइल नम्बर 98-458-15-246। याद गर्नुहोस्, फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ।
6: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
9: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयु तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
6: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।
10: किन्नुस अब ढुक्कले सुनका गहना आयो अब मेसिनबाट गुणस्तर जाँच्ने क्षमता
11: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक मनमोहक अनि सुन्दर गरगहनाहरू
10: भनिन्छ सुन चाँदी नगद सरह हो त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ
11: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 100% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ
10: यी गरगहना बिक्री वा साटफेर गर्दा टोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ हामी गुणस्तरमा सम्झौता गर्दैनौ यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता
11: फोन
10: 5308 15 5308 15
11: मोबाइल नम्बर 9852 8071 महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपरमार्केटको गीत सँगै सञ्चालन भइरहेको छ प्रोप्राइटर दशरथ सुनार
12: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
13: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान
14: भूमि वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ
13: जल जमिन जंगल खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर
14: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ
13: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर
14: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर
13: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ
14: अन्तर्राष्ट्रिय श्रम संगठन आइलो महासन्धि नम्बर 169 र युएन ड्रिफ कार्यान्वयन गर
13: नेपाल आदिवासी जनजाति महासंघ
15: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फोन सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छन् तर एकछिनमा भूकम्प रोकिन्छ शर्माजीले श्री एफई 550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
16: हेलो
17: नमस्कार
16: हेलो
17: नमस्कार काका सुन्नु भएन
16: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
17: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
16: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
17: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
16: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
17: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
16: ल यो कुरा चाहिँ गजर सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
6: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
6: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति स अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुके जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई 1 GBPS सम्मका प्याकेजको भार। स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा।

0: जलवायु परिवर्तन र रेड क्रस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
1: भूमि वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ।
0: जल, जमिन, जंगल, खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
1: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
0: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
1: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
0: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
1: अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ महासन्धि नम्बर 169 र युएन रिप कार्यान्वयन गर।
0: नेपाल आदिवासी जनजाति महासंघ।
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
3: टाइम चेक।
4: यति बेला रातिको 10 बजेको छ।
5: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
6: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।